0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98-560-33-878, प्रशान्त नेउपाने 98-460-26-925।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98-461-61-220।
10: भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
11: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-468-83-522।
13: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के?
15: 103.8 अन्तर्मनको आवाज।
16: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार, सुबह बिहानी रेडियो ढोरपारा ही 101.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म लक्ष्मी सुनार। आज मिति 2083 साल वैशाख 26 गतेको जेठ कृष्ण पक्षको सप्तमी तिथि सन् 2026 मई 9 तारिक। कार्यक्रम सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। मेष राशि, आज शत्रु परस्त हुने दिन छ। कतै रमाइलो यात्रा तय हुनेछ। पुराना साथीभाइसँगको भेटले योजनाहरू बन्नेछ। शुभ खबरहरू सुन्नाले मन प्रसन्न हुनेछ। मेष राशि, दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्नेछ भने शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। मिथुन राशि, आफ्नै बोलीले समस्या हुने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। कर्कट राशि, आज कम बोल्नु उचित हुनेछ। सहकार्यमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षा क्षेत्रमा थप मेहनत गर्न सके प्रगति हुनेछ। संकटमा आफन्तको साथ मिल्नेछ। सिंह राशि, शत्रु बढ्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। कन्या राशि, मन प्रसन्न हुने दिन छ। राजनीतिक बाहेक सबै क्षेत्रमा सुधार हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। तुला राशि, शिक्षामा गरेको श्रमको उचित मूल्याङ्कन हुनेछ। विपक्षी भनेका साथीले तपाईँको प्रसन्न गर्नेछन्। परिवारको सल्लाह लिएर अगाडि बढेमा दीर्घकालसम्मको योजना सफल बनेछ। वृश्चिक राशि, आज जोगिएर काम गर्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा साथीभाइले घेराबन्दी गर्ने जोखिम छ। धनु राशि, दिन राम्रो छ। आज शुभ समाचार प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन शान्त बन्नेछ। मकर राशि, रोगबाट मुक्त हुने दिन छ। यथार्थ भन्दा धेरै नबोल्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। कुम्भ राशि, संकटको सामना गर्नुपर्ने दिन छ। मन अशान्त बन्नेछ। नराम्रो कुरा बढी आउँदा मन छटपटी हुनेछ। अन्तिम मीन राशि, आज आमदानी बढ्नेछ। पुराना अड्किएका कामहरू बन्नेछन्। सोचेका काम पूरा हुँदा मन प्रसन्न हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
2: यी बुढा कुरै नबुझिको नै त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
1: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811756606।
6: ACM 103.8 अन्तर्मनको आवाज।
7: स्टुडियो टाइमचेक अहिले साँझको 6 बज्यो।
3: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
9: आज 2083 साल वैशाख 26 गते शनिबार, सन् 2026 मे 9 तारीक, जेठ कृष्ण पक्षको सप्तमी तिथि।
10: काया कैरनका साथमा
11: किसान पाइप प्रोडक्ट्स प्राली,
10: राष्ट्रको शान किसान,
11: A complete piping solutions.
8: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
9: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश, भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने, विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
12: हामी घरवासको व्यवस्थापन गर्छौँ, हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवश्यक बिउ पुँजी व्यवस्था गर्छौँ, अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ होला।
8: आइतबार पनि बिदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउनै मुस्किल, अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
9: मालपोत्र नापी सेवा अब पालिकाबाटै दिने तयारी, पहिलो चरणमा 35 वटा पालिका छनौट गरिने।
8: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव, युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
9: र आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 विकेटले हरायो।
13: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन, दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
14: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना LS Horizon 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि LS Horizon 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आइपिओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। LS Horizon 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
15: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
16: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौं।
15: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
16: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
6: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले थप सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बस्तीबाट जबरजस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। यसअघि विस्थापित सुकुम्बासी वा अव्यवस्थित बसोबासीका लागि आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन प्रभावकारी रूपमा गर्न पनि सर्वोच्चले आदेश गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदम विरूद्ध परेका रिटमा हिजो सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाइसकेपछि सर्वोच्चबाट अन्तरिम आदेश आएको छ। सम्पन्न भइसकेको कार्यका हकमा तत्काल अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चले भनेको छ। सरकारले देशका अरू क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउने प्रक्रिया पनि अघि बढ़ाएका कारण त्यसका लागि अन्तरिम आदेश जारी भएको हो। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने तयारी गरेको छ। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्ट केही बेरपछि प्रसारण गर्नेछौं।
7: सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड्दै संवैधानिक परिषदले चौथो वरियताका मनोज कुमार शर्मालाई सिफारिश गरेपछि चौतर्फी प्रश्न उठिरहेको छ। परिषदले अब्बल न्यायाधीश रोजेको हो कि कार्यपालिकाका लागि अनुकूल बनाउन खोजेको हो भन्ने सवाल सम्बन्धित क्षेत्रबाटै आइरहेको छ। परिषदले प्रधान न्यायाधीश सिफारिश गरेको भोलिपल्ट हिजो कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले फूलकोट अर्थात पूर्ण बैठक राख्नु भएको थियो। पूर्व न्यायाधीश समाजले यसै विषयमा विज्ञप्ति निकालेको छ। नेपाल बार एसोसिएशनले सल्लाहकार समितिको बैठक राख्यो। सिफारिश विरूद्ध रिट समेत लगिएकोमा भने सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पिक एण्ड चुज नीति लिनु गलत रहेको बताउनु भएको छ। तत्कालीन रूपमा केही विवाद मात्र भए पनि यो निर्णयले दीर्घकालीन असर पार्ने उहाँको बुझाइ छ। यस्तै नेपाल बारका पूर्व महासचिव अञ्जिता खनालले कार्यपालिकालाई लागेकै भरमा छान्ने, अनुकूल अध्यादेश ल्याएर कानून संशोधन गर्नु संविधानको मर्म अनुरूप नरहेको बताउनु भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मुद्दा फर्स्युटलाई आधार बनाएर सिफारिश गरिएको र यो एकदमै अब्बल पद्धति हो भन्ने होइन, सुधार गर्दै जानुपर्छ भन्नुभएको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
6: सरकारी अस्पतालमा अपरेशन गर्न त्यसै पनि महिनौ पालो कुर्नु पर्थ्यो। आइतबार पनि विदा थपिएपछि झन त्यो पर धकेलिएको छ। उपचारमा ढिला सुस्ती विगतदेखिकै समस्या हो। पछिल्लो पटक आइतबार समेत इमर्जेन्सी बाहेकका सेवा बन्द हुन थालेपछि गम्भीर साइड इफेक्ट देखिएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। दैनिक ओपीडीदेखि शल्यक्रिया लगायतका सेवाका लागि बिरामीको ठेलमठेल भीड़ हुने गरेको छ। सबैभन्दा लामो पालो त्रिभुवन विश्वविद्यालय शेषण अस्पतालमा छ। शिक्षणमा 2084 असारसम्म अर्थात 13 महिनासम्म 5,500 बिरामी पालोमा छन्। अब आउने नयाँ बिरामी त्यसपछि मात्रै पालो पाउँछन्। अहिले बिरामीको भीड़ धेरै छ। आइतबार विदा भएपछि त्यस दिनका बिरामीको चाप सोमबार थपिन्छ। शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराले भन्नुभयो, शल्यक्रिया गर्नुपर्ने बिरामीको पालो 2084 असारसम्म पुगिसकेको छ। देशकै जेठो सरकारी अस्पताल वीर र ललितपुरको पाटन अस्पतालमा बिरामीको अपरेशनको पालो 9 महिनासम्म पुगेको छ। दुई दिन विदाका कारण अस्पतालले सर्जरीदेखि ओपीडी सेवासम्म घटाएपछि त्यसको मार बिरामीलाई परेको छ। धेरै बिरामी सरकारी अस्पतालमा पालो नपाएका कारण निजीमा जान बाध्य भएका छन्। हाल सरकारी अस्पतालमा शल्यक्रियाका लागि पालो कुर्ने बिरामी अत्यन्तै भीड़ भएपछि स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थापन गर्न अस्पतालहरूसँग समन्वय गर्न सकेको छैन। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अस्पतालमा पालो कुर्नेको संख्या 2084 पुगेको बारे जानकारी नभएको बताउनु भएको छ। काया कैरनमा सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: एप्पल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: थोरै बचत धेरै कायदा, बीमा का छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: विभिन्न कारणले माटो बिग्रिँदै गइरहेकोले माटो जोगाएर उत्पादन बढाउन
5: माटो जाँच गरी सिफारिसको आधारमा नाइट्रोजन, फस्फोरस तथा पोटास मलहरू सन्तुलित मात्रामा प्रयोग गर्ने।
4: प्राङ्गारिक पदार्थ माटोको जीवन हो, तसर्थ रासायनिक मलको अलावा गोठे मल तथा कम्पोस्ट मल, हरियो मल र जैविक मलको प्रयोग बढाउने।
5: अम्लेपना भएको माटोमा कृषि चुन प्रयोग गर्ने।
4: पशुमूत्रले युरिया मलले जस्तै बिरुवालाई नाइट्रोजन तत्व उपलब्ध गराउने भएकाले बिरुवाको वृद्धिको अवस्था हेरी 1 भाग मूत्रमा 3-5 भाग पानी मिसाई बोट बिरुवामा छर्ने।
5: सम्भव भएसम्म कम खनजोत गरी खेती गर्ने, जमिन ढाक्ने गरी छापो बाली लगाउने तथा बोट बिरुवालाई छापो दिने, अन्तरबालीको रूपमा कोसे बाली लगाउने।
4: बाली कटानी गरिसकेपछि बोट बिरुवाको जरा, काण्ड तथा ठुटा मुटा जमिनमा छाडिदिने वा माटोमा मिलाउने।
5: स्वस्थ माटो जीवनको आधार हो, यसलाई बचाउनु र बिग्रन नदिनु हामी सबैको दायित्व हो।
4: कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौँबाट जनहितमा जारी सन्देश।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुकुमवासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश, वरियता मिचेर प्रधान न्यायाधीश सिफारिश हुँदा अब्बलकी कार्यपालिकालाई अनुकूल भन्ने प्रश्न, आइतबार पनि विदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउने मुस्किल लगायतका खबर प्रस्तुत गर्यौं।
7: नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ। सरकारले त्यसका लागि मालपोत ऐन 2034 संशोधन गरेको छ। केही नेपाल ऐन संशोधन गर्न भनेको अध्यादेश अन्तर्गत मालपोत ऐन समेत संशोधन गरिएको हो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम पालिकालाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानूनी प्रबन्ध गर्न ऐनमा संशोधन गरिएको र प्रावधान थपिएको बताउनुभयो। मालपत्र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू पालिका तहमै पुर्याउने प्रयास थालिएको उहाँको भनाइ छ। त्यसैका लागि कानूनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरूको छनौट भइरहेको उहाँले जानकारी दिनुभयो। मन्त्रालयले पहिलो चरणका लागि 35 पालिका छनौटको तयारी गरेको छ। मालपत्र नापी सेवा अब पालिकाबाट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
8: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
6: सर्वोच्चको अन्तरिम आदेश आउनु अघि काठमाडौँका दर्जनौ सुकुम्बासी बस्ती डोजरले भत्काइसकेको छ। विस्थापितहरूलाई उचित व्यवस्थापनमा अलमल भइरहेको बेला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आफ्ना विस्थापित नागरिकलाई ससम्मान गाउँ फर्काउने र पालिकाभित्रै आवासको व्यवस्था गर्ने घोषणा गरेको छ। अरू पालिकाहरूले चाहिँ यसबारे के सोचिरहेका छन् त? थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
4: काठमाडौँको सुकुम्बासी बस्ती भत्काउँदा आफ्ना ठाउँका नागरिकले पनि दुःख पाएको खबर थाहा पाएपछि हलेसी तुवाचुङ नगरपालिकाले उनीहरूलाई गाउँ फर्काउने निर्णय गरेको छ। गाउँमा जग्गा भएर पनि घरवास नभएका कारण फर्किन नसकेकाहरूलाई नगरपालिकाले भूकम्प प्रतिरोधी मापदण्ड अनुसारको 2 घर बनाइदिने प्याकेज अघि सारेको छ। नगरपालिकाको यो योजना विशेष गरी जग्गा भएका तर घर नभएकाहरूका लागि हो। भूमि आयोग विघटन भएका कारण स्थानीय सरकारलाई तत्काल जग्गा वितरण गर्ने कानूनी अधिकार छैन। यद्यपि नगरपालिकाले यसलाई समस्याका रूपमा स्वीकार गर्दै थप गृह कार्य र विकल्पको खोजी गर्ने प्रतिबद्धता जनाएको छ। नागरिकले गाउँमा अड्याई राख्न आवास मात्र पर्याप्त हुँदैन भन्ने बुझेको नगरपालिकाले सीड मनी अर्थात बिउ पुँजी उपलब्ध गराउने योजना पनि बनाएको छ। अर्को 2 घर बनाइदिने प्याकेज अघि सारेको छ। नगरपालिकाको यो योजना विशेष गरी जग्गा भएका तर घर नभएकाहरूका लागि हो। भूमि आयोग विघटन भएका कारण स्थानीय सरकारलाई तत्काल

0: मुख्य धर्म रहेको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश कुमार राउत बताउनुहुन्छ।
1: हामी घरवासको व्यवस्थापन गर्छौँ, हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवश्यक बिउ पुँजी सिडमनीको व्यवस्था गर्छौँ। हामी सँगै काम गर्ने, उहाँहरू त्यो गर्न तयार हुनुहुन्छ भने हामी उहाँहरूलाई सहयोग गर्नको लागि तयार छौँ। अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ मलाई। अब पुरानै अवस्थामा आफ्नो जीविकोपार्जन र उद्यमशीलताका लागि समेत राम्रो हुन सक्छ।
0: स्थानीय सरकारहरूको साझा संस्था नगरपालिका संघ र गाउँपालिका महासंघले यो कदमलाई सकारात्मक रूपमा लिएका छन्। स्थानीय सरकार सञ्चालन ऐनले सार्वजनिक जग्गा संरक्षणको अधिकार दिएको छ। नागरिकको आवास निर्माणमा 2-5 लाख रुपियाँसम्म लगानी गर्न सक्षम रहेको नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना बताउनुहुन्छ।
2: जग्गा नै दिन सक्ने अवस्था चाहिँ हामीले रहँदैन, अधिकार छैन, तर निवास बनाइदिएर उद्यमशीलतामा लगाउनको लागि नगरपालिकाले चाहिँ समन्वय गरेर अलिकति लगानी गर्यो भने चाहिँ उहाँहरूको भविष्य पनि राम्रो हुन्छ, आफ्नो जन्मभूमि बस्न पनि पाउनुहुन्छ र उत्पादनमा अगाडि बढाउँदाखेरि व्यापार बिजनेसदेखि लिएर अरू कामलाई पनि सहायता हुन्छ, गाउँ पनि हराभरा हुँदै जान्छ जस्तो लाग्छ मलाई।
0: हलेसी तुवाचुङ नगरपालिकाको यो पहल केवल एउटा आवास आयोजना मात्र होइन, यो ग्रामीण पलायन रोक्ने र नागरिकले आफ्नै भूमिमा आत्मसम्मानका साथ बाँच्ने वातावरण मिलाउने दूरगामी सोच हो। यो अभियान सफल भएमा यसले अरू पालिकाहरूका लागि पनि नागरिकले आफ्नै थात थलोमा फर्काउने उत्कृष्ट मोडल प्रदान गर्नेछ। संघले अधिकार प्रत्यायोजनमा सहयोग गर्नुपर्ने गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डे बताउनुहुन्छ।
3: स्थानीय सरकारले नै सहयोग गरेर बस्ती बसाउने वातावरण उहाँहरूलाई चाहिँ कर्मशील बनाउने कुरामा चाहिँ स्थानीय सरकारले त्यो गर्न सक्छ र आफ्ना नागरिक बाहिर गएर रोइरहेको हामी हेर्न पनि सक्दैनौ। त्यस्तो काम गर्न हामी सबै लागेर गरौ नागरिकको लागि भनेर गर्न आँट गर्ने हो भने गर्न सकिन्छ, तर जग्गा प्राप्ति गर्ने अधिकार हामीसित नरहेको हुनाले त्यसमा चाहिँ संघ सरकारले नै सहजीकरण गर्नुपर्छ।
0: उचित बसोबास र आय आर्जनको भरपर्दो विकल्प भएमा आफ्नै थात थलो फर्किने रहर सबैलाई छ। यसका लागि संघ र प्रदेश सरकारले पनि पालिकाको अग्रसरतालाई बजेट र कानूनी सहजीकरण मार्फत साथ दिनु जरूरी छ।
4: आया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा सा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्वकर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
10: अब बाँकी खबर। हान्टा भाइरसको पछिल्लो संक्रमण

0: कर्णले विश्वव्यापी चिन्ता बढ़ाएको छ। अहिलेसम्म नेपालमा हान्टा भाइरस पुष्टि नभए पनि विशेषज्ञहरूका अनुसार यसको सम्भावित प्रकोपको जोखिमलाई नकार्न सकिँदैन। नेपालमा अन्तर्राष्ट्रिय तथा आन्तरिक आवागमन धेरै हुने भएकोले विश्वका कुनै पनि ठाउँमा हुने रोगको जोखिम यहाँ पनि रहन्छ। हान्टा भाइरस संक्रमित व्यक्तिमा टाउको दुख्ने, चक्कर लाग्ने, चिसो लाग्ने, ज्वरो आउने, मांसपेशी दुख्ने तथा वाकवाकी, बान्ता, झाडा पखाला र पेट दुखाई जस्ता पाचन सम्बन्धी समस्या देखिन्छन्। त्यसपछि अचानक श्वास प्रश्वासमा समस्या र रक्तचाप बढ़ने अवस्था देखिन्छ। यसको लक्षण भाइरसको संक्रमण सम्पर्कपछि दुईदेखि चार हप्ताभित्र देखिन सक्छ। कहिलेकाहीँ एक हप्ताभित्रै वा आठ हप्तासम्म ढिलो पनि हुन सक्छ। हान्टा भाइरसको कुनै विशेष औषधि, खोप वा एन्टीभाइरल उपचार छैन। डाक्टरहरूले केवल सहायक उपचार मात्रै दिन्छन्। त्यसैले समयमै पहिचान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। हान्टा भाइरसको जोखिम, नेपाल कति सुरक्षित शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: अब विदेशको खबर। अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव बढ़ेको छ। दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानान भएसँगै तनाव बढ़ेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम रहेको दावी गर्नुभएको छ। इरानका उच्च सैन्य कमाण्डरले अमेरिकाले युद्धविराम उल्लंघन गरी आक्रमण गरेको बताएका छन्। आफूहरूले प्रतिरक्षाका लागि प्रतिआक्रमण गरेको उनको भनाई छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरान सम्झौतामा आएन भने फेरि पनि आक्रमण गर्ने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यम जनाएका छन्। संयुक्त राष्ट्रसंघको समुद्री एजेन्सी आईएमओ का महासचिव आरसी न्यू डेमिनगेजले हर्मुज संकटका कारण खाड़ी क्षेत्रमा झण्डे 1500 जहाज फँसेको जानकारी दिनुभएको छ। बुधबार मात्र इरान अमेरिका बीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूड अर्थात कच्चा तेलको भाव 11% घटेको थियो। अर्को दिन बिहिबार राति दुई देशका सेनाबीच हर्मुज जलमार्गमा गोली हानाहान भएको हो।
0: अब खेल खबर। आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराएको छ। दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 142 रन बनाएको थियो। दिल्लीले दिएको 143 रनको लक्ष्य पछाएको कोलकाताले 14 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। कोलकाताका फिन एलेनले 47 बलमा शतक बनाए। आईपीएल अंक तालिकामा दिल्ली 11 खेलमा 8 अंकका साथ तालिकाको 8 स्थानमा छ भने कोलकाता 10 खेलमा 9 अंकका साथ तालिकाको 7 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। उच्च स्तरीय कार्यदलले मध्यपूर्व संकटबाट नेपालमा परेको बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सरकारलाई दिएको छ।
0: पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरीसहितको वर्षाको सम्भावना रहेको हो। आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यसैबीच यस वर्ष मनसूनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन अनुसार यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। गर्मी धेरै हुने देखिन्छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ।
1: मनसूनमा कम पानी पर्ने भएकाले नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 लगायत छनौट गर्न किसानलाई सुझाव दिएको छ।
0: संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी माग गरेको छ।
1: काठमाडौँ जिल्ला अदालतले गएको वर्ष फैसला गरेका अभद्र व्यवहारका 358 अभियुक्त मध्ये 95% दोषी ठहर भएका छन्। फैसला हुँदासम्म आधा जसो अभियुक्त पाएको सजाय भन्दा बढ़ी समय हिरासतमा रहनु परेको खबर कान्तिपुरले लेखेको छ।
0: सरकारले न्यायपालिकामाथि हस्तक्षेप बढ़ाउँदै गएको भन्दै नेपाल बार एसोसिएशनले चिन्ता व्यक्त गरेको छ। अध्यादेश, विभिन्न न्यायिक नियुक्तिमा राजीनामाको दवाब तथा प्रधान न्यायाधीश नियुक्तिमा सरकारले गलत मनसाय देखाएको बारले आरोप लगाएको छ। न्यायपालिकामाथि सरकारको अत्याधिक सक्रियता, नेपाल बार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: र संघीय राजधानी काठमाण्डुको बीचमा पर्ने पुरानो बस पार्कमा निर्माणाधीन काठमाण्डु भ्यू टावर समयमै सम्पन्न नहुँदा शहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको खबर आजको गोर्खापत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको
0: लगन पछिको पोतेके काम
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश। भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने। विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
1: आइतबार पनि विदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउनै मुस्किल। अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
0: मालपोत्र नापी सेवा अब पालिकाबाटै दिने तयारी। पहिलो चरणमा 35 पालिका छनौट गरिने।
1: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव। युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
0: र आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 हरायो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। आफूलाई मनपर्ने नेताले जे गरे पनि आहा भन्दै ताली बजाउने प्रवृत्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे मोबाइलमा खबर हेरिरहेका छन् अनि एकजनाले भन्दैछ, आहा हाम्रो नेताले त मर्यादा क्रम परम्परा विधि प्रक्रिया नि कस्तो मिठोसँग मिच्ने क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: श्री ठाकुरा प्रश्न विचार
1: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौंडा प्रोपाइटर पासा राजु मोबाइल 98063 13 195 र 98467 15 368
3: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
4: के भए दाई पैसा भएपछि नि के को तनाव हो र
3: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
5: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 065414236 मोबाइल 98568832 र 98460038302
6: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
7: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
6: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
7: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
8: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
8: प्रोपाइटर रबिन थापा सम्पर्क 98560 33 398 र 98465 10 950
10: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
11: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
12: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816

0: छौ आयो खुशीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9808216142।
5: भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
6: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्री सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
5: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
6: नोट, भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ। तलब आपसी समझदारीमा कायम गरिनेछ।
5: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 7 खैरिनी 4 तनहुँ, फोन 0625412133।
7: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
8: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
9: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
8: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9864041530।
10: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
10: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0654141442, 9560231128, 9462014726।
1: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता,
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
12: दुलेगौडा पोलिक्लिनिकमा यही वैशाख 26 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
11: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरू को स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
15: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
16: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
15: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
16: हो र, के खास छ त इलाइट सिएमा?
15: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
16: ओहो, अनि लोकेसन?
15: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
16: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
17: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
18: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
19: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
18: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
19: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
18: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
19: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98-01-54674 र 98-60-23420।
20: अब सुन्नुहोस् पूरा समाचार।
21: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
20: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
21: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
20: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
21: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
20: मद्यपान र धूम्रपान सेवन नगरौं,
21: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: सुन न श्रेया, यो चाया, पोतो, डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
24: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
23: कहाँ?
24: गण्डकी मेडिकल हल
25: हो।
0: गंडकी मेडिकल हल अब छाला संबंधी सब समस्या अत्याधुनिक मेसिन परीक्षण करी विशेषज्ञ डाक्टर उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
24: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
0: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
23: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्रे बैंकको ठ्याक्कै पारी सम्पर्क 0625903969 मोबाइल 9840826926।
3: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9508 र 9460692646।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागञ्जकी दुई काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856032475 र 9801132475।
25: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
26: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
27: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0625903065, मोबाइल 9816634372।
28: देशका विभिन्न भागहरूमा चाहिँ अहिलेको समयमा डेंगू संक्रमित बिरामीको संख्या चाहिँ एकदमै तीव्र गतिमा बढ़िरहेको चाहिँ हामीले देखिरहेका छौँ। आजको यस भिडियोमा रहेर डेंगू रोग भनेको के हो, यो कस्तो प्रकारको रोग हो, के कस्ता कारणले चाहिँ हामीलाई चाहिँ डेंगू संक्रमण हुन सक्छ, त्यसै गरेर चाहिँ डेंगू संक्रमण भएपछि के कस्ता लक्षणहरू चाहिँ हामीमा देखिने गर्दछ, यसबाट बच्ने उपाय र उपचार विधिहरू, विशेष गरेर चाहिँ हामीले घरमै पनि डेंगू संक्रमण कम गर्ने उपायहरू रहेका छन्, यो बारेमा पनि हामीले चाहिँ डिटेलमा जानकारी लिनेछौँ। त्यसै गरेर डेंगूको रोकथामका लागि चाहिँ हामीले के कस्ता उपाय अपनाउन सकिन्छ, लगायत बारे डेंगू बारेमा आएका जति पनि भ्रम यथार्थ रहेका छन्, यस बारेमा चाहिँ आजको यस भिडियोमा चाहिँ डिटेलमा जानकारी लिनेछौ। मेरो यस च्यानल मार्फत स्वास्थ्य सम्बन्धी यस्तै अथेन्टिक इन्फर्मेसनहरू दिने गरेको छु, त्यसैले कृपया च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गरी शेयर गर्न नभुल्नु होला है त। आउनुहोस् भिडियोलाई शुरू गरौं। सबैभन्दा पहिले डेंगू कस्तो प्रकारको रोग हो अब यो बुझौं। डेंगू रोग एक प्रकारको भाइरल रोग हो। डेंगू भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको चाहिँ पोथी लामखुट्टेको टोकाइबाट चाहिँ यो रोग विशेष गरेर सर्ने गर्दछ भने यो लामखुट्टे अरू लामखुट्टे हेरेर चाहिँ अलि फरक किसिमको हुने गर्दछ। यो लामखुट्टे अलि छिर्के मिर्के सेतो कालो रङमा चाहिँ देखिने भएकाले चाहिँ बाहिरैबाट पनि हामीले चाहिँ यस्ता किसिमका लामखुट्टेहरूलाई चाहिँ छुट्याउन सकिन्छ। प्राय गरेर वर्षायामको सिजनमा असार साउनदेखि असोज कार्तिकसम्मको समयमा पनि यस किसिमका डेंगू रोगका बिरामीहरू चाहिँ धेरै मात्रामा चाहिँ हामीले देखिरहेका छौँ। पोथी जातका लामखुट्टेहरूलाई चाहिँ फूल पार्नका लागि अण्डा पार्नका लागि चाहिँ अत्याधिक मात्रामा चाहिँ उनीहरूलाई प्रोटिनको आवश्यकता पर्ने हुँदाखेरि चाहिँ उनीहरूले चाहिँ पोथी लामखुट्टेले मात्र चाहिँ हामी हाम्रो शरीरबाट चाहिँ रगत चुस्ने गर्दछ र यो भाइरस चाहिँ फैलाउने गर्दछ। विशेष गरेर डेंगू भाइरस चाहिँ चार प्रकारका हुने गर्दछन्। डेंगू भाइरस 1, डेंगू भाइरस 2, डेंगू भाइरस 3 र डेंगू भाइरस 4। यो लामखुट्टेहरू चाहिँ विशेष गरेर चाहिँ बिहान र बेलुकाको समयमा चाहिँ एक्टिभ भएर चाहिँ टोक्ने गर्दछ भने जुनसुकै उमेर समूह चाहे बालक होस्, वृद्ध होस्, वयस्क होस्, जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई पनि यो रोग लाग्न सक्दछ, यो रोगको संक्रमण हुन सक्दछ। डेंगु भाइरस कसरी सर्छ त अब यो बुझौं। डेंगु ज्वरोका बिरामीहरूलाई टोकेको स्वस्थ लामखुट्टेहरूमा पनि डेंगु भाइरसको संक्रमण हुने गर्दछ र उक्त संक्रमित लामखुट्टेले चाहिँ हामी एक व्यक्तिदेखि अर्को व्यक्तिलाई टोक्दाखेरि चाहिँ ती व्यक्तिहरूमा चाहिँ डेंगु भाइरस चाहिँ सर्ने सम्भावना बढिरहन्छ। एकपटक डेंगु भाइरस बोकेको लामखुट्टेको प्रत्येक अण्डामा चाहिँ डेंगु भाइरसको रहने भएका कारणले चाहिँ प्रत्येक अण्डाबाट नयाँ लामखुट्टेहरू चाहिँ जन्म लिँदै गर्दाखेरि हरेक नयाँ लामखुट्टेहरूमा पनि डेंगु भाइरसको संक्रमण रहेको हुन्छ, डेंगु भाइरस चाहिँ उनीहरूले बोकिरहेका हुन्छन् र यस्ता डेंगु भाइरस बोकेका नयाँ लामखुट्टेहरूले चाहिँ एउटा स्वस्थ व्यक्तिलाई एउटा हेल्दी मान्छेलाई चाहिँ टोक्ने गर्दछ र उक्त व्यक्तिमा पनि डेंगु भाइरसको संक्रमण चाहिँ हुने गर्दछ। त्यस्तै गरेर डेंगु रोगीको ब्लड चाहिँ अरू व्यक्तिलाई दिँदाखेरि अरू व्यक्तिमा चाहिँ ब्लड ट्रान्सफ्युजन गर्दाखेरि र अङ्ग प्रत्यारोपण अर्गन ट्रान्सप्लान्ट गर्दा पनि उक्त स्वास्थ्य व्यक्तिमा पनि डेंगू संक्रमण सर्ने जोखिम चाहिँ अत्याधिक मात्रामा हुने गर्दछ। के तपाईँलाई पनि अहिलेको सिजनमा अत्याधिक मात्रामा ज्वरो आइरहेको छ, एकदमै धेरै टाउको दुख्ने, आँखाको गेडीहरू दुख्ने, हाड जोड्ने तथा मांसपेशीहरू चाहिँ दुख्ने, गल्ने, त्यस्तै गरेर चाहिँ शरीरमा बिबिराहरू आउने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, त्यस्तै गरेर चाहिँ नाक र गिजाबाट चाहिँ रगत बग्ने जस्ता लक्षणहरू तपाईँमा देखिएका छन्, यदि त्यसो भने तपाईँलाई चाहिँ डेंगू रोगको संक्रमण भएको हुन सक्छ। विश्व स्वास्थ्य संगठन WHO अनुसार चाहिँ डेंगू संक्रमण हुँदाखेरि चाहिँ के कस्ता लक्षणहरू देखा पर्छ अब यो पनि बुझौं। विश्व स्वास्थ्य संगठनले डेंगूलाई चाहिँ डेंगू ज्वरो फेब्राइल फेज, त्यसै गरी चाहिँ जटिल डेंगू, त्यसलाई चाहिँ हामीले चाहिँ सिभियर डेंगू भनेर भन्ने गरिन्छ, त्यसै गरी चाहिँ अर्को भनेको चाहिँ सुधारोन्मुख रिकभरी फेजमा चाहिँ यसलाई चाहिँ लक्षण हेरेर चाहिँ विभाजन गरेको छ।
1: फेब्राइल फेज अर्थात् डेंगू ज्वरोको अवस्था, यो रोगको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु नै हो। यो ज्वरो 2-7 दिनसम्म रहन सक्छ र डेंगू ज्वरो आउँदा शरीरको तापक्रम 102 डिग्रीदेखि 104 डिग्रीसम्म हुने गर्दछ र माथि भनिएका थप लक्षणहरू जति पनि रहेका छन् यो लक्षणहरू पनि देखा पर्दछन्। त्यस्तै सिभियर डेंगू अर्थात् जटिल डेंगूको अवस्था, संक्रमणको 3-7 दिन पछिको समयमा ज्वरो कम हुँदै गएर थप खतरनाक लक्षणहरू जस्तै कि धेरै पेट दुख्ने, बान्ता भइरहने, श्वास प्रश्वास तीव्र हुने, श्वास प्रश्वासमा गाह्रो हुने, गिजाबाट रगत बग्ने, छटपटी हुने, त्यसै गरेर बान्तामा चाहिँ रगत देखिने जस्ता लक्षणहरू चाहिँ देखा पर्न सक्छन्। त्यस्तै गरेर यसपछि चाहिँ बिरामीमा बिस्तारै सुधार आउँदै गर्छ, क्रमिक सुधार आउँदै गर्छ र खाना रुच्न थाल्छ, लक्षणहरू हराउँदै जान्छ भने कतिपयमा चाहिँ शरीरमा एक प्रकारको चाहिँ डाबरहरू देखिने, खटिराहरू देखिने सक्दछ। त्यस्तै गरेर WHO चाहिँ यो फेजलाई चाहिँ यो जुन क्रमिक रूपमा सुधार आइरहेको छ यो फेजलाई चाहिँ रिकभरी फेज भनेर चाहिँ उसले चाहिँ व्याख्या गरेको छ। तपाईँमा डेंगू रोग लागिसकेपछि आउन सक्ने सम्भावित जटिलता र जोखिम के रहेका छन् अब यो बुझौँ है त। डेंगू संक्रमित व्यक्तिमा चाहिँ डेंगू हेमरेजिक फिभर, डेंगू सक सिन्ड्रम जस्ता घातक समस्याहरू चाहिँ आउन सक्दछ भने यो अवस्थामा शरीरको ब्लड प्रेसर कम हुने र रगतमा चाहिँ प्लाज्मा लिक भएर पेट तथा छातीमा पानी जम्ने अवस्थाहरू देखा पर्न सक्दछ भने शरीरमा व्हाइट ब्लड सेलको अर्थात् सेतो रक्त कोषको मात्रा चाहिँ कम हुने गर्दछ, ब्लडमा प्लेटलेटको मात्रा कम भएर नाक र गिजाबाट चाहिँ सजिलै रगत बग्ने गर्दछ, शरीरमा निलो डामहरू देखा पर्ने गर्दछ, रगत बाक्लो भएर चाहिँ विभिन्न अङ्गहरूमा चाहिँ रगत पुग्न नपाएर चाहिँ अङ्गहरू चाहिँ बिस्तारै खराब हुँदै जाने गर्दछ र यी यस्ता जति पनि संकेतहरू देखिएको छ यो संकेतलाई चाहिँ यो अवस्थालाई यो फेजलाई चाहिँ क्रिटिकल फेज भनेर चाहिँ हामीले भन्ने गरिन्छ।
28: डेंगू रोगको उपचारको कुरा गर्नुपर्दाखेरि चाहिँ 85-90% चाहिँ डेंगूका संक्रमण भएका बिरामीहरू चाहिँ घरमै पनि सामान्य उपचार गरेर र रोकथामका विधिहरू अप्नाएर पनि यो रोग चाहिँ ठिक हुने गर्दछ। पर्याप्त मात्रामा झोलिलो पदार्थ सेवन गर्ने, ज्वरोलाई चाहिँ हामीले चाहिँ रोकथाम गर्ने, ज्वरोलाई कम गर्ने उपायहरू अप्नाउने, त्यस्तै गरेर चाहिँ 9-10 घण्टा चाहिँ हामीले चाहिँ निरन्तर चाहिँ हामीले बेड रेस्टहरू गर्ने गर्नुपर्दछ। ज्वरो घटाउनका लागि र जिउ दुखेको कम गर्नका लागि चाहिँ हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ भने यसबाहेकका ब्रुफिन, त्यस्तै गरेर चाहिँ एस्पिरिन जस्ता औषधिहरूको प्रयोग चाहिँ गर्दै नगर्ने, नजिकैको स्वास्थ्य संस्थामा गएर चिकित्सक वा स्वास्थ्य कर्मीको चाहिँ सल्लाह लिनुपर्दछ र अस्पताल भर्ना हुने सल्लाह दिएमा चाहिँ तुरन्तै हामी चाहिँ अस्पताल भर्ना हुनुपर्दछ। डेंगू ज्वरोको बेलामा के कस्ता खानेकुराहरू खाने अब यो हेरौँ। नरिवलको पानी, किवी, त्यसै गरेर चाहिँ प्रोटिनयुक्त खानेकुराहरूमा हामीले जोड दिनु पर्दछ भने झोलिलो खानाहरू खाने, त्यसै गरेर चाहिँ पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्दछ। त्यसै गरेर निमको पात, अनार लगायतका फलफूल र तरकारीहरूमा पनि हामीले जोड दिन सकिन्छ। त्यसै गरेर चाहिँ यो अवस्थामा चाहिँ हामी चिल्लो पिरो जस्ता खानाहरूबाट चाहिँ हामी परै रहनुपर्छ। हामीले चाहिँ यस्ता खानाहरूलाई चाहिँ जति सक्दो अवोइड गर्नुपर्दछ।
2: डेंगु संक्रमणको रोकथामका लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ अब यो बुझौं।
28: लामखुट्टे पानीमा बस्ने भएकाले घर, कार्यालय र विद्यालय वरपर पानी जम्ने ठाउँहरू जस्तै कि गमला, पानीको ट्याङ्की र कुलरहरूको चाहिँ पानीहरू चाहिँ बेला बेलामा सफा गर्नुपर्दछ। यसलाई चाहिँ सफा राख्नुपर्दछ भने खाली बट्टा, अलकत्रा, खाली ड्रमहरू, त्यसै गरेर गाडीका काम नलाग्ने टायरहरू आदिमा चाहिँ पानी जम्न दिनु नै हुँदैन। सुत्दाखेरि अनिवार्य रूपमा चाहिँ झोलको प्रयोग गर्नुपर्दछ भने साथै सासाना बाबु नानीहरूलाई जुनसुकै समयमा पनि झोलभित्र सुताउने गर्नुपर्दछ। अझै कीटनाशक प्रयोग गरिएको झोलहरू प्रयोग गर्दा चाहिँ उचित रहन्छ, राम्रो हुने गर्दछ। घरको कुना काप्चा तथा लामखुट्टे बसोबास गर्न सक्ने स्थानहरूमा चाहिँ कीटनाशक औषधिहरूको प्रयोग गर्न सकिन्छ भने लामखुट्टेको टोकाइबाट बच्नका लागि चाहिँ घरको झ्याल ढोकामा जाली लगाउने गर्दाखेरि चाहिँ उचित रहन्छ। त्यसै गरेर लामखुट्टेको सुरक्षाका लागि मस्किटो रेपिलेन्ट्सहरू जस्तै कि लोसनहरूको प्रयोग गर्ने, लामखुट्टे भगाउनको लागि चाहिँ धूपहरूको प्रयोग पनि गर्न सकिन्छ। त्यस्तै गरेर बेलुकाको समयमा बाहिर निस्किँदाखेरि चाहिँ पूरा बाहुला भएको लामबाहुले सर्टहरू लगाएर शरीरलाई ढाक्ने लुगाहरू चाहिँ हामीले लगाउनु पर्दछ। हवस् त, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र जाँदा जाँदै यदि अझैसम्म पनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरी भिडियोलाई लाइक गरेर यसलाई चाहिँ जनचेतनाको रूपमा चाहिँ सक्दो आफ्नो फ्यामिली सर्कल्समा, फ्रेन्ड सर्कल्समा चाहिँ सेयर गर्न सक्नुहुन्छ। है त, नमस्ते।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौड़ा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार,
7: मोबाइल 9905535537।
9: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
9: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
27: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
12: ए हो र, ल त ल।
14: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 9850621692।
29: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
30: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
29: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
30: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
15: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
17: धोरबाराही हाइलाइट्स को साथ में
18: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004।
19: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। अधिवेशन आह्वानको पहिलो दिन नै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। शुक्रबार सिंह दरबारमा बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी वैशाख 28 गते बस्ने दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी कार्यतालिका बनाएर प्रस्ताव गरेको हो। बैठकपछि कुरा गर्दै संसद सचिवालयका प्रवक्ता एक राम गिरीले आगामी वैशाख 28 गते राष्ट्रपतिबाट आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने बताउनु भएको छ। सोही दिनको दोस्रो बैठकमा नीति तथा कार्यक्रम प्रति धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। नीति तथा कार्यक्रममाथि वैशाख 30 गते छलफल हुने संशोधन प्रस्ताव निर्णय प्रस्तुत हुने कार्यतालिकामा राखिएको छ। साथै वैशाख 30 गते नै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तालिकामा उल्लेख छ। कार्यतालिकामा नीति तथा कार्यक्रममाथि संसदहरूले आफ्नो धारणा राख्ने समय खुम्च्याएको छ। यस्तै सरकारले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने प्रवक्ता गिरीले जानकारी दिनुभएको छ। संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशका लागि गरेको सिफारिश विरूद्ध सर्वोच्च अदालतमा पेश भएको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। अध्यादेश मार्फत गरिएको व्यवस्थाका आधारमा संवैधानिक परिषद बैठकबाट सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने कार्य संविधान विपरीत रहेको दावी रिटमा गरिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट पेश गर्नुभएको हो। रिटमा प्रधान न्यायाधीशको वरियता मिज्दा न्यायपालिकाका अस्थिर भए स्वतन्त्रतामा नै गम्भीर खलल पुग्ने दावी गरिएको छ। त्यस्तै अधिवक्ता गीता थापा र डाक्टर प्रेमराज सिलवालले पनि छुट्टा छुट्टै रिट पेश गर्नुभएको थियो। तीनवटै रिट दर्ता गर्न अस्वीकार गर्ने आदेश भएको सर्वोच्चले जनाएको छ। रिटमा न्यायपालिकालाई कार्यपालिकाको छायामा राख्न खोजिएको बताउँदै अन्तरिम आदेश मार्फत शर्माको सिफारिशमा रोक लगाउन माग गरिएको हो। साथै रिटमा परिषदका सदस्यलाई 24 घण्टा अगावै बैठकको सूचना दिएर निर्णय गर्नुपर्ने कानूनको प्रावधान समेत मिचिएको प्रश्न पनि उठाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री गीत चौधरीले खाद्य गुणस्तर सुधारमा केन्द्रित हुन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिनुभएको छ। विभागको अनुगमन गर्दै वहाँले यस्तो निर्देशन दिनुभएको हो। प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानव स्वास्थ्य संरक्षणमा भूमिका निर्वाह गर्न वहाँको निर्देशन छ। यसका लागि नियमित बजार अनुगमन गुणस्तर परीक्षण मोबाइल भ्यान सञ्चालन खाद्य प्रविधि विकास तथा नियम उल्लंघन गर्ने विरूद्ध कार्यवाहीलाई तीव्रता दिन भनिएको छ। विभागलाई नियमित बजार तथा उत्पादन स्थल अनुगमन होटलदेखि सड़क किनारसम्मका सबै खाद्य व्यवसायको निगरानी गर्न मन्त्रीको निर्देशन छ। श्रम संस्कृति पर्यटन पार्टीका अध्यक्ष हर्कराज राईले उपसभामुखको भूमिका र निर्णय प्रक्रियामा पार्टीको कुनै पनि संलग्नता वा निर्देशन नरहने स्पष्ट पार्नुभएको छ। शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले उपसभामुख पदमा निर्वाचित भएपछि सम्बन्धित व्यक्ति दलको सदस्य नरहने तर ट्रस्ट भूमिकामा रहने संवैधानिक व्यवस्थाको स्मरण गराउनु भएको छ। अध्यक्ष राईले उपसभामुख रूबी कुमारले शपथ ग्रहण गर्नुभन्दा दुई घण्टा अगाडि नै पार्टीबाट राजीनामा दिइसकेको बताउनु भएको छ। श्रम संस्कृति पार्टीले दोहोरो चरित्र देखाएको भनी बाहिर भइरहेको चर्चाको खण्डन गर्दै उहाँले संवैधानिक परिषद सम्बन्धी अध्यादेशको विरोध गर्ने र फेरि सोही प्रक्रियाबाट अघि सारिएका प्रधान न्यायाधीशका उम्मेद्वारलाई उपसभामुखले समर्थन गर्ने विषयमा पार्टीलाई जोड्नु गलत भएको तर्क गर्नुभएको छ। सरकारी सुकुम्बासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। काठमाडौँ उपत्यका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एकीकृत डिजिटल लगत संकलन गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। देशभर सुकुम्बासीहरूको प्रदर्शन बढ़दै गर्दा र सर्वोच्चले विधि र प्रक्रिया अवलम्बन नगरी जबरजस्ती हटाउने वा विस्थापित गर्ने काम नगर्न अन्तरिम आदेश दिएसँगै सरकारले डिजिटल लगत संकलन गर्ने जनाएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भूमिहीनहरूको डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा काठमाडौँको होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीको विवरण संकलन हुनेछ। त्यसपछि क्रमशः यो प्रक्रिया अरू जिल्लाहरूमा पनि विस्तार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार लगत संकलनलाई व्यवस्थित बनाउन आवेदकहरूलाई राष्ट्रिय परिचय पत्र भएका नागरिकता मात्र भएका र कुनै पनि परिचय पत्र नभएका गरी छुट्टै छुट्टै समूहमा राखेर विवरण संकलन गरिनेछ। परिचय पत्र नभएकाहरूका हकमा होल्डिङ सेन्टरमा स्थापना गरिने संयुक्त डेस्क मार्फत तत्कालै राष्ट्रिय परिचय पत्र बनाउने विशेष व्यवस्था मिलाइएको छ। नयाँ डिजिटल प्रणालीमा हरेक व्यक्तिको व्यक्तिगत तथा पारिवारिक विवरणसँगै सामाजिक आर्थिक अवस्था आय स्रोत शैक्षिक योग्यता र सिपको समेत अभिलेख राखिनेछ। वास्तविक पीड़ितको पहिचान सुनिश्चित गर्दै रोजगारी उद्यमशीलता र सामाजिक सुरक्षा योजनासँग समेत जोड्ने लक्ष्य दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताइएको छ। मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिक सुरक्षित रहेको जनाएको छ। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाड़ी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरोध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभएको छ। प्रवक्ता छेत्रीका अनुसार युएईको फुजेरियामा बर्खा भएका केही छुटपुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ। मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रूम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ। यसै गरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म 87,551 जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियमको पालना गर्न साइबर कानूनको उल्लंघन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ।

पर्सी सोमवार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्व भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमवार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। आज र भोलि भने देशका केही ठाउँमा छुटपुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। आज हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका केही ठाउँ तथा बागी प्रदेशको पहाड़ी र हिमाली भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हुने अनुमान छ। तराईका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। यसैबीच यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने सम्भावना छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी धेरै हुने देखिन्छ। जेठ 18 गतेदेखि असोज 14 गतेसम्म चार महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण सहित आकलन सार्वजनिक गरिएको हो। नेपालमा जेठ मध्येदेखि असोज मध्येसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसूनमा कम वर्षा र गर्मी उच्च हुँदा यसको प्रभाव विशेष गरी कृषि क्षेत्रमा पर्नेछ। कृषिमा हुन सक्ने क्षति घटाउन अहिले देखिने आवश्यक तयारी थाला कृषि विज्ञको सुझाव छ।

0: अब हम अंतर्राष्ट्रीय समाचार। अमेरिका र इरानबीच हर्मुज जलमार्गमा फेरि तनाव बढ़ेको छ। दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानाहान भएसँगै तनाव बढ़ेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको दावी गर्नुभएको छ। इरानको उच्च सैन्य कमाण्डरले अमेरिकाले युद्ध विराम उल्लंघन गरी आक्रमण गरेको बताउनुभएको छ। आफूहरूले प्रतिरक्षाका लागि प्रति आक्रमण गरेको हो उहाँको दावी छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरान सम्झौतामा आएन भने फेरि पनि आक्रमण गर्ने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। संयुक्त राष्ट्रसंघको समुद्री एजेन्सी एआईएमओका महासचिव अर्सेनियो डोमिंगेजले हर्मुज संकटका कारण खाड़ी क्षेत्रमा झण्डै 1500 जहाज फँसेको जानकारी दिनुभएको छ। बुधबार मात्रै इरान अमेरिका बीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूड अर्थात कच्चा तेलको भाउ 11% घटेको थियो। अर्को दिन बिहिबार राति दुई देशका सेनाबीच हर्मुज जलमार्गमा गोली हानाहान भएको हो। बेलायतका तीन राज्य इंग्ल्याण्ड स्कटल्याण्ड र वेल्समा बिहिबार भएको स्थानीय निर्वाचनको मतगणना अप्रत्याशित आएको छ। 136 स्थानीय काउन्सिलका 5014 सीटका लागि भएको निर्वाचन परिणामले नाइजेल फराज नेतृत्वको रिफर्मा युकेले बलियो अग्रता बनाएको छ। रिफर युके संयुक्त अधिराज्यको एक दक्षिणपन्थी लोकप्रियतावादी र अति दक्षिणपन्थी राजनैतिक दल हो जुन अप्रवासीहरू प्रति निकै अनुदान मानिन्छ। शुक्रबार मध्यरातसम्मको नतिजा अनुसार रिफर युकेले 1428 सीट जितेको छ। शत्रुद लेबर पार्टी 955 सीटमा खुम्चिएको छ भने लिबडेमले 832, कन्जर्भेटिभले 773 र ग्रीन पार्टीले 508 सीट जितेका बीबीसीले जनाएको छ। मतगणना अझै जारी छ। नतिजाले प्रधानमन्त्री कियर स्टारमर नेतृत्वको शत्रुद्ध लेबर पार्टीलाई ठूलो धक्का पुगेको छ। अब अन्त्यमा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ। शुक्रबार राति दिल्लीमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराउँदै कोलकाता विजय भएको हो। दिल्लीले दिएको 143 रनको लक्ष्य कोलकाताले 14 ओभर 2 बलमा 2 विकेट गुमाएर पूरा गरेको थियो। कोलकाताका फिन एलेनले सर्वाधिक 100 रनको शतकीय पारी खेल खेल्दैछ। यस्तै क्यामरुन ग्रीनले 33, अजिंक्य रहाडेले 13 रन जोड्नु भएको थियो। दिल्लीका अक्षर पटेलले 1 विकेट लिनुभएको थियो। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 142 रन बनाएको थियो। दिल्लीका पथुम निशनकाली 50 रनको अर्धशतकीय इनिङ खेल्नु भएको थियो। यस्तै आशुतोष शर्माले 39 र अक्षर पटेलले 11 रनको योगदान दिनुभएको थियो। कोलकाताका कार्तिक त्यागी र अनुकूल रोयलले 2-2 तथा क्यामरुन ग्रीनले 1 विकेट लिनुभएको थियो। यो जितसँगै कोलकाता नाइट राइडर्स 10 खेलबाट 9 अंक सहित तालिकाको 7 स्थानमा छ। एक खेल बढ़ी खेलेको दिल्ली क्यापिटल्स 8 अंकका साथ 8 स्थानमा छ। जिल्ला खेलकुद विकास समिति तनहुको आयोजनामा शनिबारदेखि दमौलीमा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला महिला पुरूष परिवार प्रतियोगिताको तयारी पूरा भएको छ। निकट भविष्यमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट भलिबलको महिला तथा पुरूष टीम छनौट गर्ने उद्देश्यले यहाँ भलिबल प्रतियोगिता हुन लागेको हो। व्यास नगरपालिका 3 खुल्ला मैदानमा प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितामा सहभागी हुनका लागि गण्डकी प्रदेशका 11 जिल्लाबाट महिला तथा पुरूष खेलाड़ी दमौली आइपुगेका छन्। मनङबाट भने पुरूष खेलाड़ीको सहभागिता नरहने र महिलाको मात्रै सहभागिता रहने समितिका अध्यक्ष अनिल पाण्डेले बताउनु भएको छ। छनौट खेल भएकाले प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमशः 30,000 रू 20,000 रू 15,000 नगद प्रावधान गरिनेछ। प्रतियोगितामा महिला पुरूष गरी 240 खेलाड़ी 20 प्रशिक्षक र 20 अफिसियल उपस्थित हुनेछन्। पाण्डेले प्रतियोगितालाई गण्डकी प्रदेशका सबै जिल्लाका खेलाड़ीहरूको क्षमता उजागर गर्ने उनीहरूको बीच स्वास्थ्य प्रतिस्पर्धा विकास गर्ने र खेलकुद मार्फत सामाजिक एकता मजबूत बनाउने एउटा साझा अभियानका रूपमा लिएको उल्लेख गरिनुभएको छ। पछिल्लो समय भलिबलमा युवा पुस्ताको आकर्षण बढ़दै गए पनि उनीहरूको प्रतिभालाई सही मञ्चमा पुर्याउने संरचनागत अवसर अझै पर्याप्त छैन उहाँले भन्नुभएको छ। हवस् त यिनै खबरसँगै बिहान 7 बजेको ढोरबारे हाइलाइट्स सकिएको छ। 10 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
2: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरा, फोन 061-552-493, 552-494-582-778।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ
6: 061-552-493, 552-494-582-778।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो

0: आजो आईटीएल कलर टेक्नो नोकिया ब्रांड को सब सेट अंत भन्दा सस्तो में वारेन्टी ग्यारेन्टी को साथ पाइन
1: मोबाइल संग संबंधित चार्जर एयरफोन डाटा केबल साथ ही मल्टीप्लग लाइट का भेराइटी लाइट को चार्जर पानी नपस्ने बलियो इंडियन हाते घड़ी वारेन्टी का साथ पाइन का साथ ही चश्मा पनि पाइन्छ।
0: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: फोन बजार सिद्धार्थ बैंक र फैमिली मेडिकल को बीच में तुलेगौड़ा
3: प्रोपाइटर सुबील श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9849956999।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860629794।
2: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
4: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856060136 र 9151166।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
0: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, लेट्स डन।
0: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय।

0: पत्र रजिस्टर ब्याज स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल फोन 9556028543 र 9847000787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
6: यही वैशाख 26 गते शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
7: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
5: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
7: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
6: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ बिहान 8 बजेदेखि 9:30 दिउँसो 3:30देखि 7 बजेसम्म डाक्टर सुदीप गुरुङ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30देखि 9:30 दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: फोन 65,400,377, मोबाइल 9,560,44,343।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9868168887।
5: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
6: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
5: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
6: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
5: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
6: यसबाट बस्न के गर्छ मिस?
5: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
6: यो चक्की कहाँ पाइन्छ मिस?
5: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
7: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
8: एक सय 103.8 अन्तर्मनको आवाज।
9: समसामयिक विषयलाई समेटेर हरेक दिन नयाँ विषयमा नयाँ सामयिक विषयलाई समेटेर हरेक दिन नयाँ विषयमा नयाँ व्यक्तिसँग कार्यक्रम आजको सन्दर्भ।
10: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम आजको सन्दर्भमा। म कार्यक्रम प्रस्तुता पशुपति आराल उपस्थित भइसकेको छु। रेडियो ढोर बाराही 103.8 मेगाहर्जको उपस्थितिमा हामी विभिन्न व्यक्तित्वहरूलाई आमन्त्रण गर्ने गर्दछौ यो सिलसिलामा। र कहिले राजनीतिक बस हुन्छ, कहिले शैक्षिक बस हुन्छ र विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहनुहुने आदरणीय व्यक्तित्वहरूलाई हामीले आमन्त्रण गर्छौ। विशेष गरी यो कार्यक्रम जानकारीमूलक कार्यक्रम रहेको पनि जानकारी गराउँछु। आजको सन्दर्भमा हामीले शिक्षा क्षेत्रमा भए घटेका यस क्षेत्र शुक्ला गण्डकी नगरपालिका क्षेत्रमा भएका तथा यो राष्ट्रिय स्तरमा भएका विषयवस्तुसँग प्रभावित रहेर अथवा त्यो केन्द्रित रहेर हामी बहस अथवा छलफल कुराकानी र जानकारीमा रमाउनेछौ। आज हामीसँग अतिथिको रूपमा आउनुभएको छ श्री शहीद कृष्ण माध्यमिक विद्यालय शुक्ला गण्डकी तीन तनहुँका प्रधानाध्यापक शैक्षिक व्यक्तित्व तीन दशकसम्म शिक्षा क्षेत्रमा यात्रा गर्नुभएका व्यक्तित्व ऋषिराम लामिछाने यहाँलाई स्टुडियोमा स्वागत छ।
11: धन्यवाद सर।
10: लामिछाने सर, तपाईँसँग एउटा शिक्षण क्षेत्रमा शिक्षा क्षेत्रमा लामो यात्रा पार गर्नुभएको छ, विशेष गरी अहिले नयाँ भर्ना अभियान पनि चलिरहेको छ, भर्खर सकिन लागेको होला, नयाँ शैक्षिक सत्र अहिले चाहिँ भर्खर चल्दैछ, सरकारको निर्देशन बमोजिम शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनु पर्छ भन्ने गुणस्तरीय शिक्षाको लागि निर्देशन बमोजिम तपाईँहरू अथवा राष्ट्र चलिरहेको छ, त्यसै सिलसिलामा तपाईँ एउटा प्रतिनिधि पात्र हुनुहुन्छ, यो विद्यालय सञ्चालनको लागि तपाईँले गरेका भएघटेका घटनाहरू योजनाहरूसँग हामी यहाँ रमाउनेछौं। विशेष गरी तपाईँ अब शिक्षण पेसामा लाग्दै गर्दा शिक्षक पनि हुनुहुन्छ र प्रशासक पनि हुनुहुन्छ, यो बीचमा के फरक पाउनु भएको छ शिक्षक र प्रशासक बीचमा?
11: विशेष गरी यो शिक्षा क्षेत्रमा शिक्षणलाई प्रभाव पार्ने मुख्य तत्व भनेको त शिक्षक नै हो। अब शिक्षकले कसरी शिक्षण गर्छ र विद्यार्थी भाइ बहिनीहरूलाई कसरी उद्देश्यहरू पूरा गर्ने, पाठ्यक्रमले राखेका अनि त्यसपछि पाठले तोकेका निर्धारित उद्देश्यहरू कसरी पूरा गर्ने भनेर शिक्षक नै अग्रसर हुनुपर्छ र शिक्षकलाई अझै बढी एक्टिभ बनाउन, सक्रिय बनाउनको लागि प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुन्छ र प्रधानाध्यापक जति सक्रिय हुन्छ, जति लगनशील हुन्छ, शिक्षक जति लगनशील हुन्छ, शिक्षण पनि त्यति नै प्रभावकारी हुन्छ र विद्यार्थी भाइ बहिनीहरूले पनि केही न केही ज्ञान त्यहीँबाट प्राप्त गर्ने हुँदा र शिक्षकहरूलाई अलिकति सक्रिय बनाउनको लागि प्रधानाध्यापकको भूमिका चाहिँ महत्वपूर्ण रहन्छ।
10: जी हो, शिक्षक हुनु र प्रशासक हुनुमा अलिक कठिनाई कुन? प्रशासक हुनुमा अब आफ्नो पावर बढेको हुन्छ, शिक्षकमा आफ्नो काम गर्नुपर्ने दायित्व हुन सक्छ, कुन बढी जिम्मेवारी? प्रशासकको जिम्मेवारी बढी नै छ, दुःख कुनमा?
11: होइन, शिक्षण पेसा एक त आफैमा दुःख पेसा हो, प्रधानाध्यापक पनि एउटा शिक्षक नै हो र शिक्षक र प्रधानाध्यापकमा फरक मात्र के हो भने समग्र शिक्षकहरूको नेतृत्व समग्र विद्यालयको आर्थिक, प्रशासनिक, भौतिक र शैक्षिक क्षेत्रको समग्र क्षेत्रलाई निहालेर हेर्नुपर्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावकहरू बीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने र यसको क्षेत्र ब्रोड, प्रधानाध्यापकको क्षेत्र अलि ब्रोड हुन्छ र एउटा विषयवस्तु आफ्नो विषय मात्रै लिएर शिक्षकले कक्षामा राम्रोसँग पठन पाठन गर्यो भने शिक्षक सफल हुन्छ, तर प्रधानाध्यापक आफ्नो विषयमा शिक्षण गर्दैमा उत्तम तरिकाबाट अथवा राम्रो शिक्षण गर्दैमा आफ्नो विषयमा विद्यार्थीहरूलाई राम्रो अङ्कसहित उत्तीर्ण गराउँदैमा प्रधानाध्यापक सफल नहुन सक्छ, किनभने
10: तपाईँसँग भएको सामान्य व्यक्तिगत अनुभवलाई मैले यहाँ उतार मात्रै गर्न खोजेको, वास्तवमा हामी कहाँ प्रवेश गर्छौँ भन्दा शैक्षिक गतिविधिमा तपाईँसँग भएका अनुभव सहित धेरै विद्यालयमा तपाईँ शिक्षक हुनुभयो, प्रशासक हुनुभयो, धेरै ठाउँमा तपाईँ आफ्नो काम अनुभव लिनुभयो, अभिभावकसँग विद्यार्थीसँग सम्पर्क गर्नुभयो, सम्बन्ध राख्नुभयो र एउटा अनुभवको आधारमा अहिलेको विगत इतिहास हुँदै आजसम्म आउँदाखेरि शिक्षा क्षेत्रमा कस्तो अवस्था पाउनु भएको छ? प्रधानाध्यापकको हिसाबले मात्रै नभएर समग्र देशमा तपाईँले अध्ययन गर्नुहुन्छ, एउटा शैक्षिक नेतृत्वको आधारले भन्नुपर्दा शैक्षिक गतिविधिको समग्र रूप तपाईँले कस्तो पाउनु भएको छ 2083मा?
11: अब यो मेरो करिब तीन दशकको शिक्षण अनुभवबाट सुरुको शिक्षण प्रक्रिया र अहिलेको शिक्षण प्रक्रियामा धेरै नै भिन्नता आइसकेको छ र पहिला हामी एउटा पाठ्य पुस्तकको भरमा पाठ्यक्रमलाई आधार मानेर अझ पाठ्य पुस्तकै भरमा विशेष गरेर शिक्षण गर्ने गरिन्थ्यो। क्वेसनहरू तिनै किताबका क्वेसनहरू घोकाउने अनि कसरी पास गराउने भन्नेतिर मात्रै हामी विषयवस्तु के अरे पाठ्य पुस्तकमा मात्रै केन्द्रित भइन्थ्यो भने अहिले समग्र पाठ्यक्रमले पनि अलिकति यसलाई चाहिँ ब्रोड बनाएको छ, अलिकति लचिलो पनि बनाएको छ र समसामयिक कुराहरूको ज्ञान दिनुपर्ने अवस्था छ र विद्यार्थीहरू पनि अहिले शिक्षक सँगसँगै यो आईसीटीको नलेज यो सामाजिक सञ्जाल मार्फत अनि त्यसपछि यो विभिन्न माध्यमहरूबाट विद्यार्थीहरूले नयाँ नयाँ कुराहरू सिकिरहेका हुन्छन् र शिक्षक पनि जबसम्म अपडेट हुँदैन तबसम्म विद्यार्थीहरूलाई उत्तम तरिकाबाट शिक्षण गर्न गाह्रो भइसकेको अवस्था छ। त्यसकारण धेरै यो शिक्षण भनेको शिक्षक भनेको एउटा यस्तो व्यक्ति हुनु पर्यो कि उसले आफ्नो विषयवस्तु बाहेक पनि अन्य समसामयिक कुराहरूको बारेमा पनि ज्ञान भएको एउटा सूचना दिन सक्ने एउटा पथप्रदर्शकको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ शिक्षकले।
10: ऋषि सर, यो गुणस्तरीय शिक्षा भन्नाले के बुझ्ने?
11: अब गुणस्तरीय शिक्षा भनेको यो देशको आन्तरिक पठन पाठनबाट मात्रै नभइकन राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा आउने शिक्षाका जटिल समस्याहरू समेत समाधान गर्न सक्ने खालको शिक्षा हो र यो नेपालको बजारमा मात्रै अथवा नेपाल देशमा मात्रै बिक्ने शिक्षा नहोस्, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बिक्ने, अन्तर्राष्ट्रिय युनिभर्सिटीहरूले अन्तर्राष्ट्रिय विद्यालयहरूसम्म पनि छनौट हुन सक्ने खालका विद्यार्थीहरू उत्पादन गर्न सक्ने शिक्षा गुणस्तरीय शिक्षा हो।
10: हजुर, यो गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि केही आधारहरू पूर्वाधारहरू आवश्यक पर्छ। नेपालका कतिपय विद्यालयहरूमा अझै पनि घोकन्ते रटन्ते विद्या छँदैछ, तपाईँले अघिदेखि भनिरहनु भएको छ कि गुणस्तरीय प्राप्ति गर्नको लागि यस क्षेत्रमा जस्तै शुक्ला गण्डकी क्षेत्रमा तपाईँको विद्यालय हुँदै यस क्षेत्रमा त्यस्तो सम्भावना देख्नु भएको छ अथवा कस्तो छ? सिकाउ टिकाउ र बिकाउ शिक्षा छ कि छैन?
11: होइन, छ। अहिले विगतका वर्षहरूको तुलनामा अहिलेका वर्षहरूमा एक नम्बरमा विद्यार्थी भाइ बहिनीहरू आफै पनि सामाजिक सञ्जालको माध्यमबाट आईसीटीको माध्यमबाट विद्यार्थीहरूले नयाँ कुराहरूको खोजी गर्ने अनि शिक्षकहरूबाट पनि नयाँ नयाँ कुराहरूमा अपडेट हुँदै जाने अनि नयाँ नयाँ प्रतिस्पर्धाबाट आएका नयाँ भर्खरै आउनुभएका प्रतिस्पर्धाबाट आउनुभएका शिक्षक साथीहरू पनि आईसीटीको माध्यमबाट नयाँ कुराहरू राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशसँग मिल्दाजुल्दा कुराहरूसँग उहाँहरू रिलेटेड हुने अथवा खोज गर्ने, जसको कारणले गर्दा यी शिक्षामा भएका अथवा देखिएका समस्याहरू र देखिएका समस्याहरूलाई समाधान गर्न सक्ने क्षमता भएका शिक्षकहरू आएको कारणले गर्दा पनि केही सहयोग पुगेको छ।
10: हजुर, अहिले तपाईँको विद्यालयमा जुन अहिले मोडर्न टेक्नोलोजी बेसको एक्टिभिटिजहरू सञ्चालन पक्कै हुन्छ होइन?
11: हजुर हजुर।
10: के चुस्त दुरुस्त छ? स्मार्ट बोर्ड, ओएचपी, स्मार्ट टेलिभिजन लगायत अरू मोडर्न टेक्नोलोजीहरू युज कति हुन्छ?
11: होइन, हुन्छ। अहिले लगभग हाम्रो विद्यालयमा पनि सबै स्मार्ट बोर्डको पनि व्यवस्था गरिएको छ। कम्प्युटरहरू सबै कम्प्युटर विषय नै छदेखि दससम्म कम्प्युटर विषयको अध्यापन गरिएको छ र अहिले पनि हाम्रो विद्यालयमा कम्प्युटरको स्पेसल टिचर नभएको कारणले 9-10 पढाउन पनि अलिकति गाह्रो भएको हुँदा अहिले हालसालै चाहिँ यो 10-8 दिन भयो हामी कम्प्युटरमा नि ब्याचलर गरेको शिक्षकलाई नियुक्ति गरेर कम्प्युटर सम्बन्धमा ज्ञान भएको शिक्षक।
10: एउटा प्रश्न पश्चात तपाईँको विद्यालयतिर हामी प्रवेश गर्नेछौँ, जुन शैक्षिक उपलब्धिमा प्रभाव पार्ने तत्त्वहरू के हुन सक्छन्? जस्तै श्रोताहरूले सुन्ने क्रममा शिक्षकले सुन्नुहुन्छ, विद्यार्थी सुन्नुहुन्छ, अभिभावकले सुन्नुहुन्छ, शैक्षिक सरोकारवालाहरूले सुन्नुहुन्छ, तपाईँ एउटा प्राध्यापक र शिक्षक तथा शैक्षिक व्यक्तित्वको आधारले भन्नुहोस्, शैक्षिक उपलब्धिमा प्रभाव पार्ने तत्त्वहरू के हुन सक्छन्?
11: एउटा विद्यालयका समग्र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रभाव पार्ने तत्त्वहरू, उसको विद्यार्थीको पारिवारिक अवस्था, पारिवारिक अवस्था, त्यो परिवारको शैक्षिक, आर्थिक अनि त्यसको सांस्कृतिक अवस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ। मेरो यो विगत 3 दशकको अनुभवबाट पनि यो सांस्कृतिक अवस्था, त्यो परिवारको संस्कृति कस्तो छ, समाजको सांस्कृतिक अवस्था कस्तो छ, अनि त्यसपछि त्यो समाजमा रिलेसनसिप कस्तो छ, अनि घर परिवारमा बाउ आमा छोरा छोरीको सम्बन्ध, घर परिवारमा झै झगडा, बाउ आमाको शिक्षा, अनि त्यो परिवारको आर्थिक अवस्था, त्यो छोराछोरीहरूको लागि सामान्य आधारभूत आवश्यकताहरू पनि पूरा गर्न नसक्ने, कापी कलम किताबहरूको पनि व्यवस्था गर्न नसक्ने परिवारको विद्यार्थी, अनि त्यसपछि सामान्य खालको चाहिँ पोषणयुक्त खानाहरू पनि उपलब्ध गराउन नसक्ने परिवारका चाहिँ छोराछोरीहरू विद्यार्थीहरूको शैक्षिक अवस्थामा सुधार ल्याउन निकै गाह्रो हुन्छ।
10: किन विद्यालयले जिम्मा लिनु पर्दैन? विद्यालयभित्र चाहिँ शिक्षकको जुन भूमिका, त्यसपछि त्यहाँ भएका गतिविधिका भूमिका, त्यहाँ भौगोलिक अवस्थाका कारणले पनि होला नि त।
11: एउटा कुरा के हो पशुपति सर भने, विद्यालय भनेको करिब दिनमा 5-6 घण्टा मात्र विद्यालयमा विद्यार्थी रहन्छन्, अरू सम्पूर्ण 18 घण्टा विद्यार्थीहरू सबै आफ्नै घर परिवार साथी अनि त्यसपछि आफ्नै घर परिवारको वातावरणसँग साथी सङ्गीसँग घुलमिल हुने, त्यहीँबाट विद्यार्थीको पहिलो पाठशाला भनेको त घर नै हो। घरबाट कम्तीमा पनि 50% बालबालिकाले घरबाट सिकेको हुन्छ। ती घरबाट सिक्दै जाने क्रममा उसका बाबु आमा, उसका दाजु भाइ दिदी बहिनी, त्यहाँको परिवार क्लब समुदाय आमा समूह, त्यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। जब उसको शैक्षिक स्तर त्यो परिवारमा बाबुआमा पढेका छन् भने आमा पढेको हुनुहुन्छ अथवा शैक्षिक स्तर चाहिँ राम्रो छ त्यो परिवारको भने आमाले भान्सामा काम गर्दा पनि सानो बच्चालाई भात पकाउँदै गर्दा पनि क ख ग भन्दै अनौपचारिक रूपमा त्यहाँ सिकाइ भइरहेको हुन्छ। प्रत्येक बोलीमा सिकाइ भएको हुन्छ, खानपिनमा यस्तो खाना खान हुँदैन भनेर सिकाइरहनु भएको हुन्छ। त्यसकारण विद्यालय जानभन्दा पहिला नै विद्यार्थीले धेरै कुरा सिकेको हुन्छ र अहिले पशुपति सरले भने जस्तै यो विद्यालय विद्यार्थीको पठन पाठनमा विद्यालयको भूमिकालाई हामी तर्किन मिल्छ र होइन, हामी तर्किन मिल्दैन। तर विद्यालयमा आउनभन्दा पूर्व बालबालिकाहरूको सिकाइमा प्रभाव पार्ने महत्वपूर्ण तत्त्वहरू मध्ये परिवारको आर्थिक सामाजिक सांस्कृतिक अवस्था एकदमै महत्वपूर्ण हुन्छ। त्यो सांस्कृतिक अवस्थाले पारिवारिक अवस्थाले नै प्रभाव पार्छ। त्यसपछि विद्यालयमा आइसकेपछि शिक्षकले, विद्यालय प्रशासनले खेल्ने उनीहरूको खेल्ने भूमिका, उनीहरूको शैक्षिक पारिवारिक अवस्था सांस्कृतिक अवस्थालाई मध्यनजर गरेर प्रत्येक विद्यार्थीको केस स्टडी गरेर, कुन विद्यार्थी कुन पृष्ठभूमिबाट आएको विद्यार्थी हो, त्यो कुन पृष्ठभूमिको विद्यार्थीलाई कस्तो किसिमको चाहिने पृष्ठपोषण दिनुपर्छ, कस्तो किसिमको सिकाइ गर्नुपर्छ भन्ने कुरा प्रत्येक शिक्षकले त्यो विद्यार्थीको केस स्टडी र नजिकैबाट अध्ययन गर्नुपर्छ।
10: अब केस स्टडी हजुरको विद्यालयतिर भित्र प्रवेश गरेर गरौँ है त। यस अर्थमा विद्यालयमा विद्यार्थी संख्या कति छन्
11: अहिले? विद्यार्थी संख्या यो शैक्षिक सत्र 2083 250 वरिपरि छन् र भर्ना केही विद्यार्थीहरू भर्ना हुन आइरहेका पनि छन्। र यो अब हाम्रो विद्यालय भनेको यो शुक्ला गण्डकीमा एउटा यस्तो विद्यालय छ कि जहाँ यो नेपालको पूर्वको झापादेखि पश्चिममा डोल्पा जाजरकोट र बाँकेसम्मका विद्यार्थीहरू हामीले यहाँ अध्यापन गरिरहेका छौँ र यी विशेष गरेर हाम्रो यो शुक्ला गण्डकीको
10: किन यसरी डोल्पा झापा भनेको विभिन्न परिस्थितिको कसरी हुन गयो?
11: यो यस्तो छ, यो हाम्रो यो शुक्ला गण्डकी 2 नर्सरी एरिया भन्ने ठाउँमा त्यहाँ क्रसर उद्योगहरू छन् अनि त्यसपछि खोला नदीहरूमा यो सेतीमा विभिन्न घाटहरूमा काम गर्ने मजदुरहरू अनि त्यसपछि त्यस्ता खालका चाहिँ मजदुरी गर्ने अभिभावकहरू अनि त्यसपछि त्यो समुदायका अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई अनि हाम्रो यो शुक्ला गण्डकीको 3 वडामा रहेको शहीद किसनमा ल्याउनुहुन्छ र त्यहाँ
10: यातायातको सुविधा छ
11: हजुर, गाडीको व्यवस्था गरिएको छ।
10: भित्र पाउने सुविधाहरू के छन्?
11: अब भित्र पाउने सुविधाहरू कुनै पनि विद्यार्थी भाइ बहिनीहरूलाई विद्यालयमा प्रवेश शुल्क अथवा भर्ना शुल्क कसैलाई पनि लिइएको छैन, नेपालभरि लाग्दैन। त्यस्तै यहाँ त विगत वर्षहरूदेखि नै त्यो भर्ना शुल्क लिने व्यवस्था गरिएको छैन, कुनै परीक्षा शुल्क पनि छैन र अनि केही दाताहरू अनि त्यसपछि पालिका वडासँग सहकार्य गरेर विभिन्न किसिमका छात्रवृत्तिहरू, अब रेस्टको पनि कार्यक्रम सञ्चालन भएको छ हाम्रो विद्यालयमा, विभिन्न संघ संस्थाहरूबाट विद्यार्थी भाइ बहिनीहरूलाई जेएनदार तथा विपन्न अथवा गरिब तथा जेएनदार छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ।
10: सर यो सामुदायिक र संस्थागत विद्यालय बीचको प्रतिस्पर्धा छ छोटकरीमा हामी भन्नेछौँ होइन र सामुदायिक पनि प्रतिस्पर्धा छ अस्वस्थ पनि छ काश्मीर एरिया तपाईँहरूको यही क्षेत्रमा दुलेगौडा अथवा शुक्लागण्डीको यो परिवेश यो सामान्य दुई तीन किलोमिटरकै बाह्र किलोमिटरकै भित्रमा आठ दसवटा स्कुलहरू मावि सञ्चालन भइरहेछ त्यसको प्रभाव त ठुलै होला तपाईँहरूलाई चेपमा त पर्नु होला
11: निकै नै सर यही अब शुक्लागण्डकी अब दुलेगौडा बजार क्षेत्रमा भएको शहीद कृष्ण मावि यहीँ ठूलो विद्यालय जमानादेखि आफू शैक्षिक रूपमा चाहिँ आफूलाई पहिचान गराएको पञ्चमणिदेव मावि छ त्यही ओडामा पनि फेरि माथि दिवस मावि छ त्यही दिवस माविमा दुईवटा माध्यमिक विद्यालय छन् त्यहीँभित्र पनि र अनि नजिकै जोडिएका दुईवटा संस्थागत विद्यालयहरू पनि छन् ती विद्यालयहरूसँग प्रतिस्पर्धा गर्नु परेको छ एक नम्बरमा अर्को कुरो हामी त्यस्तो पृष्ठभूमिका विद्यार्थी भाइ बहिनीहरूलाई अध्यापन गरिरहेका छौँ शैक्षिक उपलब्धि राम्रो देखाउन पनि गाह्रो भइरहेको अवस्था छ किनभने बच्चाको उपलब्धिमा उसको पारिवारिक सांस्कृतिक आर्थिक अवस्थाले पनि प्रभाव पार्ने जुन कुरा मैले अहिले दोहोऱ्याइसकेँ त्यस्तै अनि अर्को कुरो चाहिँ यो अस्वस्थ प्रतिस्पर्धा किन भइरहेको छ भने सबै सामुदायिक संस्थागत विद्यालयहरूले गाडीको यातायातको व्यवस्था गर्ने अनि यातायातको व्यवस्था गरेर आफ्नो क्याचमेन्ट एरिया

0: यो पाठ्यक्रम अनुसारै वार्षिक कार्यघण्टा त यही अवस्थामा नपुग्ने देखिन्छ। अब त्यही पनि फेरि शुक्रबार पनि बुक फ्री डे भनेर सरकारले ल्याउन सक्ने सम्भावनाहरू पनि देखिएको छ। अब यो चार दिनमै सबै पाठ्यक्रमले राखेका उद्देश्यहरू सबै पूरा गर्नको लागि विद्यालयबाट अलिकति सकास हुन सक्ने छ र यो बुक फ्री डे अहिले नेपाल त्यति छिटो युरोपियन अवस्थामा पुगिसकेको छैन कि अलिकति हतार हुन्छ कि जस्तो लाग्छ मलाई, किनभने बुक फ्री डे भनेको विद्यार्थीहरूलाई खेल्न यो मनोरञ्जनको माध्यमबाट पनि सिकाइ गर्न सकिन्छ भन्ने हो। अब पहिला शनिबार मात्र बिदा हुने, अहिले शनिबार र आइतबार पनि बिदा हुँदा अब 39-40 पिरियड पढाउनु पर्ने एउटा साप्ताहिक पाठ्यभार पनि यता पुगिरहेको अवस्था छैन र अर्कोतिर निर्धारित पाठ्यक्रमले राखेका लेसनहरू पनि पूरा गर्न नसकिने अवस्था छ।
1: यस्तो होला, जस्तै मोडर्न टेक्नोलोजी युज गरेर अहिले चाहिँ अब जस्तै राष्ट्रिय अन्तर्राष्ट्रिय जुन प्रविधि जुन प्रयोग भएको छ त्यसलाई अनुसरण गर्दै क्विक एन्ड फास्ट वेबाट जान खोजेको होला।
0: होइन, त्यो त ठिक छ, राज्यले राखेका नीति निर्देशन अनुसार अब हामी पनि विद्यालयहरूले चल्न चलाउनु पर्छ र त्यही अनुसार हामी फास्ट ट्र्याकमा जा भने पनि हामी जानुपर्ने हुन्छ। जुन सरकारको पोलिसी छ, पोलिसी पनि सरकारमा पनि भएका बौद्धिक व्यक्तित्वहरूबाट अथवा शिक्षाविदहरूबाट ल्याएका नीतिहरू होलान्, होइन, त्यसलाई पनि अब पाठ्यक्रम पनि अलिकति संकुचन गरेर नि आउन सक्छ अनि त्यसपछि सरकारले त्यही अनुसारको नीति ल्याउला। अझै पनि चाहिँ के भन्दा अन्यलकै अवस्था छ, अब केही समयपछि अब यसलाई पालिका अथवा चाहिँ नेपाल सरकारले शिक्षा क्षेत्र हेर्ने चाहिँ नेपाल सरकारको शिक्षा मन्त्रालयले पनि अवश्य पनि यसलाई निर्देशन गर्ला।
1: निश्चय हामी समयको उत्तरार्धमा आइसकेका छौं र तपाईँ आउनुभएकोमा धन्यवाद दिँदै र मैले तपाईँलाई अभिभावक, विद्यार्थी, शिक्षक अनि अब नयाँ भर्ना भएका विद्यार्थीहरू, सपना बोकेका, शिक्षा क्षेत्रमा लागेका यात्रीहरू सबैलाई, तपाईँका आफ्नो मात्रै नभएर रेडियो सुन्नुहुने सम्पूर्ण श्रोता सबैलाई के भन्न चाहनुहुन्छ अन्त्यमा?
0: अन्त्यमा यो शिक्षासँग भएका समस्याहरू, विद्यालय शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ र आफ्नो शिक्षण अनुभव र प्रशासनिक विषयवस्तुको बारेमा र समग्र शुक्ला गण्डकी र शहीद कृष्ण माविको बारेमा जुन अवसर जानकारी गराउने जुन अवसर उपलब्ध गराउनु भयो, मलाई रेडियोसम्म बोलाएर मेरा अवसर के अरे भन्ने अवसरहरू जुन उपलब्ध गराउनु भएकोमा म समग्र यो ढोरबराई एफएम र पशुपति सरलाई चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु र यो शिक्षा क्षेत्रलाई अगाडि बढाउनको लागि विद्यालय प्रशासन अथवा प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरू समग्र लगनशील जवाबदेह भएर अगाडि बढ्नुपर्छ र समग्र यो देशको विकास भनेको जहाँ जुन देश शिक्षामा अगाडि छ त्यो देश चाहिँ शैक्षिक क्षेत्र जबसम्म राम्रो हुँदैन तबसम्म त्यो देशको समग्र विकास हुन सक्दैन। देशले आर्थिक उन्नति गर्ने प्रमुख माध्यम भनेकै शिक्षा हो, त्यसकारण सरकारले शिक्षालाई चाहिँ विशेष प्राथमिकता साथ अगाडि बढ्नुपर्छ भन्ने।
1: आफ्नो मूल्यवान समय हामीलाई प्रदान गर्नुभएकोमा ऋषिराम सर यहाँलाई मुरीमा धन्यवाद छ।
0: धन्यवाद सर।
1: हजुर, उहाँ हुनुहुन्थ्यो शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 3 स्थित श्री शहीद कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक, शैक्षिक व्यक्तित्व ऋषिराम लामिछाने। यिनै यस्तै व्यक्तित्वसँग अन्य दिनमा हाम्रो उपस्थिति रहनेछ। कार्यक्रम सुन्नुहुने सम्पूर्ण श्रोतालाई हार्दिक आभार धन्यवाद प्रकट गर्दै म कार्यक्रम प्रस्तुता पशुपति एराल आजको लागि बिदा हुन्छु। नमस्ते, शुभ दिन।
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-93-01।
3: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है।

0: अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
1: हामीलाई कसरी रगतको कमी हुन्छ त नि?
0: केटीहरूमा महिनावारी सुरु भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
1: यो रक्त अल्पता भएमा के हुन्छ नि?
0: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
1: यसबाट बस्न के गर्ने त मिस?
0: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
1: यो चक्की कहाँ पाइन्छ मिस?
0: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: कहाँ जाने?
1: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
0: मयम चिसापानी, अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
8: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
10: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: नेपाली कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक ज्यापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्के थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छर्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453005।
14: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
15: मैडम धुम्रपान भनेको के हो?
14: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
15: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम
14: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
15: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
16: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
17: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
16: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9868168887।
18: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
19: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
18: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
19: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
18: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
19: यसबाट बस्न के गर्छ मिस?
18: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
19: यो चक्की कहाँ पाइन्छ मिस?
18: स्वास्थ्य संस्था महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
20: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
21: कहाँ जाने?
22: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
21: मयम चिसापानी, अनि बीचमा नझर्ने?
22: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841168778 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9225552663।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
23: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
23: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य,
3: उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
23: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
23: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
23: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
23: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
15: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848383522।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिडोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
9: इस दुलेगौडा पोलिक्लिनिकमा यही वैशाख 26 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
8: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: को लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
12: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
13: सधैँ झै यही आउँदो वैशाख 26 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
13: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिना बढी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
14: र 98678687।

0: त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाउ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: सरन एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843612009 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट प्लान्ट, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856633098 र 9465610950।
8: 103.8 अन्तर्मनको आवाज।
9: स्टुडियो साइट, अहिले बिहानको 9 बज्यो।
10: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: सहर संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपतिले आज आफ्ना सांसदहरूलाई प्रशिक्षण दिँदै कांग्रेस सभापति थापा धनगढ़ीमा।
0: अध्यादेश जारी भएसँगै रिक्त पदमा नियुक्ति प्रक्रिया शुरू। दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्यहरूका लागि दरखास्त आह्वान।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम। पुस यता मात्रै 600 जना संक्रमित भएको तथ्याङ्क।
0: रूस र युक्रेन बीच 3 दिनको युद्धविराम भएको अमेरिकी राष्ट्रपतिको घोषणा। 1,000 बन्दी आदान प्रदान गरिने।
1: र नेपाल ए क्रिकेट टोलीले आज स्कटल्याण्डको राष्ट्रिय टोलीसँग दोस्रो खेल खेल्दै।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई प्रशिक्षण दिँदैछ। राष्ट्रपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौँमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म प्रशिक्षण चल्नेछ। यसअघि चैत 3 र 4 गते राष्ट्रपाले ललितपुरस्थित गुहारकोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो। त्यति बेला विषयविज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए। प्रधानमन्त्री बालेन्द्र शाह भने उपस्थित हुनुभएको थिएन। यसपटक प्रशिक्षण दिँदा समेत धेरैजसो सांसदहरू विवादमा तानिने र एकपटक प्रशिक्षण दिँदा समेत धेरैजसो सांसदहरू विवादमा तान्ने र असंसदीय गतिविधि देखाउने क्रम रोकिएको छैन।
1: नेपाली कांग्रेसका सभापति गगन थापा आज धनगढ़ी जाँदै हुनुहुन्छ। प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला उद्घाटनका लागि धनगढ़ी जान लाग्नु भएको हो। थापा सुदूरपश्चिम जान लागेको विशेष महाधिवेशनपछि यो पहिलो पटक हो। धनगढ़ीमा रहनुभएका सहमहामन्त्री प्रकाश रसाईली स्नेहका अनुसार उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरूराज घिमिरे बिहिबारै धनगढ़ी पुगिसक्नु भएको छ। वैशाख 23 बसेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो। सोही अनुसार चल्ने भेला 2 दिनसम्म हुनेछ। प्रदेश सभापति वीरबहादुर बलायर जिल्ला सभापति नारायण भट्ट लगायत भने भेलामा सहभागी नहुने बताइएको छ।
0: सरकारले अध्यादेश ल्याएर खाली भएका 1500 भन्दा बढ़ी नियुक्ति पूर्ति गर्ने प्रक्रिया शुरू गरेको छ। सम्बन्धित निकायहरूले रिक्त स्थानमा धमाधम नयाँ नियुक्ति शुरू गर्न लागेका हुन्। संचार मन्त्रालयले दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको नेतृत्व र संचालक समितिमा नयाँ नियुक्ति प्रक्रिया शुरू गरेको हो। इच्छुक र योग्य नेपाली नागरिकहरूले आगामी जेठ 5 गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। संचार मन्त्रालयले नै सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ। आवेदन दिने समय जेठ 5 गतेसम्म नै तोकिएको छ। यस्तै सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा पनि नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ। प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेद्वारहरूबाट दरखास्त आह्वान गरेको हो।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम देखिएको छ। इपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालका अनुसार पुस यता सबै स्थानीय तहको डेंगू संक्रमणको अवस्थाबारे सरकारले अध्ययन गरिरहेको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेची नगरपालिका र कचना केवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितुवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा संक्रमण देखा परेको छ। पुस यता करिब 600 जनामा संक्रमण देखिएको थियो। दाहालले अहिलेको वर्षाले भने संक्रमण नबढ़ाउने पनि बताउनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। दार्चुलाको अपि हिमाल गाउँपालिकामा यार्सा गुम्बा संकलनको सीजन शुरू भएसँगै सबै सामुदायिक विद्यालय बन्द गरिएका छन्। शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सा गुम्बा संकलनका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले 15 दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदनराज जोशीका अनुसार वैशाख 27 गतेदेखि जेठ 9 गतेसम्म पालिका वर्ष सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ। बर्खी विधासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागि हो। जेठ 10 गतेदेखि विद्यालय पुनः सञ्चालनमा आउनेछ। अपि हिमाल गाउँपालिकाभित्र रहेका 22 सामुदायिक विद्यालयमा करिब 1,100 विद्यार्थी अध्ययनरत छन्। तीमध्ये अधिकांश विद्यार्थी अभिभावकसँगै यार्सा गुम्बा तथा अन्य जड़ीबुटी संकलनका लागि पाटन क्षेत्रमा जाने गरेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिनको युद्धविराम भएको घोषणा गर्नुभएको छ। उहाँका अनुसार आज मे 9 देखि 11 तारीकसम्म दुवै देशबीच युद्धविराम कायम रहनेछ। यो युद्धविरामको अवधिमा दुवै देशले 1,000 बन्दीहरूको आदान प्रदान पनि गर्ने ट्रम्पले सोशल ट्रुथ मार्फत जानकारी दिनुभएको छ। ट्रम्पले दुवै देशले भिक्ट्री डे मनाइरहेका बेला यो जानकारी दिन पाउँदा आफू खुशी भएको बताउनु भएको छ। यी दुवै देशले दोस्रो विश्वयुद्धको सम्झनामा विजय दिवस मनाउने गरेका छन्। यो युद्धविराममा सबै प्रकारका सैन्य गतिविधि रोकिने भन्दै ट्रम्पले दुवै देशका राष्ट्रपतिप्रति आभार प्रकट गर्नुभएको छ। उता अमेरिका र इरानबीच हालैका आक्रमणका कारण तनाव बढ़ेको छ। दुवै पक्षले एकअर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन्। अमेरिकाले आफूहरूले जवाफी आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकामाथि युद्धविराम उल्लंघनको आरोप लगाएको छ। उता इजरायलका राजनैतिक नेताहरूले युद्धविरामको मध्यस्थता गरिरहेको पाकिस्तानको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।
1: अब खेल समाचार। नेपाल ए क्रिकेट टीमले आज स्कटल्याण्डको राष्ट्रिय टोलीसँग दोस्रो खेल खेल्दैछ। खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहान 9:30 बजे शुरू हुँदैछ। नेपाल ए ले यसअघि बिहिबार स्कटल्याण्डलाई र हिजो अमेरिकालाई पराजित गरेको थियो। मे 12 देखि 22 सम्म किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने विश्वकप क्रिकेट लीग 2 को तयारीका लागि क्यानले नेपाल ए टीमलाई स्कटल्याण्ड र अमेरिकासँग खेल खेलाइरहेको छ। नेपाल ए ले अर्को खेल पर्सी अमेरिकासँग खेल्ने तालिका छ। नेपाल ए टीममा कप्तान अनिल कुमार शाहसहित त्रितराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, सन्तोष यादव, हेमन्त धामी, रशीद खान, मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुमरे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम छन्।
0: अब मौसम। काठमाडौँ उपत्यका सहितका केही क्षेत्रमा आज पनि छिटफुट वर्षाको सम्भावना छ। मौसमविद डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा छिटफुट र हल्का खालको वर्षा हुने सम्भावना छ। यसअघि जस्तो लगातार र ठूलो वर्षाको सम्भावना भने छैन। काठमाडौँमा बिहानैदेखि बादल लागेको छ। घाम लाग्ने र एकछिनमा बादल देखिने क्रम जारी छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले आज दिउँसो हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपतिले आज आफ्ना सांसदहरूलाई प्रशिक्षण दिँदै कंग्रेस सभापति थापा धनगढ़ीमा।
0: अध्यादेश जारी भएसँगै रिक्त पदमा नियुक्ति प्रक्रिया शुरू। दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम, पुस यता मात्रै 600 जना संक्रमित भएको तथ्याङ्क,
0: रूस र युक्रेन बीच 3 दिनको युद्धविराम भएको अमेरिकी राष्ट्रपतिको घोषणा, 1,000 बन्दी आदान प्रदान गरिने,
1: र नेपाल ए क्रिकेट टोलीले आज स्कटल्याण्डको राष्ट्रिय टोलीसँग दोस्रो खेल खेल्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968168887।
10: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
10: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9560-83507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।

0: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9805028 र 9460769246।
11: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
14: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?

0: हाउसमा जानुस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9851166136।
2: आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनी स्कूल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
8: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
9: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
10: धोरबाराही हाइलाइट्सको साथमा
11: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक।
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
12: नमस्कार, रेडियो ढोरबराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्दैछ। आज र भोलि चल्ने भेलाको पार्टी सभापति गगन कुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमका लागि सभापति थापा जहाज मार्फत त्यसतर्फ लाग्दो भएको छ। उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरूराज घिमिरे यसअघि नै धनगढ़ी पुगिसक्नु भएको छ। यही वैशाख 23 गते बसेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले सातवटे देशमा प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो। प्रधान न्यायाधीशमा सिफारिश मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संघीय संसदको संसदीय सुनवाई समितिको हिजोको बैठकले 10 दिनको समय राखेर उजुरी आह्वान गरेको छ। आजदेखि जेठ 4 गतेसम्म शर्माको विरूद्धमा उजुरी

0: तथ्यहरू संकलन गर्ने अवधि तोकिएको हो। समितिको सचिवालयमा सिधै वा विद्युतीय माध्यमबाट समेत उजुरीहरू पठाउन सकिने समितिले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मार्फत समेत उजुरी पठाउन सकिनेछ। यस्तै नाम किटान गरेर र बेनामी उजुरी समेत पठाउन सकिनेछ। संवैधानिक परिषदको अस्ति बिहिबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा नियुक्ति पहिले संसदीय सुनवाई हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। संसदीय सुनवाई समितिबाट अनुमोदन भई प्रधान न्यायाधीशमा नियुक्त भएमा मनोज कुमार शर्माले छ वर्ष न्यायपालिकाको नेतृत्व गर्नुहुनेछ। मध्यपूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझाव सहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। मध्यपूर्वको संकट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर मन्त्रालय उच्चस्तरीय कार्यदलले सरकारलाई सुझाव सहित प्रतिवेदन बुझाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार पछिल्लो द्वन्द्वबाट नेपालको आर्थिक सामाजिक क्षेत्र कृषि उद्योग पर्यटन व्यापार लगानी वैदेशिक रोजगारी रेमिट्यान्स वैदेशिक मुद्रा संचित भुक्तानी सन्तुलन तथा ऊर्जा इन्धन खाद्यान्न औषधि आपूर्ति लगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पर्ने अवस्था समेत प्रतिवेदनमा उल्लेख गरे। त्यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक रहेको सुझाव सहित प्रतिवेदनमा पेश गरिएको मन्त्रालयका प्रवक्ता छेत्रीले जानकारी दिनुभएको छ। मन्त्रालयका अनुसार खाड़ीका देशमा झण्डै 18 लाख नेपाली रोजगारमा रहेका छन्। अर्थतन्त्रमा रेमिट्यान्सको योगदान उच्च छ। कृषिदेखि उद्योगसम्म अहिले महँगीले असर गरेको छ। अधिगतम मुद्रा मूल्य उल्लेख नभएका कारण रोकिएका आयातित विदेशी वस्तुको भन्सार प्रक्रिया सहज गराउन भन्सार विभागले पुनः शुरू गरेको छ। पैरवा नाकामा केही दिनदेखि प्रभावित भएको आयात प्रणाली अहिले क्रमशः सहज बन्दै गएको पैरवा भन्सार कार्यालयले जनाएको छ। भन्सार बिन्दुमै अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण रोकिएको आयात प्रक्रिया विभागको नयाँ निर्णयपछि पुनः संचालनमा ल्याइएको हो। भन्सार विभागले आयातकर्ताले आयातित वस्तु बजारमा बिक्री वितरण गर्नु अघि एमआरपी ब्रान्ड उपभोग्य मिति लगायतका विवरण सहितको लेबल टास्ने लिखित सो घोषणा गरेमा तत्कालका लागि आयात अनुमति दिन सकिने व्यवस्था गरेको छ। उक्त निर्णयपछि रोकिएका सामान छुट्ने क्रम शुरू भएको भैरवा भन्सार कार्यालयले जनाएको छ। भैरवा भन्सार कार्यालयका अनुसार प्रमुख हरिहर पौडेलले विभागबाट सहजीकरण सम्बन्धी जानकारी प्राप्त भएसँगै आयात प्रक्रिया पुनः संचालनमा आएको बताउनु भएको हो। वहाँका अनुसार आयातकर्ताबाट भन्सार कार्यालयमै लिखित प्रतिबद्धता सहित सो घोषणा गराई रोकिएका सामान थमाथम खटाइदेछ। बाँकेमा प्रहरीले स्रोत नखुलेको 6 लाख भारतीय रूपियाँ सहित दुईजनालाई पक्राउ गरेको छ। नरेनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय 500 र 1000 का नोट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभएको छ। नेपालगंज उपमहानगरपालिका 2 स्थित एकलैनीबाट नरेनापुर गाउँपालिका 5 बस्ने 29 वर्षीय वीरबल कुमहार सोही गाउँपालिका 4 बस्ने 38 वर्षीय मुनिब खालाई पक्राउ गरिएको वहाँले बताउनु भएको हो। रकम आन्तरिक राजस्व कार्यालय कोहलपुरबाट बुझाएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। हिमाली जिल्ला म्याग्दीका 2 स्थानीय तहले आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेका छन्। सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले शुक्रबार र मंगला गाउँपालिकाले बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन्। खोपको माध्यमबाट रोगको रोकथाम निवारण तथा उन्मूलन गर्दै शिशु तथा बाल मृत्युदर खचाउने र गुणस्तरीय खोप सेवाको निरन्तरता दिने प्रतिबद्धता सहित बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगो पनि घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समितिकी अध्यक्ष धीर कुमारी खत्रीले खोप मानव जीवनका लागि अपरिहार्य भएकाले यसबाट कोही पनि वञ्चित हुन नहुनेमा जोड़ दिनुभएको छ। उहाँले स्वास्थ्य मानव जीवनको महत्वपूर्ण आधार भएकाले सबैले खोप लगाउनु पर्ने बताउनु भएको हो। बेनी नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लीला कुमारी गौतमका अनुसार सबैवटामा घरधुरी सर्वेक्षण गर्दा 15 महिना मुनिका 301 जना तथा 16 महिनादेखि 5 वर्ष मुनिका 1073 जना बालबालिकाले 15 महिनाभित्र पाउनुपर्ने सबै खोप लगाएको सुनिश्चित भएपछि घोषणा गरिएको हो। तनहुँको पवित्र धार्मिक तीर्थस्थल देवघाट धाम स्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका अस्थायी टहरा 7 दिनभित्र हटाउन निर्देशन दिएको छ। त्रिशुली र कालीगंजगीको संगमस्थल बिर्णी क्षेत्रमा विभिन्न प्रयोजनका लागि बनाएका संरचना वैशाख 30 गते भित्र हटाउन देवघाट क्षेत्र विकास समितिले निर्देशन दिएको हो। देवघाट गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर 5 का वडा अध्यक्ष पूर्ण बहादुर कुवरका अनुसार बिर्णी संगम क्षेत्रको स्नानघाट संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यीकरणका लागि यो कदम चालिएको हो। वडा कार्यालयले बुधबार सूचना जारी गर्दै अतिक्रमण गरी बनाएका टहरा हटाउन क्षेत्र विकास समितिलाई अनुरोध गरेको थियो। संगमस्थलको स्नानघाट संरक्षणका लागि निर्माण गरिएको पर्खारभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न संघ संस्था जोगी भिक्षु पण्डित तथा व्यवसायले अस्थायी टहरा बनाएका थिए। क्षेत्र विकास समितिका सदस्य रामहरि पुडासैनीले 7 दिनभित्र टहरा नहटाए कानून बमोजिम समिति आफैले ती संरचना हटाउने जानकारी दिनुभएको छ। पछिल्लो समय देवघाट क्षेत्रमा बढ़दो अव्यवस्थित बसोबास र सार्वजनिक जग्गा अतिक्रमणले धार्मिक तथा पर्यटकीय गरिमामा असर पुगेको भन्दै गाउँपालिकाले यस क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको हो। जैमिनी नगरपालिकालाई बालमैत्री स्थानीय स्नान शासनयुक्त नगर बनाउने अभियानले तीव्रता पाएको छ। आगामी जेठ 15 गतेभित्र नगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यसहित वडा तहको काम अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा वडा नम्बर 1 कुस्मिसेरा, 2 तल्लो दमेक, 3 उपल्लो दमेक, 4 सर्कुवा, 6 अर्जेवा, 8 छिस्ती, 9 र 10 राङखानीलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मीरा देवी शर्माले जानकारी दिनुभएको छ। बालमैत्री नगर घोषणा गर्न सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 अनुसार 51 सूचक पूरा गर्नुपर्ने व्यवस्था छ। तीमध्ये शिक्षा र स्वास्थ्यतर्फका अधिकांश सूचक पूरा भइसकेका छन् भने केही भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको शर्माले बताउनु भएको छ। नगर उपप्रमुख हरिहर शर्माले विद्यालयका संरचना पनि क्रमशः बालमैत्री बन्दै गएको बताउनु भएको हो। हाल शनिबार बिहान मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेश सहित देशका हिमाली र पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बागी तराईमा आंशिक बादल रहेको छ अनि कोशी प्रदेशका 1-2 स्थानमा हाल हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखाले आज बिहान 8 बजे जारी गरेको प्रक्षेपण अनुसार सोमबारसम्म यस्तो छ वर्षा हिमपातको सम्भावना। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ। यो युद्धविराम आजदेखि पर्सिसम्म रहने र यसमा 2 देश सहमत भएका ट्रम्पले बताउनु भएको छ। युद्धविरामको अवधिमा 2 देशबीच 1000 कैदी आदान प्रदान गरिने पनि उहाँले जानकारी दिनुभएको छ। ट्रम्पले ट्रुथ सोशलमा रूस युक्रेन बीच अस्थायी युद्ध विराम यो घोषणा गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभएको छ। आफ्नो अनुरोध स्वीकार गरेकोमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की प्रति आभार व्यक्त गर्नुभएको छ। यसबीचमा अमेरिका र इरान बीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढ़ेको छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको दावी गर्नुभएको छ। अब अन्त्यमा खेल समाचार। आज बागमती गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। मकवानपुरको बागमती गाउँपालिकाको सहित स्मृति रंगशालामा दिउँसो 3 बजे हुने फाइनलमा चितलाङ एफसी र बागमती युवा क्लब सर्लाही बीच प्रतिस्पर्धा हुनेछ। चितलाङ एएफसीले पहिलो खेलमा एपीएफलाई, क्वार्टर फाइनलमा मच्छिन्द्र एफसीलाई र सेमी फाइनलमा नवजन जागृति युवा क्लब सिमारालाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। यस्तै बागमतीले भने पहिलो खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई, क्वार्टर फाइनलमा चर्च वाइज युनाइटेड र सेमी फाइनलमा फ्रेन्च क्लबलाई हराउँदै उपाधि नजिक पुगेको हो। प्रतियोगिताको विजेताले 10 लाख रूपियाँ र दोस्रो टोलीले 5 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीले 1,01,000 रूपियाँ तथा विधागत उत्कृष्ट खेलाड़ीहरूले जनही 25,000 रूपियाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। हस्त बिहान 10 बजेको ढोबराई हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
4: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
12: सुवर्ण अवसर।
13: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: फाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
13: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
13: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
13: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
14: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122, 9808 र 9460692646।
16: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9811324375।
19: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
20: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
13: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856062136 र 9151166636।
21: अफिसबाट अमित्सरको फोन।
22: खस्नुपछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
23: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
0: मंगल दीप अगरबत्ती सूर्य नेपाल द्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
3: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
2: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
3: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
1: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
2: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414100008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही डुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9556602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: दुलेगौडा पोलिक्लिनिकमा यही वैशाख 26 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9901454674 र 9864023420।
9: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868383522।

0: सिपानीमा मेटल स्टील फन पर्क का सब सामान साइनी कति मजा एक तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9800629794।
3: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
4: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
3: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 065414142, 98563218, 98462014726।
4: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
5: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
7: दिस इज रेडियो ढोरबाराही 103.8 MHz,
8: 103.8 MHz प्रेजेन्ट एभ्रीडे 10:30 AM टु 12 PM।
9: इट्स टाइम फर कलिङ टाइम
8: ओन्ली अन रेडियो ढोरबाराही।

Hello, good morning, guys. Namaskar. Kita satellite program calling saya Majus Lidbra Sundar Nusa Radio Dharbarahi 102.8 MHz. Anta Manka internet online marfat pani www.radiodharbarahi.com.np login garera biswa bhaneka sath sunera sath dina saknuhuncha bhane farak bar farak shrunkhala ka sath ma audai garda sadaje aaja pani tapai ko sath ma upasthit bhaisakeko chu ma karyakram prastuta anumalla rahanchha bhaneko 12 baje ko samay samma ra आज शनिबारको एपिसोडमा रहेर भने हामी गाउँ खाने कथा चाहिँ खेल्छौँ र गाउँ खाने कथामा सहभागिता गराउनको लागि 0965142000 बाटो भएर जोडिन सक्नुहुन्छ भन्दै अहिलेको लागि ढिला नगरी पहिला एउटा मिठो गीतबाट कार्यक्रमको सुरुवात गर्छु अनि त्यसपछि श्रोता साथीलाई सहभागी गराउँछु भने भर्खरै 17 घण्टा चाहिँ भएको छ रिलिज भएको म्याग्दी रुमाले टाइटलमा रहेको अलिकति लोकशैलीमा पनि छ चलचित्रको गीत पनि हो प्रशान्त सुब्बाको जी सँगसँगै शान्ति श्री परियारको आवाजमा सजिएको यो गीत सिकार

0: हजुर बेनी बजारमा बोलको यो सुमधुर गीत म्याग्दी रुमाले टाइटलमा रहेको गीतबाट कार्यक्रमको सुरुवात गरिसकेको छु भने अब पालो तपाईँको हो 0965-4142-00 बाटो भएर आउन सक्नुहुन्छ र आज शनिबारको एपिसोडमा रहेर चाहिँ हामी गाउँ खाने कथा खेल्छौँ भने सुदाजी आज पनि 10 गाउँ खाने कथा लिएर आइसकेको छु र आफूलाई मनपर्ने लकी नम्बर चुज गर्दै हामीसँग सहभागिता जनाउन सक्नुहुन्छ 0965-4142-00 बाटो भएर र कोही साथी हुनुहुन्छ है लाइनमा सहभागी गरेछु। हेलो नमस्ते हजुर।
1: नमस्ते
0: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला?
1: रिदम लम्साल बागमारादेखि।
0: रिदम लम्सालजी हुनुहुन्छ बागमारादेखि, अनि रिदमजीले चाहिँ रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ है, आज पहिलो सहभागी साथी पनि हुनुहुन्छ। अनि लक्की नम्बर चुज गरिदिनुहोस् न त 1-10। रिदमजी ल, 1-10 चाहिँ तपाईँलाई मनपर्ने नम्बर चुज गर्नुहोस् अनि म तपाईँको लागि गाउँ खाने कथा राख्छु कि। 4 नम्बरको भन्नुहुन्छ? ल, एकदमै मिठो परेको छ है तपाईँको लागि, ध्यान दिएर सुन्नु होला। खान त खाएँ तर चाखेको छैन के होला, फेरि पनि सुन्नुहोस् है, खान त खाएँ तर चाखेको छैन के होला। ल, के होला त्यस्तो चिज खाएर पनि अब चाखेकै छैन अरे कि। ल, समय सुरु गरे है त। ल, के हुन सक्छ
1: त्यसको सम्बन्धित छ?
0: केसम्म सम्बन्धित भन्दा यो खानेकुरा चाहिँ होइन, तर हामीले चाहिँ अब कसैलाई अब के भन्छ यसलाई चाहिँ ठ्याक्कै भन्नुपर्दा यस्तो गर्दैछु है भनेर कसैलाई अब त्यो भन्दा अगाडि चाहिँ कसरी भन्ने होला त है, ठ्याक्कै पार्नुहुन्छ होला कि। यो खानेकुरा चाहिँ होइन, कसैलाई आश्वासन दिने अथवा हुन्छ नि कसैलाई यो गर्छु त्यो गर्छु भन्ने जस्तो हो कि। विश्वास भन्नुहुन्छ? कसम भन्नुहुन्छ? ल, अब समय पनि ट्याक्कै सकियो। कसम र विश्वासमा चाहिँ कुनलाई लग गर्ने होला? कसम भन्नुहुन्छ। ल, अब तपाईँको के भयो त गर्छ है त।
2: Congratulations!
0: धेरै धेरै बधाई छ हाम्रो रिदमजीलाई। अहिलेसम्म कसम खानु भएको छ कि छैन रिदमजीले? खाएको छैन है। ल, यसको सही जवाब कसम नै रहेको थियो। अहिले भने छुट्टिन्छौ, प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला है त। नमस्कार, बाई बाई, शुभ दिन। उहाँ हुनुहुन्थ्यो रिदम लम्सालजी, हामीलाई बागमारादेखि सम्झाउनु भएको थियो भने उहाँले चाहिँ अन्तत मिलाएर गइसक्नु भएको छ। यसरी नै हामी गाउँ खाने कथा खेल्छौँ 12 समयसम्म, र 4 नम्बरको मात्र गएको छ भने अन्य हामीसँग छँदैछ र फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर।
3: हेलो
0: नमस्ते हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला?
3: नमस्ते हजुर। नमस्ते, आरामै हुनुहुन्छ? म बुटवलबाट सुरज भण्डारी हो।
0: बुटवलदेखि सुरज भण्डारी जी हुनुहुन्छ है?
3: हजुर। तपाईँको आवाज किन यस्तो एकदमै प्यारो सुन्ने छ सिस्टर?
0: हो, अहिले चाहिँ कस्तो सुन्नु भएको छ?
3: अलि आवाज बनाउनु भन्नुहोस् त त्यो प्राविधिक मित्रलाई।
0: अनि अहिले कस्तो सुन्नु भएको छ हाम्रो आवाज
3: चाहिँ?
0: अहिले चाहिँ ठिक छ है। अनि सुरजी, हामी चाहिँ एकदमै सन्चै आरामै छौ कि। तपाईँको के छ नयाँ नौलो हालखबर तपाईँको सुनाइदिनुहोस् न।
3: तपाईँको आशीर्वादले हामी सबै यहाँहरू पन्दैवासी त सबै भन्न सकिन्न है।
0: ल, यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ भन्दै आज रेडियो प्रोग्राममा के गर्छौ भनेर थाहा छ कि छैन? आज गाउँ खाने कथा हो, मिल्यो भने चाहिँ गाउँ खान पाइन्छ। हजुर हजुर, गाउँ खाने कथा खेले सँगसँगै आज चाहिँ गाउँ खान पाइन्छ अरे है। त्यसको लागि चाहिँ 1-10 चाहिँ लक्की नम्बर चुज गर्नुहोस् न त। 4 नम्बर चाहिँ गइसके है। 4 नम्बर चाहिँ गयो, 1 अरू बाँकी 10 चाहिँ छ।
3: ठिकै छ, साथीहरूले सबै 4 नम्बर रोज्नु भएको छ, म 5 नम्बर रोज्छु नि त हजुर।
0: ल, 5 नम्बर भन्नुहुन्छ। ल, ठिकै छ, अब तपाईँको लक्की नम्बर अनुसार चाहिँ म राख्दैछु, ध्यान दिएर सुन्नुहोला। अँधेरी रानी भन गाई हरायो खोज्न जाम के होला, फेरि पनि सुन्नुहोस् है। अँधेरी रानी भन अधेरी रानी भन गाई हरायो खोज्न जाम के होला। ल, समय सुरु गरे है, बुझ्नुभयो? हजुर अधेरी रानी बनाएर अब गाई हराए खोज्न जानु पर्यो अरे कि के चिज होला त्यस्तो अक्सर अब यो
3: चाहिँ
0: अप्सन चाहिँ छैन अब साथीहरूले चाहिँ सुनिरहेको हो जस्तो लाग्यो थियो है अब अप्सन
3: भन्नु
0: रानी बन अनि गाई हरायो खोज्न जाम अरे कि अब खोज्न जानु पर्ने चिज रहेछ कि यो चाहिँ खोज्नु पर्ने चिज रहेछ हो ल त्यसो भए समय सकियो आज बुटवाल चाहिँ छोडिदिनुहोस् अनि हामी जवाफ दिन्छौँ है बुटवाल दिनु पर्यो कि हामी यो असम्मको क्वेसनको जवाफ दिन्छौँ
3: यो हामी बसेको हामी लुम्बिनी अञ्चल अस्पताल अगाडि बस्छौँ त्यो हाम्रो घर
0: ल यहाँलाई धेरै धेरै धन्यवाद भन्दै अति नपत्ति नजान्ने गति क्या होला अति नपत्ति नजान्ने गति क्या होला त नि भनेको के क्या हो क्या हो भन्नुहुन्छ कि साथीहरूले है
3: यसको
0: ल ठिकै छ यसको सही जवाफ चाहिँ हामी दिन्छौँ अहिले चाहिँ दिन मिल्छ त ल यसको सही जवाफ भन्ने रहेको छ जुम्रा हेरेको अरे कि ल अर्को पालि चाहिँ तपाईँको बुटवल फिर्ता लग्ने गरे आउनुहोस् अहिले भने छुट्टिन्छौँ है त नमस्ते उहाँ हुनुहुन्थ्यो बुटोलदेखि हामीलाई सम्झनु भएको थियो साथीले होइन लास्टमा चाहिँ हत्तेरिका कस्तो अचम्मको भन्दै हुनुहुन्थ्यो अनि जब सुनेपछि चाहिँ हत्तेरिका भन्नुभयो अनि यस्तै हुन्छ अब मिलेदेखिसम्म चाहिँ यहाँले नाउँ दिनु होला नभए चाहिँ तपाईँको गाउँ यसरी नै हामी लिन्छौँ है अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा हेलो हेलो नमस्ते हजुर
4: हेलो दर्शन नमस्ते नमस्कार हजुर सुनिरहनु हुनुहुन्छ
0: हजुर दर्शन नमस्कार कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो रोसिकाजीलाई भन्दै हामी एकदमै सन्चै आरामै छौँ के छ तपाईँको सुनाइदिनुहोस् न त
4: सबै ठिकै छ भन्नुपर्छ त्यस्तो खासै केही पनि छैन मलाई सात नम्बरको राखिदिनु न
0: सात नम्बरको ल हाम्रो रोसिकाजीको लागि पनि छोटो मिठो परेको छ ध्यान दिएर सुन्नुहोस् है गाउँ खाने कथा रहेको छ यस्तो घुमाउने थालको पेट भरि घाउ के होला फेरि चपरी भन्नुहुन्छ ओहो कति छिटो हतार हो त नि है ल हामी पनि अब पाएसम्म गाउँ लिन एकदमै हतार छ म चेक गरिहाल्छु है त तपाईँको
4: जवाब
0: ओहो ल मिले पनि नमिले पनि गाउँ चाहिँ छोडिदिनुहोस् क्यारे अहिले भने जवाब चेक गरौँ है त धेरै धेरै बधाई छ हाम्रो रोसिकाजीलाई है कस्तो छिटो मिलाइदिनु भएको त नि ल ठिकै छ अर्को पालि हामी तपाईँको गाउँ लिँदै गरौँला अहिले साथीहरूको गाउँ लिन व्यस्त छौँ क्या हामी अहिले भने छुट्टिन्छौँ भाइ भाइ हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ रोसिका लम्सालजी भीमादेखि र है अनि उहाँले चाहिँ आफ्नो गाउँ यथावत राख्दै मिलाएर गइसक्नु भएको छ अब भने एकजना साथीलाई सहभागी गराउँदै हामी पहिलो विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ भने ढिला नगरी स्वागत गरिहाल्छु हेलो नमस्ते हजुर
5: नमस्ते
0: नमस्ते कार्यक्रममा धेरै धेरै स्वागत छ है लक्ष्मीजीलाई
5: धन्यवाद
0: अनि बागमालातिरको हालखबर के छ लक्ष्मीजी
5: एकदम ठिकठाक छ
0: अनि बागमालातिर आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन त सुन्दै हुनुहुन्छ ल लक्की नम्बर चुज गरिदिनुहोस् न त आज कतिको राखिदिने होला दुई नम्बरको भन्नुहुन्छ है ल एकदमै ध्यान दिएर सुन्नु होला तपाईँको लागि गाउँ खाने कथा परेको छ यस्तो कि मलाई तान कि तिमलाई बोक्छु रिस उठ्यो भने लातले ठोक्छु के हो घोडा भन्नुहुन्छ ल समय सुरु गर्ने कि यसमा लक गरिदिइहाल्ने होला ल ठिकै छ यसमै लक गरिदिनुहोस् भन्नुभएको छ एकदमै 100% स्योर हो त ल ठिकै छ तपाईँको जवाफ चेक गर्दैछु सही छ या गलत ध्यान दिएर सुन्नुहोस् है
2: Congratulations!
0: धेरै बधाई छ हाम्रो लक्ष्मीजीलाई. रेडियो प्रोग्राम मिलेसम्म अन्तिमसम्म सुन्नु होला अहिले भने छुट्टिन्छौँ है.
5: नमस्कार
0: भाइ भाइ, शुभ दिन. उहाँ हुनुहुन्थ्यो लक्ष्मी लम्सालजी, बागमारादेखि हामीलाई सम्झनु भएको थियो भने अहिलेको लागि भने ढिला नगरी सुमधुर गीत रहेको छ. धागोले बाटेको टाइटलमा रहेको बबुल गिरी अनि रचना रिमालको आवाजमा सजेको यो पछिल्लो समयको होइन जताततै घन्किने ट्रेन्डिङ गीत पनि हो. यो गीत सँगसँगै जान्छौँ कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा. 11 बजेको टाइम चेक लगतै पुनः भेट्नुहुन्छ.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460970246।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक।
5: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269025।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560338 र 98465010950।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
13: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
16: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हे ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको

0: आउनु भएको छ। मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
1: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
5: भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
4: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्ग्री सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
5: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
4: नोट, भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ। तलब आपसी समझदारीमा कायम गरिनेछ।
5: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 7 खैरिनी 4 तनहुँ, फोन 0625412133।
6: This is Radio Dhorbarahi 103.8 MHz.
7: Station 1.
6: Studio Tanchit.
8: Aile, piano ko 11 bajyo.
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ, कल लिङ चाहिएम र कल गर्न सक्नुहुन्छ 0625142000 बाटो भएर भने। पहिला कार्यक्रम सम्बन्धी जानकारीबाट नै अगाडि बढ़ौं, जहाँ चाहिँ हामी हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौ भने हामी बारेपछि एकजना साथीलाई चाहिँ विजयी गराउँछौ र विजयी साथी मध्ये पनि अन्तिम बार अर्थात शनिबार जुन चाहिँ आज रहेको छ एकजना साथीले लकी ड्र मार्फत पाउन सक्नुहुन्छ 100 रिचार्ज, जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण सुन चाँदी पसल दुलेगौडाले। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ योर सिङ्गापुर फेन्सी एन्जल रिसापले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
11: हेलो, नमस्ते।
10: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो सुशीलाजीलाई।
11: धन्यवाद।
10: अनि सुशीलाजी के गर्दै हुनुहुन्छ आजको दिनमा?
11: आज
10: महारा जान लागेको है। अनि खाना खानु भयो त?
11: खाना खाइसके।
10: अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन?
11: भर्खरै खोलेको
10: भनिराख्दा हाम्रो सुशीलाजी चाहिँ आज पाँचौं सहभागी साथीमा पर्नु भएको छ भने अहिलेसम्म चाहिँ 2, 4, 5 र 7 नम्बरको गइसक्यो। बाँकी 1, 3, 6 अनि त्यसपछि 8, 9, 10मा चाहिँ कतिको राखिदिने होला? 8 नम्बरको भन्नुहुन्छ है। ल, एकदमै ध्यान दिएर सुन्नु होला। तपाईँको लागि गाउँ खाने कथा परेको छ यस्तो। पानी बिनाको पोखरीमा माछा उफ्रिन्छ के होला? फेरि पनि सुन्नुहोस् है। पानी बिनाको पोखरीमा माछा उफ्रन्छ के होला? जानै दिनुहोस् यसको नाउँ, नजानै दिनुहोस्। तपाईँको प्यारो प्यारो ध्यान उठाउँदै गाउँ है।
11: सम्बन्धित छ नि
10: यो चाहिँ खानेकुरा पनि हो कि? अब उफ्रिन्छ अरे कि तर त्यहाँ पानी चाहिँ हुँदैन।

0: माछा उफ्रेछ होइन उफ्रिन्छ अरे कि ल खाने चिज चाहिँ हो है यो अब के भन्छ गाईबस्तुदेखि लिएर चाहिँ अब हामीले पनि खानु मिल्छ सबैले खानु मिल्छ कि सुशीलाजी के भन्नुभयो अरे खनियो भन्नुहुन्छ ल अब तपाईँको जवाब चाहिँ चेक गर्नुपर्ने हुन्छ किनकि ट्याक्कै समय पनि सकियो है अब के भयो होला त तपाईँको जवाफमा चेक गरिहाल्छ है
1: तपाईँको जवाफ मिलेन
0: ला खनियो त रहेनछ भन्छ त सुशीलाजी
2: हजुर
0: ल यसको जवाब खनियो चाहिँ रहेनछ अरे तपाईँको ध्यान थोक दिनुहोस् अनि हामी यसको सही जवाफ दिन्छौँ है ल यहाँलाई थ्याङ्क यू सो मच झ्यानुङथो गाउँ चाहिँ अझै राम्रो बनाएर राख्नु होला भन्दै अति न पति नजाने गति क्या होला
2: क्या
0: हो क्या हो यसको सही जवाब चाहिँ मकै भुटेको देख्नु भएको छ यसको सही जवाफ चाहिँ मकै भुटेको है पानी बिनाको पोखरीमा चाहिँ अब त मकै भुट्दा चाहिँ माथि माथि उफ्रन्छ नि ल यसको जवाफ चाहिँ यस्तै रहेको छ मकै भुटेको भन्दै अहिले भने छुट्टिन्छौ रेडियो प्रोग्राम सुन्दै गर्नु होला है नमस्ते बाई बाई उहाँ हुनुहुन्थ्यो सुशीला विकजी हामीलाई ध्यानु थोकदेखि सम्झनु भएको थियो भने यसरी नै आउन सक्नुहुन्छ सहभागिता जनाउनको लागि 0065424200 टेलिफोन लाइन खुल्ला रहेको छ भने अझै हामी पाँचजना साथीलाई चाहिँ सहभागी गराउन बाँकी नै छ सो ढिला नगरी फेरि पनि अर्को साथीलाई सहभागी गराइहाल्छौ हेलो नमस्ते हजुर दर्शन हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है जित बहादुरजीलाई
3: धन्यवाद
0: अनि के गर्दै हुनुहुन्छ त यो बिहानीको समयमा ओहो आज चाहिँ सदाको काम भन्दा अलिकति फरक काम गर्नु भएको छ हो कतातिर होला घुमघाम चाहिँ खैरेनी आसपासतिर नजिकतिरै आउनु भएको रहेछ है आज त ल घुमघामलाई चाहिँ एकदमै सफल बनाउनु होला है मजाले घुम्नु होला सधैँ काम त कति गर्नु है अनि आज खैरेनी बजार आइरहँदा चाहिँ अब गाउँ खाने कथा चाहिँ सुन्न पाउनु भएको छ कि छैन त भर्खरै सुन्नु भएको छ है ल आज चाहिँ हाम्रो जित बहादुरजी चाहिँ अलि बीचतिर सहभागिता जनाए सँगसँगै अब धेरै त गइसकेको छ भने 1, 3, 6 अनि त्यस्तै गरी 9 र 10 बाँकी छ कति नम्बरको राख्ने होला 9 राख्छु ल ध्यान दिएर सुन्नु होला छोटो मिठो परेको छ है गाउँ खाने कथा अहिले फुल्ने अर्को साल फल्ने के होला फेरि पनि सुन्नुहोस् है अहिले फुल्ने अर्को साल फल्ने के होला जाने दिनुहोस् उसको नाउँ न जाने दिनुहोस् तपाईँको प्यारो गाउँ समय सुरु भयो है त अहिले चाहिँ फुल्ने गर्छ अरे अर्को साल चाहिँ फल्छ अरे के यो त अब फल्ने कुरै रहेछ के अरे अब खाने कुरा पनि हो अब धेरै चिजको लागि पनि काम लाउँछ होइन हजुर आगुम चाहिँ फल्छ अरे के खान पनि मिल्दो रहेछ कि अब फुल्ने चिज भनेपछि त अब पक्कै पनि यो वनस्पति होइन रुख बिरुवा नै हुन सक्छ है अनि अर्को साल चाहिँ खान मिल्छ अरे ल यहाँले देखिराख्नु भएको चिज नै हो कडुस हो क्या हो ल समय पनि बिस्तारै सकिँदैछ है अब कडुसमा नै लग गर्ने कि कसो गर्ने होला अरू त के होला र खै है ल समय सकिँदैछ भने शेषमै लग गरौ त तपाईँको जवाब के भयो त म चाहिँ गर्दैछु है कंग्रेचुलेसन धेरै धेरै बधाई छ हो कि भनेको त साँच्चैकै कटुस नै रहेछ है ल यहाँलाई धेरै धेरै बधाईको साथमा समय मिलेसम्म अन्तिमसम्म सुन्न होला अहिले भने छुट्टिन्छौँ है नमस्कार जित बहादुर थापाजी हुनुहुन्थ्यो लामेश्वरादेखि र उहाँले पनि सही जवाफ मिलाएर गइसक्नु भएको छ भने यस्तै गाउँ खाने कथाको साथमा हामी मिठा मिठा गीत सङ्गीतलाई पनि साथमा कार्यक्रममा स्थान दिन्छौँ भने केही क्षणमा एउटा मिठो गीतको साथमा पनि हामी जोडिन्छौँ र अहिले भने ढिला नगरी अर्को साथीलाई सहभागी गराइहाल्छु हेलो नमस्ते हजुर झोर्ले हजुर झोर्ले कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई अनि स्याङ्जातिरको हालखबर के छ आजको नयाँ नौलो
4: स्याङ्जाको हालखबर ठिकै छ मेरो पनि ठिकै छ मौसमको कुरा गर्ने भने घाम लाग्छ
0: ध्यान चाहिँ लागेको छ है। अनि आजको के छ विशेष अब तयारी, आज चाहिँ यो गर्छु त्यो गर्छु भन्ने केही छ? अरू चाहिँ केही छैन है। ल अब यहाँको दिन चाहिँ शुभ सफल बनाउनु होला भन्दै, अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ त? मजाले सुन्नु भएको छ है। ल 1, 3, 6 र 10 चाहिँ कति नम्बरको राखिदिने होला?
4: 7 गयो नि त।
0: 7 त आज गइसक्यो नि।
4: 3, 6, 10 होइन,
0: 1 पनि छ, 3 पनि छ, 6 पनि छ, अनि 10 पनि छ। कति नम्बरको राख्ने होला? अब 4 बाँकी छ। ल आज चाहिँ 6 हेरौ, म सुनाइहाल्छु है त, ध्यान दिएर सुन्नु होला। गाउँ खाने कथा परेको छ यस्तो: घोडा छैनन् टाढा जान्छन्, मुख छैनन् कुरा गर्छन् के होला? फेरि पनि सुन्नुहोस् है, घोडा छैन टाढा जान्छ, मुख छैन कुरा गर्छ के होला भन्दै थिए। चिठी भन्नुहुन्छ ल, यसमै लग गरिहालौ त, समय सुरु चाहिँ भएको छैन है। ल ठिकै छ भने चाहिँ आज एकदमै 100% सियर हुनुहुन्छ ल? ठिकै छ, अब हो त नि भन्नुभएको छ, म पनि चेक गरिहाल्छु के भयो त, ध्यान दिएर सुन्नुहोस् है। हो त नि, भन्दा भन्दा कंग्रेचुलेसन नै रहेछ। ल धेरै धेरै बधाई छ हाम्रो नरेन्द्रजीलाई, अन्तिमसम्म सुन्दै गर्नुहोस् अहिले भने छुट्टिन्छौँ है। ओके बाई बाई। उहाँ हुनुहुन्थ्यो नरेन्द्र रिमाजी स्याङ्जादेखि। र अब भने एकजना सहभागी साथीलाई चाहिँ हामी सहभागी गराउँछ, अनि त्यसपछि चाहिँ अब विश्रामतर्फ जानुपर्ने बेला पनि भएको छ। त्योभन्दा अगाडि एउटा मिठो गीत चाहिँ राख्छु भनिरहेको छु है। सो त्योभन्दा अगाडि भने साथीलाई सहभागी गराइहालौ। हेलो, नमस्ते हजुर।
5: नमस्कार।
0: नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो प्रेमजीलाई। अनि आज रेडियो प्रोग्राम पछाडि सुन्दै हुनुहुन्छ हो? हामीले पनि तपाईँ बोलेको एकदमै मजाले सुनिरहेको छौँ कि, हामी बोलेको पनि साथमा सुनिरहेको छौँ। मिलेसम्म चाहिँ अब आउँदा चाहिँ अफ गरिदिनुहोस् है। अब आउँदा चाहिँ सहभागी गराउँदा चाहिँ हामी बोलेको समयमा चाहिँ रेडियो अफ गरिदिनुहोस् है। अहिले चाहिँ ठिकठाकै छ, अहिले त्यस्तो डिस्टर्ब चाहिँ भएको छैन, तर हामी बोलेकै सुन्दा कहिलेकाहीँ चाहिँ एकदमै धेरै डिस्टर्ब सुनिन्छ कि प्रेमजी। अनि आज गाउँ खाने कथा खेल्नको लागि कतिको रेडी हुनुहुन्छ? त्यही त, नरेन्द्र रिमालजीले त मिलाउनु भयो, मिलेसम्म चाहिँ मिलाउनु होला, नभए अब कास्कीको ठाउँ चाहिँ आसपासै छ, हामीलाई छोडिदिनुहोस् है। ल 1, 3, अनि 10 कतिको राखिदिने होला? 10 ल ध्यान दिएर सुन्नुहोस् है। 10 गाउँ खाने कथा रहेको छ यस्तो: रुख छैन पात छन् तैपनि शीतल दिन्छन् के होला? फेरि पनि सुन्नुहोस् है, रुख छैन पात छन् तैपनि शीतल दिन्छन् के होला? जाने दिनुहोस् यसको नाउँ, नजाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ। समय सुरु भयो है त। छाता भन्नुहुन्छ ल, अब छातामै लग गर्ने कि कसो गर्ने? समय चाहिँ टन्नै छ है। नमिल्यो भने चाहिँ तपाईँको कास्की दिनुहुन्छ त? ल ठिकै छ, अब तपाईँको जवाफ चाहिँ अब के भन्नु भएको छ होइन, पङ्खा भने जस्तै नै के भन्नु भएको छ, म चाहिँ गरिहाल्छु है त।
1: तपाईँको जवाफ मिलेन।
0: मैले चाहिँ ठ्याक्कै भन्दै थिएँ कि हाम्रो प्रेमजीले चाहिँ यसको सही जवाफ चाहिँ छाता भन्नुभएको थियो, मैले भन्दा भन्दा चाहिँ सही जवाफ पङ्खा नै भनेछु कि, यसको सही जवाफ चाहिँ पङ्खा नै हो है। ल अहिले भने छुट्टिन्छौ, रेडियो प्रोग्राम सुन्दै गर्नुहोस् है त। ओके, नमस्ते, बाई बाई। कहिलेकाहीँ चाहिँ यस्तै नै हुन्छ कि है, म चाहिँ अब यसको जवाफ चाहिँ पङ्खा हो है भनेर सम्झाउँछु भन्दै थिएँ, तर भन्दा भन्दै चाहिँ कहिलेकाहीँ चाहिँ जवाफ पनि जान्छ कि है। ल यसरी नै ट्याक्कै पर्यो भने त पर्यो पर्यो, सो आउन सक्नुहुन्छ 0965-14-2000 बाटो भएर, तर हामी साथीलाई चाहिँ अब सहभागी गराउन सक्दैनौ किनकि अब विश्रामतर्फ जानुपर्ने बेला पनि भएको छ। अहिलेको लागि चाहिँ हिम नदी चाहिँ यो माया टाइटलमा रहेको पुरानो गीत रहेको छ, उदित नारायण झाका आवाजमा सजिएको यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै, फोन डायल गर्दै गर्नुहोला 0965-14-2000 बाटो भएर है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
4: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
5: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौंडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161-590-162-590-163।
14: आहा कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
17: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
17: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
18: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
18: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
19: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
20: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
19: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 98678-61887।
21: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
22: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
23: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, कल गर्न सक्नुहुन्छ 0625414200 को बाटो भएर। आज शनिबारको एपिसोडमा रहेर चाहिँ हामी गाउँ खाने कथा खेलिरहेका छौं भने सहभागिता जनाउनको लागि टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। र अब चाहिँ हामीसँग 1 र 3 नम्बरको अझै बाँकी छ भने अहिलेको लागि चाहिँ एउटा गीत सुनौ अनि त्यसपछि हामी साथीलाई पनि सहभागी गराउँछौ। पुरानो गीत नै रहेको छ अहिलेको लागि पनि तपाईँ माझ राख्दैछु। बाबु बोगटीको आवाजमा सोचेको यहाँले सुनिरहनु भएको सदाबहार गीत पनि रहेको छ, पक्कै पनि यहाँलाई मनपर्छ होला। ए तुलसी आँगनमा रोपाउँला, यो गीत स्वीकार्नु होला है त।

हजुर हजुर तुलसी आँगनमा रोपौंला यो सुमधुर गीत अभिमा कार्यक्रममा स्थान दिइसकेको छु र पके पनि मन पर्यो होला है अनि 0.5 4 14 2 0 0 का बाटो भएर पनि जोडिन सक्नुहुन्छ प्रोग्राम कलिङ टाइममा यस्तै मिठा मिठा गीत संगीतको साथमा फरक बार फरक श्रृंखलाको साथमा आए सँगसँगै आज शनिबारको एपिसोडमा रहेर चाहिँ हामी गाउँ खाने कथा खेलिरहेका छौं र अहिलेसम्म चाहिँ 8 जना साथीले सहभागिता जनाउनु भए सँगसँगै अब मिलाउने साथीहरू चाहिँ आज धेरै हुनुहुन्छ र अहिलेसम्म 3 जना साथीले चाहिँ गाउँ छाडेर जानु भएको छ भने हेरौँ अझै बाँकी हामीसँग 2 वटा त बाँकी नै छ आउन सक्नुहुन्छ 0.5 4 14 2 0 0 को बाटो भएर जसमा चाहिँ अब पहिला सहभागिता जनाउने साथीले चाहिँ लक्की नम्बर चुज गर्न पाउनुहुन्छ भने अर्को साथीले बाँकी बजेकोसँग चाहिँ गाउँखाने कथा खेल्नुपर्ने हुन्छ 1 र 3 नम्बरको हामीसँग बाँकी नै छ र फरक बार फरक श्रृंखलाको साथमा हप्ताको 7 दिन आउने गर्दछौ भने कार्यक्रम सम्बन्धी जानकारी पनि गराइहालौं जसमा चाहिँ आइतबार भनेको हामी अन्ताक्षरी विशेषको साथमा जोडिन्छौं अनि सोमबार हाम्रो श्रोता साथीको रोचाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिने गर्दछौं भने मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछु अनि त्यो टपिकमा चाहिँ यहाँको विचार के छ त नि आफ्नो विचारहरू अनुभव सँगसँगै खुलेर राख्न सक्नुहुन्छ अनि बुधबार भनेको चाहिँ हामी नाटक गर्छौं है ड्रामा गर्न इच्छुक हुनुहुन्छ भने पनि आउन सक्नुहुन्छ ड्रामा मार्फत चाहिँ अब विषयवस्तु सँगसँगै हामी चाहिँ आफ्नो पात्र निर्वाह गरेर अब सन्देशहरू पनि दिने गर्दछौं भने त्यस्तै गरी बिहिबार भनेको तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु त्यस्तै शुक्रबार भनेको चाहिँ म्युजिक ट्र्याक गेम चाहिँ रहन्छ जहाँ चाहिँ मैले तपाईँको लागि ट्र्याकहरू लिएर आउँछु भने यहाँले ट्र्याक मार्फत नै कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ अनि आज शनिबार चाहिँ गाउँ खाने कथाको साथमा खेलिरहेका छौं 0.5 4 14 2 0 0 को बाटो भएर आउन सक्नुहुन्छ जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमेमा आवसन सुनसादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार भने यसरी हप्ताको 7 दिन आइरहँदा चाहिँ हामी फरक बार फरक श्रृंखलाको साथमा 12 पछि 1 जना साथीलाई विजयी गराउँछौं र विजयी साथी मध्ये पनि अन्तिम बात जुन चाहिँ आज रहेको छ एकजना साथीले चाहिँ पाउन सक्नुहुन्छ रोज साईको रिचार्ज भन्दै अहिलेको लागि चाहिँ तिम्रो त्यो हँसिलो मुहारको गीत चाहिँ रहेको छ पुरानो गीत हो दीपक खरेलको आवाजमा सजिएको यो गीत सँगसँगै हामी विश्राममा जान्छौं अनि त्यसपछि मिलेसम्म हामी साथीलाई चाहिँ सहभागी गराउँछौ फोन डायल गर्दै गर्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्। शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
1: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
3: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन नै त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
3: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या? दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856083507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
6: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरुन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
7: बेसरी टाउको दुख्नु, आँखा तिरबिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौं।
6: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
8: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
10: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा।
11: यही वैशाख 26 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
12: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
10: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
12: एनोमली स्क्यान र थायराइड सहित भिडियो एक्स रे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
11: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ बिहान 8 बजेदेखि 9:30 दिउँसो 3:30 देखि 7 बजेसम्म डाक्टर सुदीप गुरुङ
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
11: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
5: तनहु सेवा अस्पताल दुलेगौडा फोन 065-400-377 मोबाइल 98-560-44-343
0: This is Radio Dhorbarahi 103.8 MHz
13: हजुर कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ टाइम र अहिलेको लागि भने ढिला नगरीको साथी लाइनमा हुनुहुन्छ हामी स्वागत गरिहालौँ हेलो नमस्ते हजुर
14: हेलो
13: नमस्ते हजुर कहाँदेखि कस्तो अवस्था मसिनो छ है मेरो पनि मसिनो छ त्यताबाट पनि मसिनो आयो है हजुर एकदमै सन्चै आरामै छु कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो शान्ति हजुर हजुर कार्यक्रममा सहभागिता जनाइदिनु भयो एकदमै खुसी लाग्यो है अनि यतातिरको बसाई चाहिँ के कस्तो हुँदैछ त नि शान्ति देवीजी
14: हजुर भर्खर हिजो आएका छन् अब केही दिन यसो बस्ने हो दसैँ मान्दा त अलिक धेरै बसिन्छ यति धेरै कति हुन्छ म आउँदा पाउँदासम्म हजुरहरूलाई सम्पर्क गर्छु बोल्छु अनि सबै हजुर हजुरको होल युनिट सबैलाई आराम छ
13: हामी एकदमै सन्चै आरामै छौँ यहाँले सम्झनु भयो होइन एकदमै खुसी लाग्यो सम्झँदै गर्नु होला यसरी नै माया गरिराख्नु होला है
14: हजुर यहाँबाट पनि गर्थे लाउँदै नलाउने चाहिँ मैले यहाँ पनि सम्झन्थे बोली त सुन्न नपाए पनि हजुरको बोली त सुन्न पाइन्थ्यो त्यो भएर सबैलाई सोच्छु भने गरे हुँदै हुने म ढिला भयो नयाँ सालको धेरै धेरै शुभकामना हजुरलाई सबै हजुरको होल परिवारलाई है
13: हाम्रो तर्फबाट पनि ढिलै भए पनि हामीलाई त्यो धेरै माया गरिदिनु हुने तपाईँलाई पनि धेरै धेरै शुभकामना छ ढिलै भए पनि नयाँ वर्षको शुभ सफल बनाउनु होला अहिले भने समय अलिकति कम जस्तो नै छ कुराकानी गर्न धेरै मन थियो सो आज गाउँ खाने कथा खेलिरहेका छौँ 1 र 3 नम्बर मध्ये चाहिँ एउटा रोज दिनु पर्यो है हजुर 1 र 3 बाँकी छ है अब
14: हुन्छ ल शुभकामना टक्राउँदै सबै सुनेर बस्ने श्रोताहरू छोरी सबैलाई शुभकामना टक्राएँ अनि मैले 3 नम्बरको
13: ल 3 नम्बरको चाहिँ गाउँ खाने कथा रहेको छ यस्तो ध्यान दिएर सुन्नु होला कान्छी नानी साह्रै सानी दिन रात खट्ने उनको बानी के होला फेरि पनि सुन्नुहोस् है कान्छी नानी साह्रै सानी दिन रात खट्ने उनको बानी के होला जाने दिनुहोस् उसको नाउ न जाने दिनुहोस् तपाईँको प्यारो अब यतै लहरे
14: हजुर
13: कान्छी नानी चाहिँ सानी छ अरे अनि दिन रातै खट्ने बानी छ अरे के काम गर्छ अरे के
14: हुन्छ तल माथि यताउता जस्तो पर्ला मैले एउटा ट्याक्क म बाहिर चाहिँ भने आँखाको नानीलाई भन्छु मैले है
13: आँखाको नानी भन्नुहुन्छ
14: हजुर
13: ल अब आँखाको नानी भन्नुभएको छ अब के भयो त म चाहिँ गरिहाल्छु है त
14: हजुर
13: अब चाहिँ के भएछ त ध्यान दिएर सुन्नु होला
15: तपाईँको जवाफ मिलेन
13: मिलेन भन्छ त सानी कान्छी नानी साह्रै सानी अब दिनरात खट्ने भनेपछि अब मिल्न पनि सक्थ्यो होला तर यहाँ अनुसार चाहिँ मिलाउनु पर्यो है
14: तपाईँको आँखाको नानी खट्ने बानी अर्को होला हुन्छ म गाउँले मेरो सन्जाको एउटा नगरपालिकाको पुतली बजार नगरपालिकाको
13: ल यहाँलाई धेरै धेरै धन्यवाद त्यस्तो रमाइलो राम्रो ठाउँ चाहिँ हामीलाई छोडिदिनु भएकोमा अर्को पालि फिर्ता लाने गरेर आउनु होला भन्दै अति नपति नजाने गति क्या होला
14: के
13: होला यसको सही जवाब चाहिँ अब दिन रात खट्ने भन्दा आँखाको नानी चाहिँ एकछिन भए पनि हामी सुत्दा चाहिँ बन्द हुन सक्छ है दिन रात खट्ने भनेर चाहिँ हामी कमिलालाई चिनिन्छ अरे कि कमिलालाई चाहिँ भन्छौ नि एकदमै मेहनती भनेर भनिन्छ नि सो यसको जवाब चाहिँ कमिला रहेछ भन्दै अहिले
14: एउटा मैले अर्को म आफू बाट भन्न पाउँछु एउटा
13: आज चाहिँ एकदमै समय कम छ है शान्तिजी भोलिको ल सुरुवातीतिर सहभागिता जनाउनु होला अहिले भने सुटिनु पर्छ है
14: शुभकामनाको साथै मेरो नमस्कार शुभ दिन रेडियोको प्रगतिको शुभकामना है
13: थ्याङ्क यू सो मच हामीलाई एकदमै माया गर्ने श्रोता साथी हुनुहुन्छ अनि आजलाई चाहिँ यति नै गर्नुपर्छ जस्तो लाग्छ किनकि अब हामी यो हप्ताभरिको विजय साथी मध्ये एकजना साथीलाई चाहिँ विजय गराउन बाँकी नै छ भने त्योभन्दा अगाडि चाहिँ आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो रिदम लम्सालजी हुनुहुन्थ्यो बागमारादेखि बुटवलदेखि हुनुहुन्थ्यो सुरज भण्डारीजी रोसिका लम्सालजी हुनुहुन्थ्यो भीमादेखि भने लक्ष्मी लम्सालजी हुनुहुन्थ्यो बागमारादेखि त्यस्तै शिलाविकजी आउनु भएको थियो ध्यानुङथोकदेखि लामेश्वरादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ्जादेखि भने कास्कीदेखि आउनु भएको थियो प्रेमजी र भर्खरै छुट्नु भएको छ स्याङ्जादेखि हाल अहिले यतैतिर छु लहरे पेपरतिर भन्नुभएको थियो शान्तिदेवीजी हुनुहुन्थ्यो है र आजको विजय साथी र हप्ताभरिको विजय साथी लिएर चाहिँ आउँछौ त्यो तिनजेलसम्म चाहिँ हामी मिठो गीत सुन्दै गरौं है

हजुर, आजको विजयी साथी भने हुनुहुन्छ, शनिबारको मात्र कुरा गर्नुपर्दा चाहिँ बागमारादेखि लक्ष्मी लम्सारजी हुनुहुन्थ्यो भने उहाँ सँगसँगै हामीसँग चाहिँ हुनुहुन्छ अरू धेरैजना विजयी साथीहरू। आइतबारको ऋषिराम शाहजी हुनुहुन्छ आफू कसरीदेखि, मंगलबारको चाहिँ हुनुहुन्छ लजरा थापाजी भीमादेखि, र पिरुङदेखि हुनुहुन्छ खगीमाया थापाजी, त्यस्तै बिहिबारको चाहिँ हुनुहुन्छ ध्यानुङथोकदेखि सुशीला विकजी, र फ्राइडेको एपिसोडको चाहिँ विजयी साथी हुनुहुन्छ पुलचोकदेखि दलमा थापाजी, र छजना साथी मध्ये हामी एकजना साथी पनि लकी ड्र मार्फत चाहिँ विजय गराउने हो भने, जसमा चाहिँ ट्याक्कै लकी ड्र भनिरहँदा चाहिँ साथीहरू मध्ये चाहिँ अब एकजना साथीलाई विजय गराइरहँदा चाहिँ लकी नम्बर चुज गर्दा चाहिँ ट्याक्कै 6 नम्बर पर्न सफल हुनुभएको छ। र त्यसमा पनि आज पनि अघिल्लो हप्ता पनि जहाँसम्म नोटिस गरेको थियो शनिबारकै साथी चाहिँ विजय हुनुभएको थियो भने, आजको पनि शनिबारकै साथी चाहिँ विजय हुन सफल हुनुभएको छ। बागमारादेखि हुनुहुन्छ लक्ष्मी लम्सारजी सुन्दै हुनुहुन्छ भने उहाँलाई धेरै धेरै बधाईको साथमा आफ्नो नम्बर चाहिँ हाम्रो स्टुडियोको नम्बर अफिस नम्बर 0564141000 चाहिँ टिपाइदिनु होला भन्दै, यहाँले अघि सुनिराख्नु भएको सुमधुर गीत रहेको थियो, आवाज रहेको थियो वेदान श्रेष्ठको ऋतुहरूमा तिमी हरियाली वसन्त हौ सदाबहार, सुमधुर गीतको साथमा आजको एपिसोडबाट कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै.
2: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके.
1: कहाँ?
2: गन्धकी मेडिकल हल.
3: हो, गन्दगी मेडिकल हल. अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन.
2: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गन्दगी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ. साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ.
1: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी. सम्पर्क 0965903969, मोबाइल 9840826926.
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ. हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त. जे हेर्यो त्यही मोहनी लाउने खालको छ.
4: कहाँ बनाए छन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला.
5: हुन्छ नि खुब. पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे. न पसाङ्गिएको छ, न त धुला नै लागेको छ. वर्षौ भयो अरे बनाएको पनि.
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमणि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622.
4: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ. आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ. राम्रो डिजाइनको पाए लिने भनेको.
4: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त. म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याक ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको. ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो.
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन
7: डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ. राम्रो डिजाइनको पाए लिने भनेको.
4: ए त्यसो भए युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त. म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याक

0: दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बुक र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिंगापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453005।
2: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
2: अच्छा क्यानन, मेरो बुढीको पित्त थालीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भए, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
0: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
6: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो।
1: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रूकुम पूर्वको सिस्नेमा सड़क अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चल्यो। छोटी भन्सार फिर्ताको माग गर्दै सिराहामा 3 दिनदेखि आन्दोलन।
0: अध्यादेश जारी भएसँगै रिक्त पदमा नियुक्ति प्रक्रिया शुरू। दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान।
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम। पुस यता मात्रै 600 जना संक्रमित भएको तथ्याङ्क।
0: रूस र युक्रेनबीच 3 दिनको युद्धविराम भएको अमेरिकी राष्ट्रपतिको घोषणा। 1,000 बन्दी आदान प्रदान गरिने।
1: र नेपाल ए क्रिकेट टोली र स्कटल्याण्डको राष्ट्रिय टोली बीच आज दोस्रो खेल जारी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
1: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
1: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
4: यो हो थाहा संचार नेटवर्क।

0: समाचार अब विस्तारमा रूकुम पूर्वमा सड़क अतिक्रमण गरेर बनाइएका संरचनामाथि डोजर चलेको छ। सिस्ने गाउँपालिकाले वड़ा नम्बर 5 र 6 अन्तर्गत पर्ने कैसी मोड़ कमलदह लगायतका क्षेत्रमा बनेका संरचना हटाएको हो। पुष्पलाल मध्यपहाड़ी राजमार्ग क्षेत्र मेचेर बनाइएका घर डहरा व्यावसायिक संरचना तथा अस्थायी निर्माण हटाउन गाउँपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो, तर केही व्यक्तिले सरकारी निर्देशनलाई व्यवस्था गर्दै संरचना यथावत राखेपछि स्थानीय प्रशासन डोजर सहित मैदानमा उत्रिएको हो। डोजर चलाइएका क्षेत्रमा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले सरकारी जग्गा अतिक्रमण गरेर सड़क नै साँगुरो बनाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने बताउनुभयो।
1: सिराहाको बरियारपट्टीमा छोटी भन्सार कार्यालय फेत्ताको माग गर्दै स्थानीयवासी आन्दोलित बनेका छन्। आन्दोलनको तेस्रो दिन व्यापारी तथा राजनैतिक दलका प्रतिनिधिहरूले हुलाकी मार्गमा र्याली तथा कोणसभा गरेका छन्। सरकारले वैशाख 21 गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा विरोध चर्किएको छ। स्थानीयवासीले उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै आन्दोलन थालेका छन्। आज बजार परिक्रमा र्याली सहित कोणसभा आयोजना गरिएको थियो। कोणसभालाई सम्बोधन गर्दै मध्य प्रदेशका सांसद एवं पूर्व मन्त्री संजय यादवले देशको प्रमुख आमदानीको स्रोत राजस्व संकलन भएको उल्लेख गर्दै कानून अनुसार राजस्व संकलन गर्नु राज्यको दायित्व भएको बताउनुभयो। उहाँले जनतालाई आवश्यकता अनुसार सेवा सुविधा उपलब्ध गराउनु पनि राज्यको जिम्मेवारी रहेको बताउनुभयो। बरियारपट्टी जनसंख्या र व्यापारिक गतिविधिका हिसाबले तीव्र रूपमा अगाडि बढ़िरहेको क्षेत्र भएको उल्लेख गर्दै व्यवस्थित रूपमा सञ्चालन गरिएको यो नाका अन्य सीमावर्ती नाकाभन्दा ठूलो तथा राजस्व संकलनमा समेत अग्रणी बन्न सक्ने बताउनुभयो।
0: सुनसरी र सल्यानमा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सुनसरीको बरा क्षेत्र नगरपालिका 5 स्थित तीनकुने मिलिजुली स्कूल नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार बिहान करिब 4:30 बजे काला बंजार धरान सड़क खण्डमा प्रदेश 101/018/P/7892 नम्बरको मोटरसाइकल सिमेन्टको कलभर्टमा ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनापछि मोटरसाइकल करिब 34 फीट तल पैनीको नालामा खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका 8 बरगीका 30 वर्षीय मनिष बस्नेतको मृत्यु भएको सूचना अधिकारी खड्काले बताउनुभयो। शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। यस्तै सल्यानको बागसौरू नगरपालिका 10 बाटबिटेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिहान भानुभक्त माध्यमिक विद्यालय दमासौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमासौरतर्फ जाँदै गरेको भे 1 20-90 नम्बरको ट्र्याक्टर सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको। दुर्घटनामा चालक शारदा नगरपालिका 13 निवासी अन्दाजी 25 वर्षीय वसन्त बुढा थोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
1: संचार मन्त्रालयले दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको नेतृत्व र संचालक समितिमा नयाँ नियुक्ति प्रक्रिया शुरू गरेको बताएको छ। इच्छुक र योग्य नेपाली नागरिकले आगामी जेठ 5 गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। संचार मन्त्रालयले नै सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ। आवेदन दिने समय जेठ 5 गतेसम्म तोकिएको छ। यस्तै सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा पनि नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ। प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ।
0: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम देखिएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्ण प्रसाद दालका अनुसार पुसेता सबै स्थानीय तहको डेंगू संक्रमणको अवस्थाबारे सरकारले अध्ययन गरिरहेको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, वृतामोड़ नगरपालिका, मेची नगरपालिका र कसना केवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, मेग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटौल उपमहानगरपालिका, मकवानपुरको हेटौडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा संक्रमण देखिएको छ। पुसेता करिब 600 जनामा संक्रमण देखिएको थियो। दाहालले अहिलेको वर्षाले संक्रमण नबढ़ाउने बताउनुभयो।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अनटॉप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
1: अब बाँकी समाचार थाइल्याण्ड स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपालीहरूलाई आइतबारसम्म आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ हालसम्म 221 जनाको मात्र विवरण प्राप्त भएको दूतावासले बताएको छ भिसा अवधि समाप्त भएर पनि बसेका नेपालीहरूलाई तत्काल फर्कन दूतावासले आग्रह गरेको छ विभिन्न प्रलोभनमा परि कम्बोडिया पुर्याउने व्यक्ति वा संस्था विरूद्ध नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गर्न समेत दूतावासले आग्रह गरेको छ प्राप्त विवरणका आधारमा कम्बोडिया तथा नेपाल सरकारका सम्बन्धित निकायसँग आवश्यक छलफल लागि अनुरोध गरिने दूतावासले प्रश्न पारेको छ
0: अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच तीन दिनको युद्ध विराम भएको घोषणा गर्नुभएको छ उहाँका अनुसार आज मे 9-देखि 11 तारीकसम्म दुवै देशबीच युद्ध विराम कायम रहनेछ यो युद्ध विरामको अवधिमा दुवै देशले 1,000 बन्दीको आदान प्रदान पनि गर्ने ट्रम्पले सोशल ट्रूथ मार्फत जानकारी दिनुभएको छ ट्रम्पले यी दुवै देशले भिक्ट्री डे मनाइरहेका बेला यो जानकारी दिन पाउँदा आफू खुशी रहेको बताउनु भएको छ यी दुवै देशले दोस्रो विश्वयुद्धको सम्झनामा विजय दिवस मनाउने गरेका छन् यो युद्ध विराममा सबै प्रकारका सैन्य गतिविधि रोकिने भन्दै ट्रम्पले दुवै देशका राष्ट्रपतिप्रति आभार प्रकट गर्नुभएको छ उता अमेरिका र इरानबीच हालैका आक्रमणका कारण तनाव बढ़ेको छ दुवै पक्षले एकअर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन् अमेरिकाले आफूहरूले जवाफी आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकामाथि युद्ध विराम उल्लंघन गरेको आरोप लगाएको छ यस्तै इजरायलका राजनैतिक नेताहरूले युद्ध विरामको मध्यस्थता गरिरहेको पाकिस्तानको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्
1: अब खेल समाचार नेपाली क्रिकेट टीम र स्कटल्याण्डको राष्ट्रिय टोलीबीच आज दोस्रो एक दिवसीय क्रिकेट भइरहेको छ माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहान 9:30 शुरू भएको खेलमा नेपाल टस हारेर पहिला फिल्डिङमा छ ताजा अवस्थामा स्कटल्याण्डले 41.4 ओभरमा 5 विकेट गुमाएर 228 रन बनाएर खेलिरहेको छ नेपाल एले यसअघि बिहिबार स्कटल्याण्डलाई र हिजो अमेरिकालाई पराजित गरेको थियो मे 12-देखि 22 किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने विश्वकप क्रिकेट लीग 2 तयारीका लागि क्यानले नेपाल ए टीमलाई स्कटल्याण्ड र अमेरिकासँग यी खेल खेलाइरहेको छ नेपाल ए ले अर्को खेल पर्सी अमेरिकासँग खेल्ने तालिका छ नेपाल ए टीममा कप्तान अनिल कुमार गुप्ता सहित त्रित राज दास देव खनाल ईशान पाण्डे सन्दीप जोरा सन्तोष यादव हेमन्त धामी रसिद खान मयन यादव नारायण जोशी आकाश चन्द दीपक डुमरे शेर मल्ल कुशल मल्ल विपिन खत्री युवराज खत्री पवन सराफ र साहब आलम छन्
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
1: रूकुम पूर्वको सिस्नेमा सड़क अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चल्यो छोटी भन्सार फिर्ताको माग गर्दै सिराहामा 3 दिनदेखि आन्दोलन
0: अध्यादेश जारी भएसँगै रिक्त पदमा नियुक्ति प्रक्रिया शुरू दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
1: देशभरका 13 स्थानीय तहमा डेंगू संक्रमणको जोखिम पुष यता मात्र 600 जना संक्रमित भएको तथ्याङ्क
0: रूस र युक्रेन बीच 3 दिनको युद्ध विराम भएको अमेरिकी राष्ट्रपतिको घोषणा 1,000 बन्दी आदान प्रदान गरिने
1: र नेपाल ए क्रिकेट टोली र स्कटल्याण्डको राष्ट्रिय टोली बीच आज दोस्रो खेल जारी
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो धर्मराज र रविन्द्र विदा हुन्छौं नमस्कार
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडी
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
8: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
14: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जंगलको आफै रक्षा गर
2: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
3: सुखा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुखापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौ खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहु सबैमा हार्दिक अपील गर्दछ
4: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाइ पैसा भएपछि नि के को तनाव हो र हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
5: ल दाइ पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0 65 4 14 2 36 मोबाइल 98 5 60 78 3 02 र 98 4 60 78 3 02
6: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झे
7: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
8: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816
9: प्रणाम अभी अपने सुनतनी रेडियो ढोर बराही 103.8 MHz अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
0: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
9: मोबाइल 98058535337 र 98066 15 800 59।
10: फुकै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन पक्कै।
11: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर। सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा

0: होलसेल तथा सस्तोमा कपड़ा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्ध सम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066 81115।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: स्टुडियो साइड अहिले दिउँसोको 1 बज्यो।
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625963।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846683522।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
14: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414000008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856380073
2: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुन्न मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
2: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
3: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
5: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: छिपानीम मेटली स्टील फन पर्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807794।
3: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856063398 र 9845610950।
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
3: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सिएमा?
3: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
4: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98-461-99 छ।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98-560-62-891।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
14: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो।
5: रामकृष्ण भण्डारी। मोबाइल 98-560-62-891।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।

0: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
1: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
2: कहाँ जाने?
3: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयाम चिसा पानी, अनि बीचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878, र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
5: नमस्कार, रेडियो ढोबराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सेवाबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वहाँले ज्येष्ठ नागरिकले गरेका काम अनि असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्त्यक्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्ने बताउनु भएको छ। राष्ट्रपति पौडेलले नेपालको जनसंख्या विस्तारै बढ़ौलीतिर उन्मुख रहेको उल्लेख गर्नुभएको हो। यस्तो अवस्थामा ज्येष्ठ नागरिकको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशबाट नेपालले पनि सिक्ने अवसर रहने राष्ट्रपति पौडेलको भनाई रहेको छ। अर्थमन्त्री डाक्टर सोनी बाग्लेले निजी क्षेत्रका औद्योगिक व्यवसायलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै औद्योगिक व्यवसायलाई थुन्ने सूची सरकारले बनाएको हल्लामा कुनै सत्यता नभएको प्रष्ट पार्नुभएको हो। उहाँले सरकारको 100 बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको पनि बताउनु भएको हो। कार्यक्रममा बोल्दै उहाँले सरकारका 5 प्राथमिकताहरूबारे प्रस्ताउनु भएको हो। सरकारको पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो मुलुकमा आन्तरिक र बाह्य कनेक्टिभिटी, चौथो सामाजिक लगानी र पाँचौं पर्यटन, संस्कृति र इतिहास मार्फत सौम्य शक्ति विस्तार रहेको बताउनु भएको छ। अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको भन्दै वहाँले देशका लागि आगामी बजेटसम्म पर्खिन पर्ने उद्योगी व्यवसायलाई आग्रह गर्नुभएको छ। राजनैतिक स्थायित्व र इमान्दारीपूर्वक देश अघि बढ़ाउन छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिँदै वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र अहिले नेपालको अर्थतन्त्रको केही सूचकहरू समान रहेको बताउनु भएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका

0: नेता गणेश पराजुलीले जनताले कामको मूल्यांकन गर्न थालिसकेकाले त्यसतर्फ ध्यान दिन पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ। सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै सबैले आफूलाई निरन्तर सक्षम जिम्मेवार र जनमुखी बनाउँदै लैजान अत्यावश्यक रहेको बताउनु भएको हो। उहाँले प्रशिक्षण केवल औपचारिक कार्यक्रम मात्रै नभएको बताउनु भएको हो। संसदीय दलमा उपस्थित सबै सांसदको क्षमता विकासका लागि आयोजना गरेका कार्यक्रमलाई कम महत्व दिएको भन्दै असन्तुष्टि जनाउनु भएको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकार निरंकुश भनेको आरोप लगाउनु भएको छ। सुगमवासी बस्तीमा डोजर चलाएर सर्वसाधारणमा आतंक मचाएको भन्दै वहाँले सरकारको कदमको आलोचना गर्नुभएको हो। शनिबार मकवानपुरको हेटौडा उपमहानगरपालिका 11 सिमल 4 स्थित सुगमवासी बस्तीमा आइपुगेका साम्पाङले सरकारको निरंकुश कदमले सुकुम्बासी घरबार विहीन भएको बताउनु भएको हो। स्थानीयलाई आश्वासन दिँदै वहाँले श्रम संस्कृति पार्टी जनतालाई बेघर बनाउने नहुने अडानमा रहेको बताउनु भएको हो। अरू केही सुकुम्बासीका पक्षमा नरहे पनि आफू पक्षमा रहेको वहाँले बताउनु भएको छ। प्रतिनिधि सभाको पहिलो बैठकमै सुकुम्बासीलाई विस्थापित गर्न हुँदैन भन्ने एजेण्डा श्रम संस्कृति पार्टीले टेबल गरेको साम्पाङले बताउनु भएको छ। सुकुम्बासीका पक्षमा सड़क र सदनबाट कुरा उठाएर नेपाली जनताले बाँच्न पाउनुपर्ने अधिकारका लागि एक भएर आवाज उठाउने प्रतिबद्धता वहाँले जनाउनु भएको छ। वहाँले नागरिकको आधारभूत बासस्थानमा बल प्रयोग गर्नु अमानवीय कार्य भएको बताउनु भएको हो। वहाँले सुकुम्बासीको समस्या समाधान संवाद र व्यवस्थापन मार्फत गर्नुपर्नेमा सरकार दमनकारी शैलीमा अघि बढ़ेको आरोप लगाउनु भएको छ। राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाओ महाअभियानका संयोजक दुर्गा परसाईले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको प्रति असन्तुष्टि जनाउनु भएको छ। भक्तपुर स्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा वहाँले गरीब तथा श्रमिक वर्गमाथि अन्याय भएको आरोप लगाउनु भएको हो। वहाँले प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल र एल्गोरिदमको प्रयोग गरेर फाँसीवादी शैलीमा शासन चलाउने प्रयास गरिरहेको बताउनु भएको छ। जीवनभरको मेहनतबाट बनाएका घरहरू भत्काइँदा गरीबका सपना चकनाचूर भएको बताउनु भएको छ। चुनावअघि नै आफूले दललाई एक ठाउँमा राखेर चुनावमा नजान सुझाव दिएको जिकिर गर्नुभएको छ। उहाँले बालनलाई प्रधानमन्त्री बनाएर गरीब लखेट्ने योजना बनाएको वहाँको भनाइरहेको छ। उहाँले अहिले घण्टीमा भोट हाले भन्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगिसकेको बताउनु भएको छ। उहाँले केपी ओलीले जस्तै बालनले पनि शक्ति आफ्नो हातमा ल्याइरहेको भन्दै शक्ति भनेको जनता भन्ने नभूल्न चेतावनी दिनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज निकालेको सार्वजनिक सूचनामा प्राधिकरणको अध्यक्ष एकजना र सदस्य चारजनाको पदका लागि दरखास्त माग भएको उल्लेख गरेको छ। यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकहरूले आउँदो जेठ 5 गते मंगलबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। उम्मेद्वारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता दरखास्त फारम र अन्य आवश्यक कागजातको विस्तृत विवरण संचार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको छ। गोंगुपु बस पार्क क्षेत्रका विभिन्न होटलमा बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरूलाई नागार्जुन अपार्टमेन्टमा स्थानान्तरण गरिएको छ। 40 परिवारका 93 जना उक्त अपार्टमेन्टमा राखिएको भए पनि आधारभूत सुविधा समेतको पूर्व तयारी नगरिएको भन्दै उनीहरूले गुनासो गरेका छन्। उनीहरूका अनुसार शुक्रबार साँझ करिब 7 बजेतिर आफूहरूलाई त्यहाँ पुर्याएको हो, तर कसले र किन ल्याएको भन्ने बारे स्पष्ट जानकारी नदिएको उनीहरूको भनाइरहेको छ। खानेपानीको व्यवस्था नहुँदा केही समय आक्रोशित अवस्थामा समेत सिर्जना भएको थियो। हाल दैनिक प्रयोगका लागि पानीको व्यवस्था गरिएको छ भने खानेपानी आपूर्ति स्थानीय तह प्रहरी र सम्बन्धित निकायको समन्वयमा मिलाउने प्रयास भइरहेको छ। मनोहरा बस्तीबाट विस्थापित विश्वनाथ दाहालले सरकारको प्रयास भए पनि व्यवस्थापन व्यवस्थित नभएको टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार समन्वय गर्ने आधिकारिक व्यक्ति नहुँदा अन्यलता बढ़ेको छ। अधिकांश परिवारमा दीर्घ रोगी समेत रहेकाले अस्पताल आवत जावतमा सहजीकरण गर्नुपर्ने उनीहरूको माग रहेको छ। संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित व्यवस्थित र नियमित आप्रवासन प्रबन्धन प्रति नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आज भएको दोस्रो अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मंचको बहसमा वहाँले सुरक्षित एवं व्यवस्थित आप्रवासनमा जोड़ दिँदै आएको नेपाल प्रमुख श्रम आपूर्तिकर्ता राष्ट्रका भएकाले सुरक्षित र मर्यादित आप्रवासनका पक्षमा दृढ़ रहेको संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले करिब 40 लाख नेपाली आप्रवासी श्रमिकले श्रम गरेको मुलुकको अर्थतन्त्र तथा नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्नुभएको छ। विप्रेषण सिप र ज्ञान हस्तान्तरण मार्फत आप्रवासी नेपालीले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका उहाँले बताउनु भएको छ। तनहु जलविद्युत आयोजना अन्तर्गत नवौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्ला स्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रूखहरूको कटान मुछान तथा सुरक्षित घाटगति व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको छ। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। अनुमति अनुसार सरकारद्वारा भरतपुर महानगरपालिका एक स्थित व्यवस्थित वन तथा सतनचुली सामुदायिक वन साथै भरतपुर महानगरपालिका 29 अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका 1263 रूख कटान गरिने तनहु जलविद्युत आयोजनाका प्रमुख श्यामजी फन्जारीले जानकारी दिनुभएको छ। कटान गरिएका रूखहरू तोकिएको समयभित्र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह तथा सब डिभिजन वन कार्यालयले सुरक्षित ठहर गरेको स्थानमा खाटखती गर्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि पालिएका पंक्षीमा बर्ड फ्लू देखिएपछि करिब रू 50 लाख बराबरको नोक्सानी भएको छ। गत चैत अन्तिम साता देखा परेको बर्ड फ्लूको कारणले 12 परवानीपुर स्थित राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पंक्षी र सोको आहार समेत नष्ट गर्नु परेको हो। राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर प्रजाले चैतको अन्तिम सता पाल्दै आएको पंक्षीमा बर्ड फ्लू पुष्टि भएपछि करिब रू 45-50 लाखको नोक्सानी बेहोर्नु परेको बताउनु भएको छ। विगतका 24 खण्डमा 2034 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रू 22,12,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 140 नियम विपरीत राइड सेयरिङ गरेका 184 ट्राफिक संकेत उल्लंघन गरेका 87 र तीव्र गतिमा सवारी साधन हुइकाएका 210 कार्यवाही गरिएको हो। यसैगरी लेन अनुसार अनुशासन पालना नगर्ने 120 निषेधित क्षेत्रमा हर बजाउने 57 सड़क बेटीमा सवारी साधन पार्किङ गर्ने 96 एकतर्फी सड़कमा सवारी चलाउने 110 र अन्य सवारी नियम पालना नगरेका 1029 कार्यवाही गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच अर्को हप्ता पाकिस्तानको राजधानी इस्लामाबादमा पुनः वार्ता हुने सम्भावना देखिएको छ। इस्लामाबादमै गरिएको पहिलो चरणको वार्ता सफल असफल भएपछि दुई देशबीच दोस्रो वार्ता गर्ने तयारी भइरहेको छ। वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार दुई देशबीचको मध्यस्थताकर्ता मार्फत सम्झौताको मसौदामा काम गरिरहेका छन् जसले एक महिनासम्म चल्ने औपचारिक वार्ताका लागि मार्ग प्रशस्त गर्न सक्नेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट चाँडै प्रतिक्रियाको अपेक्षा गर्नुभएको छ। यसैबीच अल जजिराको रिपोर्ट अनुसार इरानले भने आफ्नो आणविक कार्यक्रम वा अत्याधिक समृद्ध युरेनियमका विषयमा कुनै सम्झौता नगर्ने बताएको छ। हस्त दिउँसो दुई बजेको ढोरबरा हाइलाइट आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: को बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9800281142।
10: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
11: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
10: ए हो र, ल त ल,
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9850611692।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
1: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्ग्री सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
0: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: नोट: भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ। तलब आपसी समझदारीमा कायम गरिनेछ।
0: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7 खैरिनी 4 तनहुँ, फोन 06-4-12-130।
2: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
3: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
0: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रष्टबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 06-5590-369, मोबाइल 98-40-82-69-26।
5: मम्मी भोक लाग्यो, खाजा खाम न।
6: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
5: हस् मम्मी।
7: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
4: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
9: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 06-5514-142, 98-560-23-128, 98-462-14-726।
10: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
11: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
12: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
13: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-0744।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122, 98058-28008 र 98460-69246।
4: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
4: सरन एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
5: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98163-34372।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्य

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सैनासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भोलिसम्म चल्ने रासोपाको प्रशिक्षण कार्यक्रम जारी, वाचापत्रलाई न्याय गर्ने गरी बजेट आउने अर्थमन्त्री वाग्लेको दावी।
0: 40 परिवार सुकुम्बासीलाई होटलबाट नागार्जुन अपार्टमेन्टमा सारियो, अस्पताल आवत जावतमा सहजीकरण गर्नुपर्ने माग।
1: कर्णालीका जनप्रतिनिधिसँग अन्तर सरकार सम्बन्धबारे छलफल, दमौली भरतपुर प्रसारण लाइनका लागि रूख कटानको अनुमति।
0: विश्व तापक्रम वृद्धि तीव्र बन्दै जलवायु प्रणालीमा ठूलो परिवर्तनको संकेत।
1: र स्कटल्याण्डद्वारा नेपाल ए सामु 303 रनको बलियो लक्ष्य प्रस्तुत, नेपाल एक जवाफी ब्याटिङ।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रशिक्षण कार्यक्रम जारी छ। भोलिसम्म चल्ने प्रशिक्षण स्टाफ कलेज जावलाखेलमा जारी रहेको प्रवक्ता मनिष शाहले बताउनुभयो। पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा सक्षम सांसद, सशक्त संसद, संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम राखेको हो। कार्यक्रमको उद्घाटन उपसभापति सोनिम वाग्लेले गर्नुभएको छ। भोलि समापन मन्तव्य सभापति रवि लामिछानेले दिने तय भएको छ। रासोपाले यसअघि पनि आफ्ना सांसदहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम राखेको थियो। यस्तै रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले कामको मूल्याङ्कन गर्न थालिसकेकाले त्यसतर्फ ध्यान दिन पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ। वहाँले प्रशिक्षण केवल औपचारिक कार्यक्रम मात्रै नभएको भन्दै आत्ममूल्याङ्कन गर्ने, सिक्ने, अनुभव आदान प्रदान गर्ने र भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसर पनि भएको धारणा राख्नुभयो।
1: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने बताउनु भएको छ। पार्टीको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गरेर बाहिरिने क्रममा संचारकर्मीहरूसँग कुरा गर्दै वहाँले समावेशी बजेट ल्याउने प्रयास भइरहेको बताउनुभयो। त्यस क्रममा उहाँले रासोपाले चुनाव ताका बेला गरेको वाचा अनुसार बजेट आउने बताउनुभयो। उहाँले बजेटमा कसैलाई काखा, कसैलाई पाखा नगर्ने समेत बताउनु भएको छ।
0: गंगोबु बसपा क्षेत्रका विभिन्न होटलमा बस्दै आएका सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्टमा स्थानान्तरण गरिएको छ। 40 परिवारका 43 जना उक्त अपार्टमेन्टमा राखिएको हो। उनीहरूका अनुसार हिजो साँझ करिब 7 बजेतिर त्यहाँ पुर्याइएको हो, तर कसले र किन ल्याएको भन्नेबारे स्पष्ट जानकारी नदिएको उनीहरूको भनाई छ। आधारभूत सुविधा समेत पूर्व तयारी नगरिएको भन्दै उनीहरूले गुनासो गरेका छन्। खानेपानीको व्यवस्था नहुँदा केही समय आक्रोशित अवस्था समेत सिर्जना भएको थियो। हाल

0: लिक प्रयोगका लागि पानीको व्यवस्था गरिएको छ भने खानेपानी आपूर्ति स्थानीय तह प्रहरी र सम्बन्धित निकायको समन्वयमा मिलाउने प्रयास भइरहेको छ। मनोहरा बस्तीबाट विस्थापित विश्वनाथ दाहालले सरकारको प्रयास भए पनि व्यवस्थापन व्यवस्थित नभएको टिप्पणी गर्नुभयो। अधिकांश परिवारमा दीर्घ रोगी समेत रहेकाले अस्पताल आवत जावतमा सहजीकरण गर्नुपर्ने उनीहरूको माग छ। हालसम्म एम्बुलेन्सको व्यवस्था भए पनि आगामी दिनमा सेवा निरन्तर हुने वा नहुने बारे उनीहरू चिन्तित छन्। आफ्नै नाममा जमीनको व्यवस्था उचित छानबिन र व्यवस्थित पुनर्स्थापनाको उनीहरूले आग्रह गरेका छन्।
1: कर्णाली प्रदेश सरकारले स्थानीय तह तथा जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरूसँग अन्तर सरकार सम्बन्धका सवालमा छलफल गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश कार्यक्रम सहयोग इकाइद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित जीसस महासंघ नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघहरूसँग अन्तर सरकार सम्बन्धका सवालमा समन्वय बैठकमा छलफल गरिएको हो। उक्त छलफलमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कनेलले समान बुझाइका आधारमा अगाडि बढ़ने प्रयास चासो सहयोगका लागि समन्वय तथा सहकार्य गर्ने उद्देश्य राखेर तीन तहका महासंघ संघका पदाधिकारी तथा सदस्यहरूसँग सुझाव दिन छलफल गरिएको बताउनुभयो। छलफलमा जिल्ला समन्वय समितिलाई कामयाबी बनाउनुपर्ने, सदस्यहरूको सेवा सुविधा हेरफेर गर्नुपर्ने, स्थानीय तहको राजस्व संकलन र बाँडफाँड, स्थानीय तहमा भइरहेको नदीजन्य पदार्थको उत्खनन संकलन तथा निकासीका लागि निर्माण गर्नुपर्ने कानून, प्रदेशबाट संचालित योजनाहरूको कार्यान्वयन तथा प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमले तय गर्ने बजेट र योजनाका बारेमा छलफल भएको थियो।
0: काठमाडौँ महानगरपालिकाले गरिरहेको ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा 2075 जनाको विवरण संकलन गर्दा 108 जनालाई तत्काल अस्पताल लगेर उपचार गर्नुपर्ने अवस्थाको भेटिएको छ। उनीहरूको अवस्था जाँच गरेपछि सर्वेक्षण टोलीले उपचार गर्न तत्काल अस्पताल पठाउन सहजीकरण गर्ने गरेको छ। उमेरका हिसाबले सबैभन्दा पाको 104 वर्षको छन्। वैशाख 23 गतेसम्म संकलित विवरण हेर्दा 1370 जना महिला र 705 जना पुरूष गरी 2075 जनाको विवरण संकलन भएको छ। उनीहरूमध्ये 1946 जना परिवारसँगै छन्। 108 जना सहयोगीबाट साथ लिएर एक्लो जीवन बिताइरहेका छन्। आफन्त र नातेदारको आश्रयमा 21 जना छन्। 70 वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सर्वेक्षणका लागि महानगरपालिकाले 2082 माघ 18 गतेदेखि सबै ओडामा स्वास्थ्य कर्मीको टोली खटाएको छ। टोलीले 84 प्रश्नवलीको जवाब, ज्येष्ठ नागरिकहरूले बिताइरहेको जीवनस्तर भौतिक र शारीरिक अवस्थाका आधारमा स्वास्थ्य सर्वेक्षण भइरहेको स्वास्थ्य विभागका प्रमुख दीपक कुमार केसीले जानकारी दिनुभयो। नागरिकलाई आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने कार्यक्रम अन्तर्गत आगामी वर्षको स्वास्थ्य नीति बजेट तथा कार्यक्रममा पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले सर्वेक्षण गरिएको केसीको भनाइ छ। सर्वेक्षणमा समेटिएको ज्येष्ठ नागरिकलाई ग्रीन, येल्लो र रेड जोनमा वर्गीकरण गरिएको छ। ग्रीन जोन भनेको सुरक्षित अवस्था हो। यो जोनमा भएका ज्येष्ठ नागरिकहरूलाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन। यो जोनमा 995 जना रहेका छन्।
1: राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि पालिएका पंक्षीमा बर्ड फ्लू देखिएपछि करिब 50 लाख बराबरको नोक्सानी भएको छ। गत चैत अन्तिम साता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुर स्थित राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पंक्षी र सोको आहार समेत नष्ट गर्नु परेको हो। राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर प्रजाले चैतको अन्तिम साता पाल्दै आएको पंक्षीमा बर्ड फ्लू पुष्टि भएपछि करिब 45-50 लाख नोक्सानी बेहोर्नु परेको बताउनुभयो। बर्ड फ्लूको कारणले करिब 2000 कुखुराको चल्ला, करिब 1200 हाराहारीमा गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 सेतो कालो टर्की 47, बट्टाई करिब 450 नष्ट गरिएको कार्यालयले जनाएको छ।
0: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन दर्शन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिशो खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। झापाको गौरादह नगरपालिका 5 स्थित स्कूल चौन बजारमा आज यात्रुवाहक बस र टिप्पर ठोकिँदा 10 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमकबाट चप्रामारीतर्फ जाँदै गरेको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको टिप्पर भित्री सड़क खण्डमा एक आपसमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनाका घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दमक स्थित निम्स अस्पताल पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेको नगर अस्पताल गौरादहमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइते मध्ये 2 जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ। प्रहरी चौकी महारानी झोडाले टिप्पर चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ।
3: तनहु जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केवी प्रसारणलाई निर्माणका लागि चितवन जिल्ला स्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुने गरी प्रसारणलाई निर्माण क्षेत्रभित्र पर्ने रूखहरूको कटान मुछान तथा सुरक्षित घाट गद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। अनुमति अनुसार सरकारद्वारा भरतपुर महानगरपालिका 1 स्थित व्यवस्थित वन सतनचुली संरक्षित क्षेत्र तथा सतनचुली सामुदायिक वन साथै भरतपुर महानगरपालिका 29 अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका 1263 रूख कटान गरिने तनहु जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। कटान गरिएका रूखहरू तोकिएको समयभित्र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह तथा सब डिभिजन वन कार्यालयले सुरक्षित ठहर गरेको स्थानमा घाट गद्दी गर्नुपर्ने व्यवस्था गरिएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। विश्वका महासागरहरूको सतही तापक्रम हालैका दिनहरूमा अत्यन्त उच्च स्तरको नजिक पुगेको भन्दै युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले गम्भीर चेतावनी दिएको छ। वैज्ञानिकहरूका अनुसार अहिलेको समुद्री तापक्रम सन् 2024 कायम भएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम रहेको छ र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो देखिएको छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले महासागरको सतह निरन्तर तातिँदै गएको बताउँदै यसले विश्व जलवायु प्रणालीमा ठूलो परिवर्तनको संकेत गरिरहेको उल्लेख गर्नुभयो। युरोपेली संघ अन्तर्गतको कोपरनिकस जलवायु परिवर्तन सेवाले अप्रेल महिनामा विश्वभर समुद्री तापक्रम निरन्तर बढ़िरहेको र यो हालसम्म मापन गरिएको दोस्रो सबैभन्दा उच्च स्तरमा पुगेको पुष्टि गरेको छ। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढ़ेको छ, जसले विभिन्न क्षेत्रमा जलवायु असन्तुलन सिर्जना गरिरहेको बताइएको छ। यसैबीच विश्व मौसम संगठनले आगामी मेदेखि जुलाई महिनाभित्र एल निनो अवस्था विकसित हुन सक्ने चेतावनी दिएको छ। एल निनो प्रशान्त महासागरको तापक्रम र वायु प्रवाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधीबेहरी तथा अन्य चरम मौसमीय घटनाहरू बढ़ाउने गर्छ।
3: अब खेल समाचार। जारी 5 एक दिवसीय खेलमा स्कटल्याण्डले नेपाल ए सामु 303 रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 302 रनको योगफल तयार पारेको हो। स्कटल्याण्डका लागि जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक 62 रनको योगदान दिए। 51 बलको सामना गरेका उनले 6 चौका र 3 छक्का प्रहार गरेका थिए। त्यस्तै माइकल इंग्लिसले 56 रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रिचर्ड बेरिङटनले 40 रन जोड़े। ब्रान्डन म्याकमुलनले 39 रन र ज्याक जार्विसले 30 रन थपे। नेपालका लागि आकाश चन्दले सर्वाधिक 3 विकेट लिए। त्यस्तै शेर मल्ल, विपिन खत्री, पवन सराफ र कुशल मल्लले समान 1-1 विकेट हात पारे। अहिले नेपाल एले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपाल एले 23 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 146 रन बनाएर खेलिरहेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भोलिसम्म चल्ने राष्ट्रपाको प्रशिक्षण कार्यक्रम जारी। बाचापत्रलाई न्याय गर्ने गरी बजेट आउने अर्थमन्त्री वाग्लेको दावी।
3: 40 परिवार सुकुम्बासीलाई होटलबाट नागार्जुन अपार्टमेन्टमा सारियो। अस्पताल आवत जावतमा सहजीकरण गर्नुपर्ने माग।
4: कर्णालीका जनप्रतिनिधिसँग अन्तर सरकार सम्बन्धबारे छलफल। दमौली भरतपुर प्रसारण लाइनका लागि रूख कटानको अनुमति।
3: विश्व तापक्रम वृद्धि तीव्र बन्दै जलवायु प्रणालीमा ठूलो परिवर्तनको संकेत।
4: र स्कटल्याण्डद्वारा नेपाल ए सामु 303 रन को बलियो लक्ष्य प्रस्तुत। नेपालले जवाफी ब्याटिङमा।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा बिदा हुन्छौ। नमस्कार।
5: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल, तपाई पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925। फोटो
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त? हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
3: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560 28543 र 98417 00787।
13: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
13: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
14: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
16: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
17: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
20: मोबाइल 9008535537 र 9006615899।
21: युइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 MHz।
22: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
19: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रोसन आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9008535537।
21: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोक सुशीलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रम उपस्थित भइसकेकी छु सदाजी आज पनि एउटा रमाइलो श्रृंखलाको साथमा पनि तपाईँले हामीलाई रेडियो ढोपाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhoparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। साथै यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आभूषण सुचारी पश्चादेही र यो पसल तुरेगुडाको भित्री बजारमा रहेको छ भन्ने सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा त्यसपछिबाट पनि थप सेवाहरू चाहिँ यहाँले लिनुहोला भन्दै श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा भने आजको श्रृंखलामा रहेर हामीहरू पुरानो लोक भाकालाई कार्यक्रम स्थान दिनेछौ र कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूम यहाँको लागि एउटा निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ सुपारी चाम्रो जसमा सुपारी चाम्रो म त के राम्रो छु र है सुमधुर भाका रहेको छ भन्दै मिठो भाका रहेको छ स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी र मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। सुपरी चाम्रो मदक के राम्रो छु र है निकै नै सुमधुर भाका रहेको थियो भन्दै अहिलेको लागि भने फेरि पनि कार्यक्रममा अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। गीतको बोल रहेको छ गैरी छरौला, स्वीकार्नुहोला यो मिठो भाकालाई।

हजुर सदस्य साथी, यस मधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। गैरी छरौला गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण सदस्य साथीहरूले सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ कल्ले सझाउन जेल सुमधुर भाका रहेको छ स्वीकार्नु होला हाइटा।

हजुर श्रोता साथी, यो मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले सुमधुर भाकालाई सुनिराख्नु भएको छ होला भन्दै

अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन अर्को सुमधुर भाकालाई नै राख्नतर्फ अतिर लागिरहेको छु र श्रोत साथी गीतको बोल रहेको छ तानसेनको मिनी बस स्वीकार्नु होला यो सुमधुर भाकालाई हाई ता।

हजुर स्वागत साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। तानसेनको मिनी बस गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ, नजाऊ है सानो पधेरीमा, स्वीकार्नु होला यो मिठो भाकालाई।

हजुर श्रोता साथी, यो मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। नजाउ है सानो पधेरीमा गीतको बोल रहेको थियो भने पगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले सुमधुर भाकालाई स्वीकार्नु भयो होला भन्दै अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई राख्नतर्फ तिर लागिरहेको छु र गीतको बोल रहेको छ डाली पलायो। यो सुमधुर भाकालाई राख्दैछु स्वीकार्नु होला भन्दै श्रोता साथी, आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ पनि यहाँहरू माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हाइका।

0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
3: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नु, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सिएमा?
3: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
4: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9868161887।
7: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
17: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
17: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
18: कहाँ जाने?
19: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
18: अनि बीचमा नझर्ने।
19: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
17: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
2: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122 9808 र 9460692046।
20: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
21: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
20: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
22: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9811324375।
23: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिङ्स, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
6: नमस्कार हल्दार साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
7: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
6: अच्छा क्यानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
7: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
8: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
9: साथै OPD सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
8: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9556033398 र 9465610950।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।

0: मेटली स्टील फन पर का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867279794।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
9: अफिसबाट अमित सरको फोन।
10: पछि कल ब्याक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
8: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

नमस्कार रेडियो ढोबराही 107.8 मेगाहर्जको साझा 5 बजेको ढोबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषको सहारा बन्नुपर्ने धारणा राख्नु भएको छ। कानून दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो। उहाँले विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा जोड़ दिनुभएको छ। त्यसो नभए समाजमा भय उत्पन्न हुने उहाँको भनाइ रहेको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नागरिक स्वतन्त्रता मौलिक अधिकार मानव अधिकार तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यता प्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको उल्लेख गर्नुभएको हो। साथै वहाँले संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गर्नुपर्नेमा जोड़ दिनुभएको हो। वहाँले आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्नुपर्ने उल्लेख गर्नुभएको हो। कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सभामुख डोल प्रसाद आर्यल राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। नेपाली कांग्रेसका सभापति गगन थापाले एमाले संघको सत्ता सहकार्य तत्काल नटुट्ने बताउनु भएको छ। प्रदेशहरूमा एमाले कांग्रेसको समीकरण टुट्ने बारे चर्चा चलिरहेका बेला जरा अभियान अन्तर्गत कैलालीको धनगढ़ीमा सभापति थापाले अहिलेको राजनैतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताउनु भएको हो। उहाँले एमाले नेतृत्वसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम तथा बजेट बारे पनि संवाद जारी रहेको बताउनु भएको छ। प्रदेश सरकारहरू ठिक ढंगले चल्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। मध्य प्रदेशमा समेत नेकपा सहित छलफल भइरहेको जानकारी उहाँले दिनुभएको हो। थापाले कांग्रेस कार्यकर्तालाई पराजित मानसिकताबाट बाहिर निस्केर नयाँ जिम्मेवारी र सोचसहित अघि बढ़न आग्रह गर्नुभएको छ। पार्टीका उम्मेद्वारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारीबाट बाहिर राखिने चेतावनी पनि उहाँले दिनुभएको हो। उहाँले यसपटक करिब 10 लाख कांग्रेस मतदाताले पार्टीलाई भोट नदिएको दावी गर्दै कांग्रेस भूमिका विहीन नभएको स्पष्ट पार्नुभएको हो। नेपाली कांग्रेसको उपसभापति विश्व प्रकाश शर्माले वर्तमान सरकारले गरिरहेको गतिविधि उपयुक्त नभएको बताउनु भएको छ। जरा अभियानको क्रममा धनगढ़ीमा आयोजित कार्यक्रममा बोल्दै वहाँले सुकुम्बासी र भूमिहीनहरूलाई घर विहीन बनाएर सरकारले नागरिकमाथि दमन गरिरहेको बताउनु भएको हो। पहिले भूमिहीनहरूको उचित व्यवस्थापन आवश्यक रहेको वहाँले बताउनु भएको छ। सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्तिको विषयले सरकारको नियतमाथि प्रश्न उठाएको पनि वहाँले बताउनु भएको छ। सरकारको राम्रा काममा समर्थन रहने भए पनि संविधान र लोकतन्त्र विरूद्धका गतिविधिमा भने मौन नबस्ने वहाँको भनाइ रहेको थियो। उहाँले लोकतन्त्रलाई नियन्त्रित बनाएर राज्यका सबै निकाय कब्जा गर्ने नीति सरकारको रहेको आरोप लगाउनु भएको छ। तनहु जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केवी प्रसारणलाई निर्माणका लागि चितवन खण्डमा पर्ने रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले 2083 वैशाख 25 गतेदेखि लागू हुने गरी प्रसारण लाइनको मार्ग अधिकार क्षेत्रमा पर्ने राष्ट्रिय तथा सामुदायिक वनका रूख कटान मुछान तथा खाज गतिका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ। अनुमति अनुसार भरतपुर महानगरपालिका एक स्थित सतनचुली संरक्षित वन र सतनचुली सामुदायिक वन तथा वड़ा नम्बर 29 अन्तर्गत अकला देवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका 1263 वटा रूख कटान गरिनेछ। काटिएका रूख सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सब डिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा घाटगति गर्नुपर्ने व्यवस्था गरिएको छ। नेपाल सरकार

0: मन्त्री परिषदको 2079 मंगसिर 20 गतेको निर्णय अनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहु जिल्लाको कुल 92.73 हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका 9127 रूख हटाउन स्वीकृति दिएको थियो, जसमध्ये चितवनमा 25-27 हेक्टर र तनहुमा 67.46 हेक्टर वन क्षेत्र पर्दछ। हिमाली जिल्ला म्याग्दीका दुई स्थानीय तहले आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेका छन्। सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले शुक्रबार र मंगला गाउँपालिकाले बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन्। खोपको माध्यमबाट रोगको रोकथाम निवारण तथा उन्मूलन गर्दै शिशु तथा बाल मृत्युदर घटाउने र गुणस्तरीय खोप सेवाको निरन्तरता दिने प्रतिबद्धता सहित बेनी नगरपालिकालाई खोप पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समितिकी अध्यक्ष दिल कुमारी खत्रीले खोप मानव जीवनका लागि अपरिहार्य भएकाले यसबाट कोही पनि वञ्चित हुन नहुनेमा जोड़ दिनुभएको छ। उहाँले स्वास्थ्य मानव जीवनको महत्वपूर्ण आधार भएकाले सबैले खोप लगाउनुपर्ने बताउनु भएको हो। बेनी नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लीला कुमारी गौतमका अनुसार सबै वडामा घरधुरी सर्वेक्षण गर्दा 15 महिना मुनिका 301 जना तथा 16 महिनादेखि 5 वर्ष मुनिका 1073 जना बालबालिकाले 15 महिनाभित्र पाउनुपर्ने सबै खोप लगाएको सुनिश्चित भएपछि घोषणा गरिएको हो। जैमिनी नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगर बनाउने अभियानले तीव्रता पाएको छ। आगामी जेठ 15 गतेभित्र नगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य सहित वडा तहको काम अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा वडा नम्बर 1 कुस्मी सेरा, 2 तल्लो दमेक, 3 उपल्लो दमेक, 4 सर्कुवा, 6 अर्जेवा, 8 छेसी, 9 10 रामखानीलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मीरा देवी शर्माले जानकारी दिनुभएको छ। बालमैत्री नगर घोषणा गर्न सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 अनुसार 51 सूचक पूरा गर्नुपर्ने व्यवस्था रहेको छ। तिब्बती शिक्षा र स्वास्थ्य तर्फका अधिकांश सूचक पूरा भइसकेका छन् भने केही भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको शर्माले बताउनु भएको छ। नगर उपप्रमुख हरिहर शर्माले विद्यालयका संरचना पनि क्रमशः बालमैत्री बन्दै गएको बताउनु भएको हो। यसका अतिरिक्त समुदाय स्तरमा सरसफाई प्रावधान, बालबालिका प्रति सकारात्मक दृष्टिकोण, विकास, शुद्ध खानेपानी व्यवस्थापन तथा सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्ने काम समेत सम्पन्न भएको उहाँले बताउनु भएको छ। सामाजिक अभियन्ता सुदीप गफ्फारले शनिबार जन्मदिनको अवसरमा ब्याज 10 स्थित गौ संरक्षण केन्द्रमा गाईहरूलाई चोकर खुवाउनु भएको छ। जन्मदिनमा फजुल खर्च नगरी सामाजिक काम गर्ने लक्ष्यसहित उहाँले केन्द्रमा रहेका गाईहरूलाई चोकर सहयोग गर्नुभएको हो। गफ्फारले जन्मदिनलाई केवल व्यक्तिगत खुशीको रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनु पर्ने सन्देश लिन आफूले यस्तो कार्य गरेको बताउनु भएको छ। उहाँले मानवीय सेवा र जीवजन्तु प्रतिको दायित्वलाई सबैले आत्मसात गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो। गौ संरक्षण केन्द्रमा आश्रित गाईहरूको संरक्षण तथा पोषण पालन पोषणका लागि विभिन्न व्यक्तिहरूबाट हुने सहयोगले ठूलो राहत पुग्ने ब्यास 10 पूर्व वडाध्यक्ष तुलसी राम सापकोटाले बताउनु भएको छ। गफ्फारको सहयोगले सकारात्मक सन्देश दिएको भन्दै उहाँले प्रशंसा गर्नुभएको छ। सामाजिक कार्यमा सक्रिय गफ्फार यसअघि पनि रक्तदान, बिरामीलाई अस्पताल पुर्याउने, खाद्यान्न सहयोग लगायत विभिन्न मानवीय सेवामा सक्रिय रहँदै आउनु भएको छ। पछिल्लो समय साहसिक पर्यटनको केन्द्रका रूपमा विकसित हुँदै गएको पर्वत सदरमुकाम कुस्मा बजारमा सार्वजनिक शौचालयको अभाव देखिन थालेको छ। छोलुङ्गे पुल, बन्जी जम्प, जीप लाइन लगायत पर्यटकीय गन्तव्य अवलोकन गर्न दैनिक सयौं पर्यटक आउने कुस्मामा यात्रु तथा पर्यटकका लागि पर्याप्त सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ। कुस्मा बजार पर्वत सहित बागलुङ म्याग्दी र मुस्ताङ जिल्लाका यात्रुको प्रमुख सम्पर्क केन्द्र पनि हो। ती जिल्लाबाट छुट्ने तथा भित्रिने अधिकांश सवारी साधन कुस्मा स्थित शिवालय चोक हुँदै आवत जावत गर्दछन्। विभिन्न जिल्लातर्फ जाने यात्रु केही समय शिवालय चोकमा रोकिने गरे पनि सार्वजनिक शौचालयको उचित व्यवस्था नहुँदा उनीहरू समस्यामा पर्ने गरेका छन्। विगतमा सवारी चालकले यात्रुलाई दिशा पिसाब गराउन खुला ठाउँमा गाड़ी रोक्ने चलन रहे पनि अहिले त्यस्तो दृश्य कम देखिन थालेको छ। यात्रुहरू शौचालय प्रयोग गर्न होटल वा रेस्टुरेन्ट प्रवेश गर्न बाध्य रहेका छन्। धेरैजसो अवस्थामा केही न केही खाजा वा खाना खाएपछि मात्र होटलका शौचालय प्रयोग गर्न पाइने व्यवस्था अवस्था रहेको यात्रुको गुनासो रहेको छ। पोखराबाट आउने सवारी साधनलाई कुस्मा पुग्न डेढ घण्टासम्म लाग्ने गरेको छ भने बागलुङ म्याग्दी र मुस्ताङबाट आएका यात्रु पनि आधादेखि पनि तीन घण्टासम्मको यात्रा गरेर कुस्मा आइपुग्दछन्। जिल्ला खेलकुद विकास समिति तनहुको आयोजनामा दमोलीमा जारी गण्डकी प्रदेशस्तरीय महिला तथा पुरूष भलिबल प्रतियोगितामा पर्व जिल्ला सेमी फाइनल प्रवेश गरेको छ। शनिबार भएको दोस्रो चरणको खेलमा स्याङ्जालाई हराउँदै पर्वत सेमी फाइनल प्रवेश गरेको हो। पर्वतले स्याङ्जालाई 2-0 सेटले पराजित गरेको हो। यसअघि शनिबार नै भएको खेलमा पर्वतले कास्कीलाई 2-0 सेटले हराएको थियो। हस्तसाज 5 बजेको ठोबराई हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
5: मेरो परिवार स्वस्थ छ, खुसी छ। मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुर्छा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
6: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
5: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
7: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
8: सुन्न न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
9: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
10: कहाँ?
9: गण्डकी मेडिकल हल।
11: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
9: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
11: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
8: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहालेँ,
13: चिया त पिएर जाऊ।
12: अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
16: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
17: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
16: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
18: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
16: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
18: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
16: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
17: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
15: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846065999 छ।
19: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुले कमरा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: भूपू सैनिक बहुद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना
3: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ
2: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ
3: नोट भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ तलब आपसी समझदारीमा कायम गरिनेछ
2: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 7 खैरिनी 4 तनहुँ फोन 0 65 4 12 137
4: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
5: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
4: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
5: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
4: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 98 41 35 622
6: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
7: मैडम धुम्रपान भनेको के हो
6: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
7: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
6: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्रि हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9261 53 507।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
5: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
7: थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556783302 र 9946078302।
8: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
9: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
10: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
11: ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा बन्केवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज,
13: मोबाइल 9840788528 र 9808216142।
14: कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सेनासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: यस वर्षको मनसून आगामी जेठ 18 गतेदेखि प्रारम्भ हुने अनुमान। सरदर भन्दा कम वर्षा हुने, अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी रहने।
0: सोमबारदेखि देशभर मूल्य पारदर्शिता सप्ताह शुरू हुँदै नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनमाथिको निगरानी बढ़ाइयो।
1: स्वास्थ्य मन्त्री मेहताको राजीनामा माग्दै जनकपुर धाममा प्रदर्शन, दरबन्दीमा विभेद गरेको गुनासो।
0: इरानी जहाजमा अमेरिकी लड़ाकू जेटको आक्रमण, 6 जना घाइते, 6 बेपत्ता।
1: र नेपाल एले स्कटल्याण्डलाई डीएलएस मेथडबाट 9 रनले हरायो।

0: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून आगामी जेठ 18 गतेदेखि प्रारम्भ हुने अनुमान गरेको छ। आगामी असोज 14 रहने मनसूनमा मुलुकका अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदर भन्दा बढ़ी रहने विभागको पूर्वानुमान छ। मनसूनजन्य विपदका कारण मुलुकमा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। विपदको वार्षिक आंकड़ाका आधारमा सबैभन्दा बढ़ी विपदका घटना र क्षति तथा नोक्सानी मनसूनको चार महिनाको अवधिमा हुने गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा मनसून जन्य विपदबाट मुलुकभर 3074 जनाको मृत्यु भएको छ। ती घटनामा परि 502 जना विपत्ता, 4769 जना घाइते तथा 33198 घर परिवार प्रभावित भएका छन्। गत वर्ष मात्रै बाढ़ी, पहिरो, भारी वर्षा र चट्याङबाट 140 जनाको मृत्यु, 30 विपत्ता, 300 घाइते तथा 5995 परिवार प्रभावित भएका थिए। मनसूनजन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राधिकरणले मनसून पूर्व तयारी तथा प्रति कार्य राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी समेत गरेको छ।
4: बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्यवृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागि बताउनुभयो। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोषे ढुंगा साबित हुने विश्वास लिइएको बताउनुभयो। प्रेस विज्ञ दाहालले सबै सरोकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई यस अभियानमा सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत आग्रह गर्नुभयो। यो विशेष अभियान सोमबारदेखि शुरू भई जेठ 3 गतेसम्म सञ्चालन हुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयनका लागि देशभरका निकायलाई निर्देशन दिइसकेको छ।
3: अधिकतम खुद्रा मूल्य एमआरपी स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँच पास पुनः सञ्चालन भएको छ। अनिवार्य रूपमा एमआरपी टाँच्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसके

0: पछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँच पास हुन थालेको हो। गत सात 24 गते गोसाईकुण्ड गाउँपालिका दुई टिमुरे स्थित लिन्दे खोलामा आएको बाढ़ीपछि लामो समयसम्म प्रभावित बनेको रसुवा भन्सार कार्यालय मितेरी पुल निर्माण पश्चात गत पुस 17 गतेदेखि पुनः सक्रिय रूपमा सञ्चालन हुँदै आएको थियो। करिब पाँच महिनापछि माल सम्मत आयात गर्दा अनिवार्य एमआरपी टाँच्नुपर्ने नियम कार्यान्वयनमा आएसँगै जाँच पास रोकिएको थियो। हाल पैठारीकर्ताले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँच गर्ने सहमति पश्चात भन्सार प्रक्रिया नियमित रूपमा शुरू भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार जाँच पास पुनः सञ्चालन भएसँगै राजस्व संकलन वृद्धि हुन थालेको छ।
1: नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनमाथिको निगरानी बढ़ाइएको छ। अभिलेख व्यवस्थापन गर्न भारतीय सवारी साधनका आवतजावतलाई अहिले डिजिटल माध्यमबाट कड़ाईका साथ लागू गर्न थालिएको हो। भैरवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार नेपाल सरकारले भारतीय नम्बर प्लेटका सवारी साधनका लागि तोकेको समयसीमा र शुल्क सम्बन्धी व्यवस्थामा कड़ाई गरेको बताउनुभयो। कार, जीप, मोटरसाइकल लगायतका पर्यटकीय सवारी साधनले एक वर्षभित्र एकैपटक वा एकपटक गरी जम्मा 30 दिनसम्म मात्रै नेपालमा बस्न पाउने कानूनी व्यवस्था छ। भन्सार अधिकृत पौडेलका अनुसार सीमानाकामा यो व्यवस्था विगतदेखि नै लागू गरिँदै आए पनि अभिलेखीकरण म्यानुअल प्रणालीमा आधारित हुँदा निगरानी प्रभावकारी हुन सकेको थिएन। अहिले अनलाइन प्रणाली मार्फत सवारीको प्रवेश बसाई अवधि र आवत जावतको विवरण डिजिटल रूपमा राख्न थालिएपछि कार्यान्वयनमा सहजता आएको उहाँले बताउनुभयो।
0: स्वास्थ्य मन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। आज धनुषाका विभिन्न निजी तथा सरकारी अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू हेल्थ एसिस्टेन्ट अनमी ल्याब एसिस्टेन्टले मन्त्री मेहता विरूद्ध प्रदर्शन गरेका छन्। सरकारले दुई दिन अघि मात्र स्वास्थ्य क्षेत्रमा भारी मात्रामा दरबन्दी आह्वान गरेकोमा हेल्थ असिस्टेन्ट लगायत पदमा कुनै दरबन्दी नखुलाएकोमा असन्तुष्टि जनाएका छन्। 35 वर्षपछि स्वास्थ्य क्षेत्रमा खुलाइएको दरबन्दीमा हेल्थ एसिस्टेन्ट ल्याब रेडियो सीएमए लगायत पदमा शून्य दरबन्दी आह्वान गर्नु भनेको स्वास्थ्य मन्त्री मेहताले आफूहरूमाथि विभेद गरेको स्वास्थ्यकर्मी नवेश अधिकारीले बताउनुभयो। उहाँले देशमै नर्सिङ र डाक्टर बाहेक अन्य पदमा दरबन्दी नखुलाउनाले देशमा स्वास्थ्यकर्मीहरूको आवश्यकता छ कि छैन भनेर प्रश्न गर्नुभयो। स्वास्थ्यकर्मी अधिकारीका अनुसार देशमा प्रत्येक वर्ष 5,300 भन्दा बढ़ी स्वास्थ्यकर्मीहरू उत्पादन हुन्छन् तर दरबन्दी भने एउटाको पनि हुँदैन। दरबन्दी आह्वान नै नगर्ने हो भने उक्त विषयको पढ़ाई नै बन्द गर्नु बेस हुने स्वास्थ्यकर्मी अधिकारीको भनाई छ। सरकारले दुई दिनभित्र दरबन्दी आह्वान नसच्याए 28 गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन्। थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
4: अनि
3: घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन घरको।
2: यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। दाङको राजपुर गाउँपालिका चार मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको छ। स्थानीय 55 वर्षीय भोला यादवको आज दिउँसो हत्या भएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार सोही गाउँका करिब 40 वर्षीय ईश्वर हरिजनले राम जानकी सामुदायिक वन क्षेत्रबाट काठ लिने विषयमा भएको विवादका क्रममा यादवमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि आरोपी ईश्वर हरिजन फरार रहेका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र रूपमा अघि बढ़ाएको छ।
6: हर्मुजगंज प्रान्त अन्तर्गत बन्दर लेङ्गेह काउन्टीका गाउँलेहरूको स्वामित्वमा रहेका थिए। काउन्टी गवर्नर फोर्ड मोराद जादेहलाई

0: 103.8 अन्तर्मनको आवाज।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनसादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98-460-78-528 र 98-028-16-142।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk in Department Bhavan Sangai Mobile 9856-32493 ra 9856-38073.
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड फिज, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625-14-233, मोबाइल 9868-68-87।
6: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा।

0: विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
1: ओहो भाउजू नमस्कार, स्कूल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
2: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
1: के केमा बानी पार्नुहुन्छ हौ भाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कूलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बाल बालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
2: के गर्ने त नानी, नजिकका स्कूलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
1: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
2: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कूलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कूल बस आयो, धन्यवाद है नानी।
3: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जंक फूडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
5: नमस्ते, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो।

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385522।
0: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: सरन एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
7: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9151143505।
10: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
11: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
10: ए हो र, ल त ल।
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142022 र 98560192।
13: भूपू सैनिक बहुउद्देश्यीय सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
14: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्ग्री सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
13: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, फाइल चार्टर र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
14: नोट, भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ, तलब आपसी समझदारीमा कायम गरिनेछ।
13: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुद्देश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7 खैरिनी 4 तनहुँ। फोन 0465412130।
15: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
16: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
15: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूपू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
16: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
17: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूपू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
18: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
17: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
19: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
20: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
21: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461956996 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा। विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 र 98460 69246।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
11: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163।
15: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
16: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
15: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
16: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
17: मम्मी भोक लाग्यो, खाजा खाम न?
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
17: हस् मम्मी।
18: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
18: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
18: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
19: किन आँखा मिचेको मिचेकै गरेको
20: हेर न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
19: धेरै समय मोबाइल चलाइसी क्या
20: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
19: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
20: ए, त्यसो भए जोगिन के गर्ने त?
19: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
20: बुझे।
19: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
21: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
24: गुड मर्निङ मिस।
25: गुड मर्निङ, आज के पढ्ने?
24: गीत गाउँदै मिस।
25: गीत गाउँदै पढ्ने ल।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टेशन 1 स्टूडियो साइड
2: अहिले साँझको 7 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
4: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
6: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हेडलाइन्समा अशोक विश्वकर्माको स्वागत छ तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ धोरबाराही हेडलाइन्स सुरु गरौं आजका प्रमुख समाचारहरूबाट कानून दोषी का लागि भय र निर्दोष का लागि आशा र भरोसा को सहारा हुनुपर्ने राष्ट्रपति पौडेल को भनाई न्यायपालिका कुनै पनि प्रकार को डर त्रास र राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने कायम मुकायम प्रधान न्यायाधीश मल्लको टिप्पणी एमालेसँगको सत्ता सहकारी तत्काल नटुट्ने कांग्रेस सभापति थापा

लागि युद्ध विरामको घोषणा युद्ध विरामको अवधिमा दुई देशबीच हजार कैदी आदान प्रदान गरिने र दमौलीमा जारी गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा स्याङ्जालाई पराजित गर्दै पर्वत सेमी फाइनलमा प्रवेश। अब पूरा समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भए र निर्दोषका लागि आशा भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। कानून दिवसको अवसरमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणीमा मात्रै केन्द्रित रहेको अवस्थामा ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यवहारिक रूपमा नै अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नागरिक स्वतन्त्रता मौलिक अधिकार मानव अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले कानून दिवसको मर्मलाई आत्मसात गर्न सके मात्रै आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने बताउनु भएको छ। सर्वोच्च अदालतकी कायमकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर त्रास र राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड़ दिनुभएको छ। कानून दिवसको अवसरमा आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै उहाँले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गर्नुभयो। उहाँले न्यायपालिकालाई आज्ञाकारी बनाउने र राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नभएको स्पष्ट पार्नु भएको छ। कायम मुकायम प्रधान न्यायाधीश मल्लले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनु भएको छ। विधिको शासन विरूद्ध हुने षड्यन्त्र विरूद्ध उभिने आँट र प्रतिबद्धता सबै सरकारवालाको देखाउनु पर्ने उहाँको भनाई छ। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै विधिको हत्या गरेर गरिने कार्यले अन्तत निरंकुशता निम्त्याउने स्पष्ट पार्नुभयो। देशको कुल विद्युत जोड़ी क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल जल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल जड़ित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण रहेको छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताको आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केभी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै 14323 एमभीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केभी क्षमताको झण्डै 5225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। देशैभरिको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। सबस्टेशनको क्षमता विस्तार प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट घटाउने मन्त्रालयले जनाएको छ। यस्तै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा बराबर पुगेको छ। यस्तै राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी रहेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले एमाले संघको सत्ता सहकारी तत्काल नटुट्ने स्पष्ट पार्नु भएको छ। प्रदेशहरूमा एमाले र कांग्रेसको समीकरण टुट्नेबारे चर्चा चलिरहेका बेलामा जरा अभियान अन्तर्गत कैलालीको धनगढ़ीमा सभापति थापाले अहिलेको राजनैतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताउनुभयो। उहाँले एमाले नेतृत्वसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सरकारको नीति र कार्यक्रम तथा बजेटबारे पनि सम्वाद जारी रहेको बताउनु भएको छ। प्रदेश सरकारहरू ठिक ढंगले चल्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। मधेस प्रदेशमा समेत नेकपा सहित छलफल भइरहेको जानकारी उहाँले दिनुभएको छ। थापाले कांग्रेस कार्यकर्तालाई पराजित मानसिकताबाट बाहिर निस्किएर नयाँ जिम्मेवारी र सोच सहित अगाडि बढ़न समेत आग्रह गर्नुभएको छ। पार्टीका उम्मेद्वारहरूलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारीबाट बाहिर राखिने चेतावनी थापाले दिनुभयो।

0: नेकपा एमालेको संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महालका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलको नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरू रहेका छन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक महारले सरकारले संसदलाई उपेक्षा गरेको आरोप लगाउनुभयो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजबाट शुरू भएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथमा ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ली, महामन्त्री कविन्द्र बोर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य लगायतले पदाधिकारी सहित सांसदहरू सहभागी हुने जनाउनु भएको छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा उहाँले सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको लेख्नुभयो। पार्टीले आयोजना गरेको सो कार्यक्रम औपचारिकता मात्रै नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइरहेको छ। पराजुलीले यस विषयमा पार्टी र संसदीय दलले मूल्यांकन गर्ने समेत चेतावनी दिनुभयो। यसैबीच प्रतिनिधि सभा सदस्य एवं रासोपा नेत्री आशिका तामाङले रासोपाले प्रशिक्षणको कार्यक्रम 5 स्टार होटलमा राखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल संचालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताको वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको हो। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासको प्राथमिकताका सम्बन्धमा आफ्नो महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्ने जनाइएको छ। जलविद्युत आयोजना अन्तर्गत दमोली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवनमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले हिजोबाट लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रूखहरूको कटान, मोछान तथा सुरक्षित घाटघट्टी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीचमा औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। अनुमति अनुसार सरकारद्वारा भरतपुर महानगरपालिका एकमा रहेको व्यवस्थित वन तथा सतनचुरी सामुदायिक वन साथै भरतपुर महानगरपालिका 29 अन्तर्गत पर्ने अकला देवी र सिद्ध देवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका 1,263 वटा रूख कटान गरिने तनहु जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। कटान गरिएका रूखहरू तोकिएको समयभित्र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह तथा सब डिभिजन वन कार्यालयले सुरक्षित चार गरेको स्थानमा घाटघट्टी गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्ती स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्नेछ। यस्तै नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सुसरहको पदका पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको बैंक तथा वित्तीय संस्था सहकारी संस्थामा रहेर कम्तीमा 15 वर्ष कार्य अनुभव भएको योग्यता हुनुपर्ने योग्यता तोकिएको छ। त्यस्तै विज्ञ सदस्यका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून र सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्नेछ। यस्तै अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरको बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामा रहेर कम्तीमा 10 वर्ष काम गरेको अनुभव माग गरिएको छ। सूचना अनुसार उक्त योग्यता पुगेका 60 वर्ष उमेर पूरा नभएकाहरूले उक्त पदका लागि दरखास्त दिन सक्नेछन्। उनीहरूले दरखास्त बुझाउँदा वित्तीय सहकारी क्षेत्रमा देखिएको विद्यमान समस्या, चुनौती र अवसर सहितको कार्ययोजना समेत पेश गर्नुपर्नेछ। सूचना जारी भएको 15 दिनभित्रमा ललितपुरको पुल्चोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त दिन सकिने जनाइएको छ। आगामी सोमबारबाट सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले सोमबारदेखि जेठको 1 गतेसम्म संघ, प्रदेश र स्थानीय तहको सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न थालेको हो। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत श्रवण भद्राचार्यले जानकारी दिनुभयो। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभयो। सप्ताह सञ्चालन गर्न सबै संघ, प्रदेश र स्थानीय तहलाई पत्रचार गरिसकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान 8:30 बजे वीर अस्पतालबाट सरसफाई सप्ताहको शुभारम्भ गरिने मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। सोही समयमा देशैभरिका सबै अस्पतालमा पनि सरसफाई सप्ताह शुभारम्भ हुने र सप्ताहभरि नै दैनिक रूपमा सरसफाईकोमा सहभागी हुन आग्रह गरिएको उहाँले बताउनुभयो। तपाईं यति बेला साँझ 7 बजेको धर्वाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला झै जारी छ, हामी सँगै रहनुहोला।
1: आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
2: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-2279।
4: सिधै मयम चिसा पानीबाट काठमाडौँबाट
5: मयम चिसा पानी
6: अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0-65-590-065, मोबाइल 98166-34372।
11: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न।
6: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
11: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9961553507।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
4: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिस होम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। नेपाल सरकारले हालै विश्वविद्यालयको उपकुलपति लगायतका उच्च पदमा नियुक्तिका लागि न्यूनतम शैक्षिक योग्यता विद्यावारिधि हुनुपर्ने व्यवस्था गरेको प्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रको विशिष्टता र यहाँको मौजूदा शैक्षिक संरचनालाई नजरअन्दाज गरेर ल्याएको यस्तो प्रावधानले वरिष्ठ प्राध्यापकहरूमाथि अन्याय हुने ठहर गरेको छ। नेपालको चिकित्सा क्षेत्रमा एमडी, एमएस र एमडीएसलाई नै उच्च तहको उपाधिका रूपमा मान्यता दिने गरिएको तथ्यलाई विज्ञप्तिमा स्मरण गरिएको छ। नेपालमा चिकित्सा विद्यामा विद्यापारिधि गर्ने र गराउने अवस्था न्यून रहेको भए तापनि यसैलाई मात्र न्यूनतम योग्यता तोकिनुले योग्य र वरिष्ठ चिकित्सकहरू अवसरबाट वञ्चित हुने संघको भनाइरहेको छ। वर्षौंदेखि चिकित्सा शिक्षामा योगदान दिइरहेका र एमडी, एमएस र एमडीएस हासिल गरेका वरिष्ठ प्राध्यापकहरूले नै डीएम, एमसीएच र पीएचडी तहका विद्यार्थीलाई समेत अध्ययन, अध्यापन र सुपरिवेक्षण गराइरहेको अवस्थामा उहाँहरूलाई नै अयोग्य ठहर गरिनु न्यायोचित नहुने संघले स्पष्ट पारेको छ। सरकारले आगामी सोमबारबाट बजार सुशासनका लागि मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले देशैभरि विशेष अभियान चलाउन लागेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान दीपा दाहालले बताउनुभयो। आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागि दाहालले बताउनुभयो। सबै सरोकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई यस अभियानमा जोडिने उहाँले बताउनु भएको छ। यो अभियान सोमबारबाट शुरू भएर जेठको 3 गतेसम्म चल्ने बताइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयनका लागि देशैभरिका निकायलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तनहुको पवित्र धार्मिक तीर्थस्थल देवघाट धाम स्थित सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अस्थायी टहरा 7 दिनभित्रमा हटाउन निर्देशन दिएको छ। त्रिशुली र काली गण्डकीको संगमस्थल भेडी क्षेत्रमा विभिन्न प्रयोजनका लागि बनाइएका संरचना वैशाखको 30 गतिभित्र तुरन्तै हटाउन देवघाट क्षेत्र विकास समितिले निर्देशन दिएको हो। देवघाट गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर 5 का वडा अध्यक्ष पूर्ण बहादुर कुंवरका अनुसार भेडी संगम क्षेत्रको स्नानघाट संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्य करणका लागि यो कदम चालिएको हो। वडा कार्यालयले बुधबार सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका टहरा हटाउन क्षेत्र विकास समितिलाई अनुरोध गरेको थियो। संगम स्थलको स्नानघाट संरक्षणका लागि निर्माण गरिएको पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न संघ संस्था, जोगी, भिक्षु, पण्डित तथा व्यवसायीले अस्थायी टहरा बनाएका थिए। क्षेत्र विकास समितिका सदस्य रामहरि पुणा सैनीले 7 दिनभित्रमा टहरा नहटाए कारण बमोजिम समिति आफैले ती संरचना हटाइदिने जानकारी दिनुभयो। पछिल्लो समय देवघाट क्षेत्रमा बढ़दो अव्यवस्थित बसोबास र सार्वजनिक जग्गा अतिक्रमणले धार्मिक तथा परिचयकीय गरिमामा असर पुगेको भन्दै गाउँपालिकाले यस कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिएको छ। तनहुको शुक्ला गण्डकीमा रहेका आदिवासी महिलाहरूको संस्था आदिवासी महिला महासंघ शुक्ला गण्डकीको 2रो नगर अधिवेशन आज सम्पन्न भएको छ। आज सम्पन्न भएको अधिवेशनले मार्टिना कुमारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा शोभा गुरूङको साध्यक्षमा रूपा राणा, सहसचिवमा रजिना भुजेल चयन हुनुभएको छ भने सदस्यहरूमा होमकुमारी थापा, दिल्लु गुरूङ, अमृता गुरूङ, शर्मिला श्रेष्ठ, कल्पना कुमार र इशारा राई रहनु भएको छ। रसिया र युक्रेनबीच बढ़दो तनाव र विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै जर्मनीको बर्लिन स्थित नेपाली दूतावासले युक्रेनमा रहेका वा त्यहाँ भ्रमण गर्ने तयारीमा रहेका नेपाली नागरिकका लागि एउटा अत्यन्तै जरूरी सूचना जारी गरेको छ। दूतावासले युक्रेनको सुरक्षा अवस्था चुनौतीपूर्ण बन्दै गएको दावी गर्दै आफ्नो नागरिकहरूलाई उच्च सतर्कता बनाउन सुरक्षा लाई प्राथमिकता दिन समेत अनुरोध गरेको हो। दूतावासले कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण गर्ने सोचमा रहेका नेपाली नागरिकहरूलाई अर्को सूचना जारी नभइन्जेलसम्मका लागि आफ्नो भ्रमण स्थगित गर्न अनुरोध गरेको छ। साथै हाल युक्रेनमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सुरक्षित र सकुशल रूपमा यथाशीघ्र नेपाल फर्कन आग्रह गरिएको छ। युक्रेनमा रहेका नेपालीहरूलाई कुनै पनि प्रकारको सहयोग वा समन्वय आवश्यक परेमा दूतावासको अधिकारीसँग सिधै सम्पर्क गर्न आह्वान गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच 3 दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ। यो युद्धविराम आजबाट पर्सीसम्म रहने र यसमा दुई देश सहमत भएको ट्रम्पले दावी गर्नुभयो। युद्धविरामको अवधिमा दुई देशबीच 1000 कैदी आदान प्रदान गरिने पनि उहाँले बताउनु भएको छ। ट्रम्पले ट्रुथ सोसियलमा रूस युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो। साथै अनुरोध स्वीकार गरेकोमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्की प्रति आभार व्यक्त गर्नुभयो। यसबीचमा अमेरिका र इरानबीचमा भने अर्मुज जलमार्ग क्षेत्रमा तनाव बढ़िरहेको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दावी गर्नुभएको छ। भारतको पश्चिम बंगालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कलकत्ताको ब्रिगेड परेड ग्राउण्डमा आयोजना गरिएको समारोहमा पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई शपथ गराउनु भएको हो। अरू पाँचजना मन्त्रीहरूले पनि शपथ ग्रहण गरेका छन्। पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्ष पछाडि पहिलो पटक सरकार बनाएको हो। यसअगाडि पश्चिम बंगालमा तृणमूल कांग्रेसले वामपन्थी दलको सत्ता ढालेर 15 वर्ष सरकार चलाएको थियो। कुल 294 सीट रहेको पश्चिम बंगाल विधानसभामा यस पटक भाजपाले 207 सीट जित्दै दुई तिहाई शक्तिको साथमा सरकार बनाउने अवसर प्राप्त गरेको हो। ममता बनर्जीको तृणमूल कांग्रेसले 80 सीट मात्रै जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको बाटो खुलाउनु भएको हो। यसअघि ममता बनर्जी निकट सहयोगी रहेका शुभेन्दु अधिकारी सन् 2021 अगाडि मात्रै भाजपा प्रवेश गर्नुभएको हो। यसपटक ममता बनर्जीलाई नै पराजित गरेपछि उहाँको राजनीतिक हैसियत थप बलियो भएको छ। अब खेल समाचार। एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालले ए टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले पराजित गरेको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली विजय भएको छ। नेपालका सन्दीप जोराली, अभिजित त्रियासी र ईशान पाण्डेले 50 रन बनाउनु भयो। त्यस अगाडि माथिल्लो मुल्पानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्डले 8 विकेट गुमाएर 303 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सीले 62 र माइकल इंग्लिस नक आउट 56 रन बनाउनु भएको थियो। नेपालका आकाश चन्दले 3 विकेट लिनुभयो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएको अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपालीले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको छ। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल चौथो रहेको छ। यसअगाडि अस्ति भएको पहिलो खेलमा नेपालीले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाखको 29 गतेदेखि जेठको 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्डबीच त्रिवी क्रिकेट मैदानमा आईसीसी विश्वकप क्रिकेट लीग 2 प्रतियोगिता शुरू हुने जनाइएको छ। जिल्ला खेलकुद विकास समिति तनहुको आयोजनामा दमौलीमा जारी गण्डकी प्रदेश स्तरीय महिला तथा पुरूष भलिबल प्रतियोगितामा पर्वत जिल्ला सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको दोस्रो चरणको खेलमा स्याङ्जालाई पराजित गर्दै पर्वत सेमी फाइनलमा प्रवेश गरेको हो। पर्वतले स्याङ्जालाई 2-0 सेटमा पराजित गरेको छ। यस अगाडि शनिबार नै भएको खेलमा पर्वतले कास्कीलाई 2-0 सेटमा पराजित गरेको हो। हामी यिनै विविध खबरहरू सँगसँगै ढोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्। कानून दोषीका लागि भएर निर्दोषका लागि आशा र भरोसाको सहारा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। न्यायपालिकामा कुनै पनि प्रकारको डर त्रास र राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने कायम मुकायम प्रधान न्यायाधीश मल्लको टिप्पणी। एमाले संघको सत्ता सहकारी तत्काल नटुट्ने कांग्रेस सभापति थापाको दावी। एमाले नेकपा एमालेद्वारा 21 सदस्यीय संसदीय बोर्ड गठन। सरकारले आगामी सोमबारबाट बजार सुशासनका लागि मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्ने। सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान। रूस र युक्रेन बीच 3 दिनका लागि युद्ध विरामको घोषणा। युद्ध विरामको अवधिमा दुई देशबीच 1000 कैदी आदान प्रदान गरिने। र दमौलीमा जारी गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा स्याङ्जालाई पराजित गर्दै पर्वत सेमी फाइनलमा प्रवेश। खबरस्थ नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
17: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
18: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
17: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
19: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
17: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
20: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
17: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
21: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
22: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
21: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
22: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
21: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
23: दीर्घायु फर्निचर सोरुम,
22: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
20: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9406061268 र 9506062068।
24: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
25: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
24: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
25: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
24: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
25: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9508501420, 9801454674 र 9406231420।
26: सुन न श्रेया, यो चाया, पोतो, डन्डी फोर र एलर्जीले मेरो अनुहार नै।
27: दिदी रिल्याक्स,
1: मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
1: गण्डकी मेडिकल हल।
25: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
25: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ने बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 98058535 37 र 98066 15 800।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नाडिला, सम्पर्क 9956060113, 9967279।
2: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
0: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, लेट्स डन।
0: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9811756606।
4: भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
1: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, 2 पाङ्ग्रे सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
4: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: नोट, भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ, तलब आपसी समझदारीमा कायम गरिनेछ।
4: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुद्देश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7 खैरिनी 4 तनहु, फोन 0465412133।
7: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
8: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिनै गाह्रो छ।
7: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
8: हो र, के खास छ त इलाइट सिएमा?
7: एक्सपीरियंस सीए फैकल्टी फुल कोर्स कवरेज र वीडियो बैकअप क्लास छुट्यो भने पनि टेन्सन छैन।
8: ओहो, अनि लोकेशन?
7: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284 97-164-8465। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
8: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै, ल्याउन त कहाँबाट ल्याएको नि कान्छी? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई, म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्लागण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98562-68891।
11: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा। प्रोप्राइटर कीर्तिमान थापा मगर।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-166-34-372।
14: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको चिन्ह भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम, 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
3: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
16: अहिले बिहानको 8 बज्यो। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98168 95301।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843-61209 र 9801-41-2178। आजै सम्पर्क गर्नुहोस्।
2: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: ए गर्मीमा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
12: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
13: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ

0: लागि सन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868161887।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878, र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
6: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
13: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568832 र 98460783002।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
16: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
16: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
18: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
19: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
18: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
19: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778 582779 र 582780।
20: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
21: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
20: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
21: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
20: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
16: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560 23420, 98041 54674 र 98460 23420।
22: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
23: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
22: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
23: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
22: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
23: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
22: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
23: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
22: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
23: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
22: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
23: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
22: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
0: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
2: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
23: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजदेखि 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
3: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
24: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
25: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
24: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98141-53305।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन्चेट अहिले रातिको 9 बज्यो साइन्चेटको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोसोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुन चाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98460 78528 र 98028 16142।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461 56 99 छ।
8: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा, घर
4: भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क

0: छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
1: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
0: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
1: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
0: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
1: यसबाट बस्न के गर्छ मिस?
0: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
1: यो चक्की कहाँ पाइन्छ मिस?
0: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो दुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: साहित्य विशेष कार्यक्रम अब रेडियोमा
2: आमा तस्बिरमा लहराएका तिम्रा अधरमा मेरा अभाग्य अधर पेटभरि जोडेर चुम्न मन थियो।
1: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नुहोला।
2: नमस्कार, रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा सदा चाहिँ आज पनि म उपस्थित भएकी छु साहित्य मञ्जरी लिएर, प्रस्तुता टुकादेवी पौडेल। नेपाली भाषा साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण हुने गर्दछ। आदरणीय श्रोताबिन, यहाँहरूले साहित्य मञ्जरीलाई माया गरिरहनु भएको छ र म पनि यहाँहरूकै साथमा छु। साहित्य मञ्जरीमा हामी यहाँहरूलाई सुन्छौ अनि यहाँहरूलाई सुनाउँछौ पनि। हाम्रो रेडियो ढोरबराईलाई उपलब्ध गराउनु भएका साहित्यिक कृतिहरू वाचन गरेर हामी यहाँहरूलाई सुनाउँछौ। त्यति मात्र होइन, कहिले काहीँ कला साहित्य र भाषाका क्षेत्रमा समर्पित स्रष्टाहरूलाई हामी हाम्रो स्टुडियोमा आमन्त्रण गरेर उहाँहरूकै मुखारविन्दबाट भाषा साहित्य र कलाका क्षेत्रमा उहाँहरूले पुर्याउनु भएको योगदानलाई समेत सम्प्रेषण गर्ने गर्दछौ। आज पनि मेरो हातमा लघु कथाकार इन्दिरा चापागाईको दृष्टिगोचर नामक लघु कथा संग्रह प्राप्त भएको छ र यो लघु कथा संग्रहबाट म केही खान लघु कथाहरू वाचन गर्दैछु। अर्थात आज म यहाँहरूलाई दृष्टिगोचर लघु कथा संग्रहबाट लघु कथाहरू श्रवण गराउँदैछु। यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लाग्दैछ? आदरणीय श्रोताबिन, यहाँहरूले आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्न नबिर्सनुहोला। हामी यो साहित्य मञ्जरी कार्यक्रमलाई रेडियो ढोरबराईको फेसबुक पेजबाट लाइभ पनि गर्दैछौ बेलुकी 9 बजेपछि शनिबारको दिन। सुन्न नभुल्नुहोला साहित्य मञ्जरी भन्दै आजको अंकमा म लघुकथालाई स्थान दिँदैछु। आजको अंक भने लघुकथा विशेष अंक रहेको छ र मेरो हातमा रहेको छ दृष्टिगोचर लघुकथा संग्रह लघुकथाकार इन्दिरा चापागाई। म यसमा रहेका केही लघुकथाहरू वाचन गर्दैछु। यदि केही काममा व्यस्त हुनुहुन्छ भने अबको समय साहित्य मञ्जरीलाई दिनुहुन अनुरोध गर्दै म ढिला नगरिकन पहिलो लघुकथा वाचन गर्दैछु। पहिलो लघुकथा रहेको छ अदृश्य बाटो। यसरी सुरु हुन्छ। उजुरी आयो साहब, के गर्ने? हवलदार खाना खाएर सुत्न निस्केको असैलाई भन्यो। बलात्कारको हो भने दर्ता नगर है, ठुला बडाको कर्तुत हुन सक्छ अनि आफ्नै जागिर जाला भन्ने डर। होइन, छुट्टै किसिमको उजुरी छ साहब, उसले खिन्न हुँदै भने। कुर्सीमा एक अधवंशी व्यक्ति चल्नीमा दुई हात लगाएर झोक्राएको थियो। शरीरमा मैला, शहरमा मैला हिंसा, बलात्कार, चोरी जस्ता घटनाहरू बढ़िरहेका थिए। नागरिक प्रहरी कार्यालय प्रति आशा भरोसा गर्दथे। बलात्कारी यही हो कि के हो? कुर्सीमा झोक्राएको व्यक्तिलाई हेर्दै असैले हवलदारलाई सोधे। त्यस्तो होइन साहब, उहाँको कुरा सुनेर त मलाई नै डर लाग्यो। ए, के रहेछ त्यस्तो डर लाग्दो कुरो? लामो समयदेखि घरेलु हिंसाको शिकार भएको छु। उजुरी दर्ता गरी मलाई न्याय दिनुहोस् हजुर, अनुहारमा निलदाम देखाउँदै ती पत्नी पीड़ितले भने। आहा, कस्तो सुन्दर लघुकथा रहेको थियो यो लघुकथा। यो अदृश्य बाटो सामान्यतया हामी हिंसाका कुराहरू सन्दर्भहरू उठाउँदा घर परिवारमा समाजमा महिलाहरू बढ़ी हिंसाका शिकार भएको सन्दर्भहरूलाई जोड्ने गर्छ, तर यस लघुकथामा भने पुरूषहरू पनि महिलाहरूबाट हिंसामा परेका प्रसंगलाई उद्धृत गर्न खोजिएको रहेछ। एकदम सुन्दर लघुकथाका लागि लघुकथाकार इन्दिरा चापागाईज्यू प्रति हार्दिक सम्मान छ। यो कृति उपलब्ध गराउनु भएकोमा पनि सम्मान छ, अनि यो सुन्दर लघुकथाका लागि पनि यहाँप्रति सम्मान व्यक्त गर्दछु। अब फेरि म अर्को लघुकथा वाचन गर्दैछु। लघुकथाको शीर्षक रहेको छ असर। यसरी सुरु हुन्छ। विश्व रोजगार बजारमा नारा जुलुस चलिरहेको थियो। प्ले कार्ड र ब्यानर बोकेका बेरोजगारहरू रोजगारी खोज्न पाइँदैन, रोजीरोटीको व्यवस्था गर भन्दै उफ्रिरहेका थिए। समस्याले उग्र रूप लिएपछि चुरो कुरो पत्ता लगाई समस्या निराकरण गर्न संयुक्त राष्ट्र संघका प्रतिनिधि उपस्थित भए। उनले रोजगारी खोज्ने र रोजगार गुमाउनेहरू दुवैका तर्क सुनेर समस्या समाधान गर्ने विचार गरे। यसका लागि दुवै पक्षका प्रतिनिधिलाई बोलाए। रोजगार खोज्ने भनेर आरोप लगाइएका 30-35 जना थिए भने रोजगार गुमाएर विरोधमा उत्रिएका असंख्य थिए। यति थोरै जनाले यी असंख्यको रोजगारी खोज्न कसरी सक्षम भयो? तिमीहरू को हौ? उनले सोधे। हामी मानवले नै विकास गरेको कृत्रिम बौद्धिकताका सन्तानहरू हौ। मानवकै निर्देशनमा त काम गरिरहेका छौ नि, अग्रपंक्तिमा रहेको च्याट जीपीटीले भने। आहा, कस्तो व्यङ्ग्यात्मक लघुकथा, कस्तो सुन्दर लघुकथा रहेको थियो यो असर। र आज भोलि सूचना प्रविधिको चरम विकासका कारणबाट सूचना प्रविधिमा आएका विकसित भएका साधनहरूलाई उच्चतम प्रयोग गर्ने सन्दर्भमा मानवीय अस्तित्व थरापमा रहेको र अस्तित्वलाई जोगाउन धौधौ परेको सन्दर्भलाई उजागर गरिएको लघुकथा थियो। हार्दिक सम्मान छ यो लघुकथाका लागि। यहाँहरूलाई कस्तो लाग्यो? आदरणीय श्रोतागिन, यहाँहरू सुनिरहनु भएको छ साहित्य मञ्जरी, अनि साहित्य मञ्जरीमा आज पनि यहाँहरूलाई म सुनाइरहेकी छु लघुकथाहरू। लघुकथा रहेको छ इन्दिरा चापागाईज्यूको लघुकथा संग्रह दृष्टिगोचरबाट मैले लघुकथाहरू सुनाइरहेकी छु। यहाँहरूलाई कस्तो लागेको छ? आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्न नबिर्सनुहोला है भन्दै म फेरि अर्को एउटा लघुकथा वाचन गर्दैछु। अर्को लघुकथा रहेको छ जागिर। यसरी सुरु हुन्छ। अनलाइन पत्रिकामा एउटा सूचना देखेर ऊ धेरै खुसी भयो। उसलाई मेन पावरले नक्कली भिसा दिएर कारवाही खाएपछि बेरोजगारीले नराम्रो बिगासेको थियो। सूचनामा एक निजी कम्पनीका लागि केही कर्मचारी आवश्यकता, 18 वर्ष पुगेको, 35 वर्ष ननागेको, उचाइ मोटाइ वर्ण ओजन यति यति भनेर आवश्यक योग्यताहरू पनि तोकेको थियो। मासिक तलब 50,000, खिल जाँदा भत्ता 20,000, पल्सर बाइक, बस्ने खाने व्यवस्था जस्ता धेरै सुविधाहरू उल्लेख गरिएका थिए। विज्ञापनमा तोकिएको योग्यता उसमा लगभग पुगेकै थियो। उसले प्रेमिकालाई विदेश जाने निश्चित भएपछि या जागिरको व्यवस्था भएपछि विवाह गर्ने वचन पनि दिएको थियो। त्यसैले उसले यो कुरा खुसी हुँदै प्रेमिकालाई सुनायो। हे भगवान्, त्यो जागिर कसै गरी मलाई मिलाइदेऊ, मनमोहनै प्रार्थना गर्दै अन्तर्वार्ता दिन गयो। घरानिया देखिने एक अधवंशी महिलाले उसको अन्तर्वार्ता लिइन्। ऊ छनौट भयो। महिनामा एक हप्ता रमणीय स्थलहरू घुम्न पनि पाइने रहेछ। यो सुनेर ऊ झन खुसी पनि भयो। ल, भोलिबाटै जागिर खाना आउनु, उनले भने। काम चाहिँ के गर्नुपर्ने हो नि म्याडम? अनि मेरा सहकर्मीहरू को को हुन्? उसले सोध्यो। मेरा छोराहरू विदेशतिर छन्। बुढा रुस र युक्रेनको युद्धमा बिते। घर काममा सहयोग गर्ने अरू कामदारहरू छन्। ए हजुर, उसले भलात्नी भएर सुन्यो। म एक्लै छु, अरू कुरा आफै बुझन, मुसुक्क हाँस्दै उनले भनिन्। कस्तो व्यङ्ग्यात्मक लघुकथा रहेको थियो यो जागिर। हार्दिक सम्मान छ आदरणीय लघुकथाकार इन्दिरा चापागाईज्यू प्रति। फेरि म अर्को लघुकथा वाचन गर्दैछु। अर्को लघु कथा रहेको छ आठ, यसरी शुरू हुन्छ। आठ, बहिनीलाई गेट बाहिर देख्दै दाजुको अनुहार बिग्रियो र उतिर आँखाले घृणा फ्याक्यो। लौ, कुन मुख देखाउन माइत आइस? हाम्रो नाक काटेर हिँडे कि? गेटभित्र पस्ते गरे कि बहिनीलाई उसले झपार्यो। बुबा आमा भावुक भएर कल्ल हेरे। जात भनेको महिला र पुरुष मात्र हुन्छ दाजु, बाँकी सबै भ्रम हो, उसले सम्झाउने प्रयास गरे। ऊ अन्तर्जातीय केटासँग प्रेममा परेपछि उसँग भागेकी थिए। उसलाई घरकाले नस्वीकारेर यातना दिएको कुरा माइतीले गाई गुई सुनिसकेका थिए। त्यस्तो राम्रो घरको केटाको प्रस्ताव लत्याएर दलितसँग हिँडे कि खायो होइन? फरिया र पाखुरा एकैचोटि सुर्किँदै भाउजूले भनिन्। बुबा आमालाई रिस भन्दा बढी माया लागिरहेको थियो, तर छोरा बुहारीको डरले केही बोल्न सकेनन्। अन्जानमा गल्ती भए माफ गरिदिनुहोस्, हजुरहरूकै सन्तान हो, अब म कहाँ जाउँ त? बेजती भयो, अब हाम्रो लागि त मरिसकिस्, जतासुकै जा, खाउला जाँ गरी दाजुले भने। अरू कोही बोलेनन्। ठिक छ, अब मलाई पनि कोही चाहिँदैन, घर माइती दिन पनि इज्जत साथ गरेर खान सक्छु, आफ्नो झोला टिप्दै उसले भने। यो लघु कथा आठ लघु कथा रहेको थियो। सम्मान छ लघु कथाकार इन्दिरा चापागाई ज्यू प्रति। आदरणीय श्रोताबिन, यहाँहरू सुन्दै हुनुहुन्छ साहित्य मञ्जरी, अनि साहित्य मञ्जरीमा आज म यहाँहरूलाई विशेष गरेर लघु कथाहरू श्रवण गराइरहेकी छु। लघु कथाहरू श्रवण गराउने सन्दर्भमा मैले लघु कथाकार इन्दिरा चापागाईको दृष्टिगोचरबाट लघु कथाहरू वाचन गरिरहेकी छु। यहाँहरूलाई कस्तो लागिरहेको छ आजको अङ्क, विशेष गरेर लघु कथा अङ्क भन्न रुचाए मैले। यो लघु कथा छोटो समयमै धेरै विषयवस्तु अर्थात् एउटा गहन विषयवस्तुलाई छोटो समयमै सक्ने गरेर तयार पारिएको हुन्छ, र पक्कै पनि यहाँहरूलाई यी कथाहरू सुन्दा रोमाञ्चित पनि रहनु भएको छ भन्ने मैले महसुस गरेकी छु। यहाँहरूलाई पनि आनन्दको अनुभूति भएको हुनुपर्छ। र अहिले त हामी एकदमै छिटो र छरितो युगमा छौँ, अनि लामो समयसम्म कुनै कृति वा रचनालाई पढिरहन पनि हामी झन्झट मान्न सक्छौँ। त्यस्तो परिवेश सिर्जना भइरहँदा अहिले पछिल्लो समय लघु कथाले निकै फड्को मारिरहेको छ, र लघु कथा लेखन अनि लघु कथा विधामा लेखिएका कृतिहरूको प्रकाशन अनि यसकै सन्दर्भमा गठित विभिन्न संस्थाहरू अर्थात् विभिन्न साहित्यिक संघ संस्थाहरू आदिले पनि लघु कथाको लेखन अभ्यास र यसको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। र यसै सन्दर्भमा लघु कथा वाचनलाई पनि पछिल्लो समय एकदम प्राथमिकतामा राखिएको छ। सामान्यतया लघु कथा कथा वाचन भन्दा पनि मुक्त कविता अनि गजलहरूलाई वाचनका प्राथमिकतामा राख्ने गरिएको, तर कथाहरू अनि लघु कथाहरू वाचनमा भने त्यति धेरै अभ्यास नगरिएको सन्दर्भमा आजभोलि भने यसले एकदमै अग्र स्थान हासिल गरिरहेको छ, र विभिन्न सामाजिक सञ्जालहरू पनि यसैका सन्दर्भमा स्थापित भइसकेका छन्। ती सामाजिक सञ्जालहरूले पनि लघु कथा वाचनका कार्यक्रमहरू प्रत्यक्ष प्रसारित कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। यो भन्नुको मतलब के हो त भने लघु कथा लेखन र अभ्यासको चाहिँ तीव्रतर विकास भइरहेको छ, र सर्जकहरू पनि धेरै भन्दा धेरै सर्जकहरूले लघु कथा लेखनमा थप इट्टा थप्दै थप्दै लैजानु भएको छ, र लघु कथाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। सबैका प्रति हार्दिक सम्मान व्यक्त गर्दै आज भने म लघु कथाकार इन्दिरा चापागाई ज्यूको लघु कथा वाचन गरिरहेकी छु। उहाँ द्वारा लेखिएको दृष्टिगोचर लघु कथा संग्रहबाट केही लघु कथाहरू वाचन गरिरहेकी छु। अब म एउटा लघु कथा उपचार पद्धति लघु कथा वाचन गर्दैछु। यसरी सुरु हुन्छ। हेर्दा हेर्दै युवा युवतीहरूको एक कुल भित्र पस्यो। सबैजना आफ्नो काम गर्न थाले। एकैछिनमा प्रहरीको एक टोली त्यहाँ आइपुग्यो। जंगलभित्र बाबाजीको आश्रम थियो। त्यहाँ यौन क्रियाकलाप सञ्चालन हुन्छ भनेर गोप्य सूचनाको आधारमा प्रहरी टोली आएको थियो। मानिसले कुनै पनि इच्छालाई रोकेर राख्नु हुँदैन। ल, आफ्नो स्थानमा बसेर कसैको डर नमानी, कसैको लाज नमानी, मैले भने जस्तै गर्नु, सन्त भन्दै थिए। यो कुरा प्रहरीले ढोका बाहिरैबाट सुने र विश्वस्त भए। उनी अझ भन्दै थिए, संकोच मान्नु पर्दैन, आफ्नो चाहना र उद्देश्यलाई ख्याल गरेर काम गर्नु। प्रहरी टोलीका सदस्यहरू एक आपसमा मुखामुख गर्न थाले। उनीहरूले रंगे हात पक्रिने भनेर आश्रमलाई घेरा हालेका थिए। ढोका खोल, कोही कतै भाग्न पाउने छैन, छिटो ढोका खोल। ढोका धक धक गर्दै प्रहरीले भने। अघि बोल्ने सन्तले आत्तिदै ढोका खोले। हलमा सबैजना क्वाँ क्वाँ गरेर रोइरहेका थिए। के चर्तिकला हो यो, हामी आएको देखेर रोएको नाटक गर्ने? खै छोड, हामी भित्र जान्छौ, प्रहरीले सन्तलाई पन्छाउँदै भने। आजका मानिस विभिन्न कारणले तनावग्रस्त छन्, राम्ररी कुरा बुझ्नुहोस् न है, सन्तले भने। प्रहरीहरू आश्चर्यचकित भएर उनका मुखमा हेरे। उनले अझ थपे, यो एउटा मनोवैज्ञानिक उपचार पद्धति हो जसमा मनोरोगीहरू धित मरुन्जेल रोएर मनोविकार फ्याँक्छन् र आफूलाई हल्का बनाउने काम गर्छन्। कस्तो सुन्दर लघु कथा रहेको थियो यो उपचार पद्धति। यो विशेष गरेर आज भोलि मानिसहरूमा देखिएको मनोरोगको उपचार पद्धतिलाई संकेत गर्न खोजिएको छ र हामी हाम्रो शरीरमा देखिने बाहिरी घाउभन्दा पनि शरीरभित्र रहेका विभिन्न प्रकारका विकारहरूको उपचार आवश्यक छ भन्ने सन्दर्भलाई यो लघु कथामा उजागर गरिएको रहेछ। एकदमै सुन्दर लघु कथा। हार्दिक सम्मान छ लघु कथाकार ज्यूप्रति। म फेरि अर्को लघु कथा वाचन गर्दैछु। फेरि म अर्को लघु कथा वाचन गर्दैछु। अर्को लघु कथा रहेको छ मार्गचित्र। आज 7 अर्ब भित्राउन पाएकोमा ऊ निकै हर्षित देखिन्थ्यो। ऊ मन्त्री भएको 1 महिना पनि भएको थिएन। आज एक अमेरिकी सहयोगको सम्झौतामा हस्ताक्षर गरेको थियो। यस बापत उसले विभिन्न समाचार माध्यमबाट वाहवाही पाइरहेको थियो। मैले 7 अर्ब वैदेशिक सहयोग भित्राउन सफल भए, बुझ्नुभयो चेठन सर? अब यो रकम देश विकासको लागि कोसे ढुङ्गा साबित हुनेछ, विकासको मार्ग प्रशस्त गर्नेछ, उसले गर्वसाथ भन्यो। साँच्ची अमेरिकाले सहयोग स्वरूप अनुदान दिने सम्झौता हो कि ऋण दिने हो जयन नारायण? उत्सुक हुँदै जेठानले सोधे। मन्त्रीले ऋण भएको जानकारी गराए। हो त, अब देशमा मात्र होइन घरमा पनि विकास होला जस्तो छ, जेठानले व्यङ्ग्य मिश्रित हाँसो पोखे। मन्द बुद्धिको उसले कुरा बुझ्न सकेन। अझ जुगामा ताउ लाउँदै उसले भने, घर घरमा विकास भएर त समग्र देशको विकास हुने हो नि। देश शर्त र स्वार्थको चङ्गुलमा मात्र फसिरहेको छ। एउटा बच्चाले जन्मिने बित्तिकै प्रति व्यक्ति 83,500 ऋण बोक्नु पर्ने हुन्छ, तसर्थ यो कुनै गर्व गर्ने कुरा होइन, बरु लाज मान्नुपर्ने कुरा हो, आक्रोशित हुँदै जेठानले भने। तपाईँ भए के गर्नुहुन्थ्यो त, विकासको त्यत्रो मार्गचित्र के हुन्छ, उसले चुरुँदै उसले भने। युवा बेच्न बन्द गर्नुपर्छ र आफ्नै देशका साधन स्रोत परिचालन गर्नुपर्छ, बुझ्नुभयो? यो सुन्दर लघु कथा थियो मार्गचित्र। फेरि म अर्को लघु कथा वाचन गर्दैछु, सृष्टिको मूल। प्रतियोगिताको नतिजा आयो, त्यही चित्र विजयी भयो। कला परिषदले आयोजना गरेको चित्रकला प्रतियोगितामा प्रतियोगीहरूले सगरमाथा, राराताल, गुरासे पहाड, लुम्बिनी जस्ता विभिन्न चित्रहरू बनाएका थिए। तर यी सबैलाई उचिनेर सबिनको अस्वाभाविक चित्र सर्वोत्कृष्ट ठहरिएको थियो। त्यसकारण अन्य प्रतिज्ञहरू निकै असन्तुष्ट भए। यो नतिजा हामीलाई स्वीकार छैन, पुनः मूल्याङ्कन गरियोस् र नतिजा पुनरावलोकन गरियोस्, एक असन्तुष्ट प्रतियोगीले भने। थुप्रैजनाले हो भन्दै ताली बजाए। पाँच सदस्यीय विज्ञहरूको टोलीले गरेको निर्णय पुनरावलोकन हुन नसक्ने भन्दै उद्घोषकले नतिजा स्वीकार गर्न नम्र भाषामा अनुरोध गरे। त्यस्तो चित्र प्रथम, यसले समाजलाई के सन्देश दिन्छ? अर्का असन्तुष्ट प्रतियोगीले व्यङ्ग्य गरे। यो चित्र सबैभन्दा अर्थपूर्ण र सुन्दर छ, यसमा सृष्टिको मूल विषय प्रतिबिम्बित गरिएको छ। नारी पुरुष सम्भोगरत अवस्थाको चित्र देखाउँदै उद्घोषकले स्पष्ट पारे। यो सुन्दर लघुकथा रहेको थियो, सृष्टिको मूल, धेरै सम्मान छ लघुकथाकार प्रति। फेरि पनि म अर्को लघुकथालाई स्थान दिइरहेकी छु। आदरणीय श्रोताबिन, यहाँहरूलाई कस्तो लागिरहेको छ आजको अङ्क? विशेष गरेर आजको अङ्क रहेको छ यो लघुकथा विशेष अङ्क, र यहाँहरूले पनि मलाई सुनेर साथ दिइरहनु भएको छ भने आदरणीय श्रोताबिन, यहाँहरूप्रति पनि हार्दिक सम्मान छ, र मैले पनि यहाँहरूलाई लघुकथा श्रवण गराइरहेकी छु। यसै सन्दर्भमा म अर्को लघुकथा सुविचार वाचन गरेर यहाँहरूसँगै रहनेछु, सुनेर साथ दिनुहुन अनुरोध गर्दछु। पतिको व्यवहार देखेर बबिता छक्कै परे। धेरै दिनदेखि शिरीष दिनभर अरू बेला जस्तै सामान्य तर सुत्ने बेलामा परचक्ले जस्तो हुने गरेको थियो। यो कुराले श्रेयालाई डर र पीर दुवै लाग्यो। उसलाई कुनै यौन रोग वा एचआईभी एड्स पो लाग्यो कि के अरू केटीसँग पो चक्कर चलाएको पो छ कि? यस्तै सोचेर आज त उसलाई निकै तनाव भयो। होइन, किन यसरी परपर हुन खोज्नुहुन्छ? जे भए पनि कुरा प्रष्ट गर्नुपर्छ, आपसमा दूरी बढाउनु राम्रो होइन, उसले भन्यो। शिरीषले चाहिँ प्रश्नको जवाफै दिएन। किन बोल्नुहुन्न? मेरो केही गल्ती भयो भन्नुहोस्। तिमीले अस्थायी साधन प्रयोग गर्न नमानेको मलाई मन परेको छैन, बल्ल शिरीष बोल्यो। किन गर्नु पर्यो त? एउटा छोरा जन्मनु पर्नेछ। उसलाई लागेको शङ्का विश्वासमा रूपान्तरण भयो। उसलाई झनक्क रिस उठ्यो। आखिर विदेश गएर फर्केको लोग्ने मान्छे त हो, मलाई धोका दिएर आफ्नो गल्ती लुकाउँदै हुनुहुन्छ होइन? सुक्क सुक्क गर्दै उसले भने, जे मुखमा आए त्यही नबोला। हाम्रो छोरा जन्मियो भने तिमीले यी दुई छोरीलाई हेला गर्छौ, त्यसकारण म अब अर्को सन्तान थप्न चाहन्न। एकदम सुन्दर लघुकथा थियो यो, छोरीहरूप्रतिको सम्मान थियो सुविचार। धेरै धेरै सम्मान छ लघुकथाकार इन्दिरा चापागाईज्यूप्रति। फेरि म अर्को लघुकथा देवता यसरी सुरु हुन्छ। माइली पलिटी कसेर दुई हात जोडेर आँखा चिन्न गरेर बसेकी थिइन्। कान्छी बजे उनको अपरेसन पछिको स्वास्थ्य अवस्था बुझ्न आइन्। अहिले कस्तो छ तिमीलाई माइली बुहारी? के पो ध्यान गरे कि? अहिले त एकदमै राम्रो छ बोजू, मेरो देवताको जय होस्। सबैले मैले जस्तै देवताको कृपा पाउन् भनेर कामना गरे कि? एक तस्विरलाई ढोक्दै माइलीले भनिन्, पाँच वर्ष अन्धी भयो तैपनि तिमीलाई देवतामा विश्वास चाहिँ छ होइन त? देवतालाई देख्न र भेट्न पाएपछि, देवताका कृपाले आँखा देख्ने भएपछि कसरी विश्वास नगर्नु र बजै? म पनि सपनामा विष्णु र शिवजीको दर्शन पाउँछु, तिमीले चाहिँ कुन देवतालाई कसरी भेट्छौ? बजेले सोधिन्, मेरो आँखामा ज्योति भरिदिने सन्दुक रुहित मेरा मात्र होइन, लाखौं मानिसका दृष्टिका देवता हुन् बजै। यो सुन्दर लघुकथा रहेको थियो देवता। यो लघुकथाको लागि पनि लघुकथाकार इन्दिरा चापागाईज्यूप्रति हार्दिक सम्मान छ। अब भने म फेरि अर्को लघुकथालाई स्थान दिँदैछु। म आज यो दृष्टिगोचरमा रहेका धेरैभन्दा धेरै लघुकथाहरू वाचन गरेर आदरणीय श्रोताबिनमा पस्कने प्रयत्नमा जुटिरहेकी छु। अब भने अर्को लघुकथा वाचन गर्दैछु, पुकार। यसरी सुरु हुन्छ। एक वृद्ध अस्पतालको शैयामा छटपटाइरहेकी थिइन्। चाँडै लिन आऊ प्रभु, मलाई बाँच्ने रहर पुग्यो, उनले आँखा चिम्म गरेर जम्लाहात गर्दै भनिन्। डाक्टरले धेरै दिनदेखि उनको यो व्यवहार निहाल्दै थिए, तर उपाय केही थिएन। के भयो आमै? डाक्टरले सोधे। उनले प्रत्युत्तरमा आँसु मात्र बगाइन् र विगत सोच्न थालिन्। तिमीले जन्माएर मैले दुखी जीवन बाँच्नु पर्यो, नजन्माको भयो हुन्थ्यो नि, छोरीले धेरै पटक भनेको सम्झिन्। सन्तान जन्माएपछि उसको माग पूरा गरिदिन त पर्छ नि, मैले जन्माउन लागेको हो र, छोराले घरिघरि भनेको पनि सम्झिन्। कुलतमा डुबेको र आफूले कति गर्दा पनि सुधार्न नसकेको गहिरो जिम्मेवार लोग्ने पनि सम्झिन्। उनको मन छिया छिया भयो, आफ्नै भाग्यलाई धिकारिन् र घुटु घुटु आँसु पिइन्। दुखाइले फेरि फर्त्याक फत्राक पर्यो। डाक्टरले नदुख्ने औषधि दिए अनि अलि सन्चो भयो। आफूले हजार दुःख गरेर घर सम्पत्ति जोडेकी थिइन्, छोरीलाई इन्जिनियर र दुवै छोरालाई डाक्टर पनि बनाएकी थिइन्। छिमेकमा पनि उनको उच्च सम्मान थियो। यस्ता कुरा सम्झेर एकछिन प्रफुल्ल भइन्, मुसुक्क हाँसिन्। क्यान्सर रोगले ग्रस्त पारेको जीर्ण तथा निकम्म शरीर छिरिन्। फेरि असह्य दुखाइ बढ्न थाल्यो। उनी दुखाइमा पनि हाँसेको देखेर डाक्टरले सोधे, के भयो आमा, किन हाँस्नु भएको? उनले मसिनो स्वरमा डाक्टरलाई नै भनिन्। खुसी र पीडा दुवै मनको तराजुमा राखे। पृथ्वी, प्रकृति, समाज तथा परिवारको दायित्व पूरा गरेकोमा प्रफुल्ल भएर हाँसेको हुने बाबु। डाक्टर पनि भावुक भए। उनले फेरि भने, जन्मेपछि मर्नु पर्छ नै, साँच्चै डाक्टर, इच्छा मरणको कानून अझै बनेको छैन र। एकदम यो सुन्दर लघु कथा थियो। साँच्चै हाम्रो देशमा इच्छा मरणको व्यवस्था छैन। यदि त्यस्तो हुँदो हो भने एकदमै मृत्यु शैयामा छटपटाइरहेका र बाँच्न नसक्ने अवस्थामा पुगेकाहरूलाई त्यो प्रकारको कानूनले चाहिँ पक्कै पनि मलम लगाउँथ्यो होला। तर हाम्रो देशमा त्यस्तो प्रकारको कानुनी व्यवस्था नभएका कारणबाट मृत्यु शैयामा छटपटाइरहेकाहरूलाई बाँच्न गाह्रो परिरहेको अवस्था छ। त्यही विषयलाई उजागर गरिएको थियो यो पुकार लघुकथामा। धेरै धेरै सम्मान छ लघुकथाकार इन्दिरा चापागाईज्यूप्रति। उहाँको लघुकथा यो दृष्टिगोचर जुन मेरो हातमा रहेको छ र म यो लघुकथा संग्रहबाट म केही थान लघुकथाहरू वाचन गरिरहेकी छु। अब पनि म एउटा लघुकथा शङ्कास्पद शीर्षकको लघुकथा वाचन गर्दैछु। सुनेर साथ दिनुहुन अनुरोध गर्दै म लघुकथा वाचन गर्दैछु। झमक्क साँझमा ऊ घर आइपुग्यो, नुहाई धुवाई गर्यो र चिन्तित मुद्रामा सोफामा अडेस लायो। एक महिना अगाडि विमोचन गरेको उसको कृतिले निकै वाहवाही पाएको थियो। बिहान खुसी हुँदै कार्यालय गएको उसलाई यस्तो अवस्थामा फर्केको देखेर बुढी छक्क परिन्। के भयो आज हजुरलाई यति ढिला आउनु भयो, फेरि साँझमा नुहाउनु भयो, कतै कुनै नराम्रो खबर पो आयो कि? एक गिलास पानी टक्राउँदै उनले सोधिन्। त्यस्तै भयो, मलाई खाना नपकाऊ है, दुई हातले टाउको समाउँदै भने। ल कसलाई के भयो छिटो भन्नुहोस् न, उनले आत्तिँदै भनिन्। हाम्रो घरमा अस्ति नै आएकी थिइन् नि सरु, क्या सरु गाडी पहिरोमा परेर मृत्यु भएछ, आर्यघाट गएर आएको। दुईपटक सरु आउँदा बुढा र उसलाई कोठामा चिया खाजा टक्राएकी थिइन्। आफूलाई वास्ता नगरी दुईजना मात्र कुरा गरिरहेका थिए। उनलाई त्यो कुरा मन पनि परेको थिएन। त्यो कुरा सम्झेर उनलाई अहिले झनक्क रिस उठ्यो। ए त्यसलाई त कहाँ बिर्सिन्छु र, हजुरलाई त ठुलो चोट पर्यो होला है, आफ्नै स्वास्नी मरेर सेलाउनु परे जस्तो गर्नुभएको छ त, उनले व्यङ्ग्य मिश्रित वचनबाट छोडिन्। मुख सम्हालेर बोला, उनले तिम्रो के बिगारिदिएकी थिइन्? दुधको सासी बिरालो नगर्नुहोस्, खुसी भएर अबेरसम्म बसेको, निकै रात परेपछि उसलाई पुर्याउन जान्छु भनेर हराउनु भएको, म कसरी बिर्सिन सक्छु, ठुलो स्वर गरेर बोलिन्। मेरो आत्मकथा पुस्तक त्यत्रो चर्चित भयो, पुरस्कार पायो, थाहा छ नि होइन, पुरा मर्नु पर्दैन, मलाई सब थाहा छ। ए सङ्कालु प्राणी, घोस्ट राइटर भनेको सुनेकी छौ? मेरो आत्मकथा उनले नै लेखिदिएकी थिइन् क्या। कस्तो सुन्दर सुन्दर लघु कथा रहेको थियो यो शङ्कास्पद शीर्षकको लघु कथा। फेरि पनि म अर्को लघु कथालाई स्थान दिँदैछु। अर्को लघु कथा रहेको छ सम्बन्ध। सम्बन्ध यसरी सुरु हुन्छ। बाबामा ठूलो पीड़ामा परे। उनीहरू छोरीको दाम्पत्य सम्बन्धमा टुटोस् भन्ने चाहन्थे। निकै अब्बल मान्छेको लागि माग्न आउँदा पनि विवाह गर्न नमानेर प्रेम विवाह गरेकी थिए छोरीले। विवाह गरेको केही महिनादेखि नै छोरी घरेलु हिंसाको शिकार भएकी थिए। आफ्नो नासो जोरीको आँसु। नानी, 40 जना आफ्ना दुखी होलान्, तर 400 जना खुसी हुन्छन्, बाबुले भने। चिन्ता नलिनुहोस् बुवा, सपाङ्ग छु, पढे लेखेकी छु, केही फरक पर्दैन, छोरीले भने। अग्नि साथी राखेर जोडेको सम्बन्ध गोडाको पानी खाएर पुजेको ज्वाई सहनुपर्छ नानी, बिस्तारै ठिक भइहाल्छ नि, आमाले सम्झाउँदै भनिन्। सम्बन्ध बचाउने नाममा एक बारको जुनीलाई नर्क बनाउनु हुँदैन आमा, जीवन बाँच्ने मैले हो। समाजमा कसरी मुख देखाउने भनेर आमा झन् चिन्तित भइन्। उनको अनुहार दुखी देखियो। आजको सम्बन्ध भनेको पीडक र पीड़ित भएर होइन, बराबर सम्मान र मायाले मात्र चल्छ आमा, पारपाचुकेको निबन्ध बोक्दै छोरी अदालततिर लागे। यो सुन्दर लघु कथा रहेको थियो सम्बन्ध। धेरै सम्मान छ लघु कथाकार इन्दिरा चापागाईज्यू प्रति सम्मान व्यक्त गर्दै अर्को एउटा लघु कथा करिया करिया शीर्षकको लघु कथामा वाचन गर्दैछु। सृजनले बुढेसकालमा जवान सुन्दरीसँग बिहे गरेको थियो। चाँडै एउटा बच्चा पाए त हुर्किँदै गर्थ्यो, यसो सोफियाको मन बाँध्ने काम पनि हुन्थ्यो भन्ने सोच्थ्यो। यस कुरामा उसले सोफियालाई निकै सम्झाएको, तर प्रयास व्यर्थ भएको थियो। मेरो करियरको सवाल छ नि माया, अहिले बच्चा पाउने कुरा नगर न, कमसेकम एकपटक मिस नेपाल बनेर ख्याति पाउने रहर छ, सोफियाले पति सृजनलाई भन्ने गर्थे। आज त उसले सोफियाले लुकेर औषधि खाँदै गरेको देख्यो। परिवार नियोजनको चक्की रहेछ, उझसँग भयो। गर्भनिरोधक औषधि सेवन गर्ने कतिपय पछि निसन्तान हुन सक्ने कुरा उसले पढेको थियो। यो देखेर ऊ चिन्तित भयो। गर्भनिरोधक पिल्स? तिमीले यो के गरे कि? तिमी मेरो सम्पत्तिमा मात्र लोभिएकी रहेछौ, नत्र मलाई सन्तान दिने कुरामा यति नकारात्मक किन हुनु पर्थ्यो भन त? उसको रिसको पारो चढ्यो। सोफिया मुसुक्क हाँसी र सृजनको छातीमा टाँसी। उसले झन् दिसले आँखा देख्दै देखेन र उसलाई झम्ट्यो। उठाउँदै गरेको हात रोक्दै उसले भने, लो यो त भर्खरै बजारमा आएको ओजन घटाउने स्मार्ट पिल्स पो हो त, फिगर बनाएर मलाई मिस नेपाल बन्नु छ नि त प्यारा। यो सुन्दर लघु कथा रहेको थियो करिया करियर। यो लघु कथाका लागि धेरै धेरै सम्मान छ। अब भने म अर्को एउटा लघु कथा लगभग अब हामी अन्तिम कार्यक्रमको अन्तिमतिर प्रवेश गर्दैछौँ। जानुभन्दा अगाडि म एउटा लघु कथा वाचन गर्दैछु। आदरणीय श्रोताबिन, यहाँहरूले मलाई साथ दिइरहनु भएको छ साहित्य मञ्जरी सुनेर। साहित्य मञ्जरीमा यहाँहरूले सुनिरहनु भएको थियो लघु कथाकार इन्दिरा छापागाईज्यूको दृष्टिगोचर नामक लघु कथा संग्रहबाट केही थान लघु कथाहरू। अब पनि म यो आजको बसाईको अन्तिम लघु कथा वाचन गर्दैछु यही दृष्टिगोचर लघु कथा संग्रहबाट। प्रथमत म आदरणीय श्रोताबिनमा केही जिज्ञासा राख्दछु, यहाँहरूलाई आजको यो लघु कथा विशेष अङ्क कस्तो लागिरहेको छ? आफ्ना सल्लाह सुझावहरू प्रेषित गर्न नबिर्सनु होला। हामी साहित्य मञ्जरीलाई फेसबुक पेजबाट लाइक पनि गरिरहेका छौँ। यहाँहरूले प्रत्यक्ष हेरेर सुनेर पनि त्यही पेजको कमेन्ट बक्समा गएर पनि कमेन्ट गर्न सक्नुहुनेछ भन्दै आजको अङ्कमा म अन्तिम लघु कथा वाचन गर्दैछु। पेसागत सम्मान। रात दिन नभनी आफ्नो परिवारको परवाह नगरी बिरामीको सेवा गरेको छु, डाक्टर विशेष राणाले गर्वसाथ भने। पेसागत सम्मान विषयमा सम्मेलन चलिरहेको थियो। विभिन्न पेसा कर्मीहरूको सहभागिता थियो। डाक्टर, प्राध्यापक, वकिल जस्ता सहभागीहरूले आफ्नो पेसा व्यवसाय र त्यसले देशलाई पारेको सकारात्मक प्रभाव बारे आफ्नो विचार राखिसकेका थिए। श्रम हुनेले श्रम बेच्छ, सिप हुनेले सिप बेच्छ, जोसँग जे छ त्यही बेच्ने हो र त्यसै मार्फत प्रत्यक्ष वा परोक्ष रूपमा देशलाई योगदान पुग्दछ। तसर्थ सबै पेसा उत्तिकै सम्मानित छन्, उद्घोषकले भने। सहभागीहरूले पर ताली बजाए। उद्घोषकले फेरि भने, यसै क्रममा आफ्नो अमूल्य भनाई राखिदिनु हुन श्री पवित्र गंगाज्यूलाई आमन्त्रण गर्दछु। सबैको ध्यान आफूतिर तान्दै एउटी सुन्दरी अगाडि आइन् र भन्न थालिन्, मेरो विचारमा कुनै पनि काम सानो या ठूलो, राम्रो या नराम्रो भन्ने हुँदैन, मेरो त झन नाम अनुसारकै काम छ। दर्शकहरू आँखा नजिकै उनलाई हेरिरहे। म यस्तो पेसामा आबद्ध छु नि, तपाईँहरूले बाहिर सुन्दा तितो ठान्नुहुन्छ तर भित्र कल्पना गर्दा मिठो मान्नुहुन्छ, यस्तो काम चाहिँ के रहेछ? सबै सहभागीहरू मुखामुख गर्न थाले। उनले शानसँग भने, म यौन कर्मी हुँ। यो सुन्दर लघु कथा रहेको थियो पेसागत सम्मान शीर्षकमा। हार्दिक सम्मान छ लघु कथाकार इन्दिरा चापागाईज्यू प्रति। आदरणीय श्रोता दिन, यहाँहरूलाई आजको बसाई कस्तो लाग्यो? आज पनि मैले साहित्य मञ्जरीमा यहाँहरूलाई दृष्टिगोचर नामक लघु कथा संग्रहबाट केही थान लघु कथाहरू श्रवण गराए। पक्कै पनि यहाँहरूलाई आजको समय, आजको साहित्य मञ्जरी पक्कै पनि आनन्दमय लाग्यो भन्ने अपेक्षा गरेकी छु। र यतिन्जेल मलाई सुनेर साथ दिनुहुने, म सँगै रहेर रमाउनुहुने र साहित्यमा रम्नुहुने सम्पूर्ण साहित्य अनुरागी श्रोताबिन्दहरूमा हार्दिक सम्मान सहित आभार प्रकट गर्दछु भने, प्रविधिमा साथ दिने अशोकजी प्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै म पनि यहाँहरूकै सहयात्री टुकादेवी पौडेल साहित्य मञ्जरीको आजको बसाईबाट बिदा लिन चाहन्छु। जय साहित्य।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना।
9: मोबाइल 9800585537 र 9800665159।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856 98 5543 र 98 4170 0787।
12: यसैलेसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
13: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
12: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
14: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
15: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087169142।
16: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
17: म्याडम, धुम्रपान भनेको के हो?
16: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
17: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
16: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
17: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
16: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
18: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
19: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
20: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
19: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
18: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
21: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811156606।
0: रे
1: 103.8 अन्तर्मनको आवाज
2: स्टुडियो तर्चेन अहिले रातिको 10 बज्यो
22: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
24: ढोरबाराही हाइलाइट्सको साथमा
25: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
24: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304
26: नमस्कार राति 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। सरकारले पर्सीदेखि देशभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ। बजारमा भएको अनियमितता कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्री बालेन्द्र शाहका पुरस्त तथा अनुसन्धान विज्ञ दीपा दाहालले यो विशेष अभियान पर्सीदेखि शुरू भई जेठ 3 गतेसम्म सञ्चालन हुनेछ। हरेक पालिकाले क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्ने र नियमित अनुगमन गर्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा एवं सहारा हुनुपर्ने बताउनु भएको छ। कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा ऐनको कार्यान्वयन शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यवहारिक रूपमै अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नागरिक स्वतन्त्रता मौलिक अधिकार मानव अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई सुनिश्चित अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणी

आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्धि नेपालको कल्पना गर्न सकिने बताउनु भएको छ। सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागि बताउनु भएको छ। व्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्ने कोसे ढुङ्गा साबित हुने विश्वास लिएको बताउनु भएको छ। प्रेस विज्ञ दाहालले सबै सरकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई यस अभियानमा सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत आग्रह गर्नुभएको छ। नेपाली कंग्रेस सभापति गगन थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नछुट्ने बताउनु भएको छ। प्रदेशहरूमा एमाले कंग्रेसको समीकरण टुट्ने बारे चर्चा चलिरहेका बेला जरा अभियान अन्तर्गत कैलालीको धनगढ़ीमा सभापति थापाले अहिलेको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताउनु भएको छ। उहाँले एमाले नेतृत्वसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम तथा बजेटबारे पनि संवाद जारी रहेको बताउनु भएको हो। प्रदेश सरकारहरू ठिक ढंगले चल्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। मध्यप्रदेशमा समेत नेकपा सहित छलफल भइरहेको जानकारी उहाँले दिनुभएको थियो। थापाले कांग्रेस कार्यकर्तालाई पराजित मानसिकताबाट बाहिर निस्केर नयाँ जिम्मेवारी वा सोच सहित अघि बढ़न आग्रह गर्नुभएको छ। पार्टीका उम्मेद्वारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारीबाट बाहिर राखिने चेतावनी पनि उहाँले दिनुभएको छ। नेकपा एमाले संसदीय दलको बैठक दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। शनिबार सिंहदरबारी स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक एन महरका अनुसार नवनिर्मित संसदीय बोर्डका दल नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक तथा राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको छ। बैठकले सरकारको पछिल्लो कार्यशैली प्रति आपत्ति प्रकट गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तजुर्मा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको हो। यस प्लेटफर्मका पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विशेष विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। देशको कुल विद्युत जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण रहेको छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थाका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केभी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। त्यस्तै 14323 एनबीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केभी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। सबस्टेशनको क्षमता विस्तार, प्रसारण लाइनको शिस्तर उन्नति तथा

0: प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट घटाइने मन्त्रालयले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा बराबर पुगेको छ। यस्तै राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी छ। जलविद्युत आयोजनामा अन्तर्गत धनौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवनमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले हिजोदेखि लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रूखहरूको कटान मुछान तथा सुरक्षित घाट गद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। अनुमति अनुसार सरकारद्वारा भरतपुर महानगरपालिका एकमा रहेको व्यवस्थित वन सतनचुली संरक्षित क्षेत्र तथा सतनचुली सामुदायिक वन साथै भरतपुर महानगरपालिका 29 अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका 1263 रूख कटान गरिने तनहु जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ। कटान गरिएका रूखहरू तोकिएको समयभित्र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह तथा सब डिभिजन वन कार्यालयले सुरक्षित ठहर गरेको स्थानमा घाट गद्दी गर्नुपर्नेमा व्यवस्था रहेको छ। तनहुको पवित्र धार्मिक तीर्थस्थल देवघाट धाम स्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहरा 7 दिनभित्र हटाउन निर्देशन दिएको छ। त्रिशुली र कालीगण्डकीको संगम स्थल वेडी क्षेत्रमा विभिन्न प्रयोजनका लागि बनाइएका संरचना वैशाख 30 गतेभित्र हटाउन देवघाट क्षेत्र विकास समितिले निर्देशन दिएको हो। देवघाट गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर 5 का वडा अध्यक्ष पूर्ण बहादुर कुमारका अनुसार बेडी संगम क्षेत्रको स्नान घाट संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यीकरणका लागि यो कदम चालिएको हो। वन कार्यालयले बुधबार सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका टहरा हटाउन क्षेत्र विकास समितिलाई अनुरोध गरेको थियो। संगम स्थलको स्नान घाट संरक्षणका लागि निर्माण गरिएको पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न संघ संस्था जोगी भिक्षु पण्डित तथा व्यवसायीहरूले अस्थायी टहरा बनाएका थिए। क्षेत्र विकास समितिका सदस्य रामहरि पुडासैनीले 7 दिनभित्र टहरा नहटाए कानून बमोजिम समिति आफैले ती संरचना हटाउने जानकारी दिनुभएको छ। पछिल्लो समय देवघाट क्षेत्रमा बढ्दो अव्यवस्थित बसोबास र सार्वजनिक जग्गा अतिक्रमणले धार्मिक तथा पर्यटकीय गरिमामा असर पुगेको भन्दै गाउँपालिकाले यस कार्यालयलाई प्राथमिकतामा राखेको जनाएको छ। तनहुको शुक्लागण्डकीमा रहेको आदिवासी महिलाहरूको संस्था आदिवासी महिला महासंघ शुक्लागण्डकीको 2 नगर अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको अधिवेशनले मार्टिना कुमालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा शोभा गुरूङ, कोषाध्यक्षमा रूपा राणा, सहसचिवमा रजिना भुजेल चयन भएका छन्। यस्तै सदस्यहरूमा होम कुमारी थापा, दिलु गुरूङ, अमृता गुरूङ, शर्मिला श्रेष्ठ, कल्पना कुमार र इसारा राई रहनु भएको छ। जिल्ला खेलकुद विकास समिति तनहुको आयोजनामा दौलीमा शुरू भएको गण्डकी प्रदेश स्तरीय महिला तथा पुरूष भलिबल प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न भएका छन्। व्यास नगरपालिका 3 खुला मैदानमा आजदेखि शुरू भएको भलिबल प्रतियोगितामा पुरूषतर्फ पर्वत, गोर्खा, तनहु र नवलपुर सेमी फाइनलमा प्रवेश भएका छन्। महिलातर्फ तनहु कास्की, पर्वत र म्याग्दी सेमी फाइनलमा प्रवेश गरेका छन्। सेमी फाइनल खेल आइतबार बिहान सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति तनहुका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभएको छ। पुरूषतर्फ पर्वत र गोर्खा बीच पहिलो सेमी फाइनल खेल सञ्चालन हुनेछ। दोस्रो सेमी फाइनल खेल तनहु र नवलपुर बीच हुनेछ। महिलातर्फ तनहु र कास्की बीच पहिलो सेमी फाइनल खेल हुनेछ भने दोस्रो सेमी फाइनल खेल पर्वत र म्याग्दी बीच हुँदैछ। शनिबार भएको पहिलो खेलमा पर्वतले कास्कीलाई 2-0 सेटले पराजित गरेको हो। यस्तै नवलपुर र लमजुङ बीच भएको खेलमा नवलपुर 2-0 सेटले विजय भएको थियो। गोर्खा र मुस्ताङ बीच भएको खेलमा गोर्खा 2-0 सेटले विजय भएको थियो भने तनहु र म्याग्दी बीच भएको खेलमा तनहुँ 2-0 सेटले विजय भएको हो। पर्वत र स्याङ्जा बीच भएको खेलमा पर्वत 2-0 सेटले विजय भएको थियो। नवलपुर र बागलुङ बीच भएको खेलमा नवलपुर 2-1 सेटले विजय भएको आयोजकले जनाएको छ। निकट भविष्यमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय गण्डकी प्रदेशको भलिबल टीम छनौटका लागि यहाँ प्रदेश स्तरीय महिला पुरूष भलिबल प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता आइतबार सकिनेछ। छनौट खेल भएकाले प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमशः 30,000 रू 20,000 र रू 15,000 नगद प्रदान गरिनेछ। प्रतियोगितामा पुरूषतर्फ मनाङ बाहेक 10 जिल्ला र महिलातर्फ 11 जिल्लाको सहभागिता रहेको छ। हवस् दैनिक खबरहरूसँगै राति 10 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। भोलि बिहान 5:25 बजे थप समाचारको साथ हाम्रो पुनः भेट हुने नै छ। तपाईँसँगका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन्चेन अहिले बिहानको 5 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।